भक्त श्रेष्ठ मनोहर प्रधान, लिमा अधिकारी जगदीश खरेल, त्यसै गरी समीक्षा बासकोटा, शिव नेपाली, इन्दिरा राणा मगर र मणिष झा सचिवालय सदस्यमा मनोनित भएको हो। यसै गरी रासोपाको बैठकले 9 जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। मनोनित हुनेमा पूर्वाधार विकास मन्त्री समेत रहेका सुनिल लम्साल, भूपेन्द्र शाह, त्यसै गरी भूपदेव शाह, गृहमन्त्री समेत रहेका सुदन गुरूङ, प्रतिभा रावल, पुरूषोत्तम यादव, मनोहर प्रधान, वासुमाया तामाङ, भक्त बहादुर राई र सुरेन्द्र चौधरी रहेको छ। रासोपा बैठकले विभागीय प्रमुख जिम्मेवारी समेत तोकिएको छ, जसमा सार्वजनिक सेवा र जनगुनासोमा विजय जैरू, त्यसै गरी जनस्वास्थ्यमा डाक्टर तोसीमा कार्की, अन्तर्राष्ट्रिय समन्वय शिशिर खनाल, अर्थमा लिमा अधिकारी, प्रशिक्षकमा विपिन आचार्य र कमल सुविधि, रंग संगठनमा प्रमोद नेउपानीलाई जिम्मेवारी तोकिएको हो। 5 जनाले पदाधिकारीमा मनोनित गर्दै रासोपाले जिम्मेवारी तोकिएको छ र जसमा प्रवक्ता जगदीश खरेल, सहप्रवक्ता सुरेन्द्र चौधरी र डाक्टर नविता यादव सह महामन्त्रीको रूपमा पुरूषोत्तम यादव कोष अध्यक्षमा मनोहर प्रधान र सहकोष अध्यक्षमा वासुमाया तामाङ रहेका छन्। नेपाली कंग्रेसको 15 महाधिवेशन प्रक्रिया रोक्न माग सहित पेश भएको रिट निवेदन सर्वोच्च अदालतले अध्ययनका लागि राखिएको छ। विशेष अध्ययन महाधिवेशन आधिकारिकता विवादमा पुनरावलोकनका लागि सर्वोच्च अदालतमा अनुमति भइसकेको अवस्थामा रिट निवेदन अध्ययनका लागि राखिएको हो। महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा वारिस मार्फत सर्वोच्चमा प्रशासनमा रिट पेश गरेका थिए। सर्वोच्च प्रशासनले जनाए अनुसार देउवाले वारिस मार्फत रिट पेश गरेको जानकारी दिँदै भदौ 5 गते शुक्रबार अध्ययनका लागि राखिएको थियो र कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि विभिन्न भिन्नै रिट लिएर सोमबार सर्वोच्चमा जाने तयारीमा रहेका छन्। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आगामी भदौ 8 गते प्रदेशसभाबाट विश्वासको मत लिने भएको छ। मुख्यमन्त्री थापाले भदौ 8 गते सोमबार संसदबाट विश्वासको मत लिने भएको हो। प्रदेशसभा सचिवालय अनुसार आइतबार दिउँसो 1 बजे प्रदेशसभाको बैठक बस्ने जनाएको छ। उक्त बैठकमा मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने सम्बन्धी कार्यसूची रहेको सचिवालयले जनाएको छ। प्रदेशसभा सचिव रामकुमार पौडियलको अनुसार उपसभामुख अप्सरा चापागाईले प्रदेशसभा नियमावली 2074 नियम 6 बमोजिम सोमबार दिउँसो 1 बजेको समय निर्धारण गरेकी हुन्। बैठकमा थापाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नेछ र नेपालको संविधानको धारा 168 को 2 बमोजिम सरकारको लागि भदौ 3 गते दावी पेश गरेको उहाँले भदौ 4 गते नियुक्ति लिएका थिए भने प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उहाँलाई पद तथा गोपनीयताको शपथ समेत गराएको छ। एमाले नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रवका 63 सांसदको समर्थनमा मुख्यमन्त्री बनेको छ। यसअघि 7 भदौमा आइतबार विश्वासको मत लिने तयारी गरिएको प्रदेशसभाको बैठक अब 8 गते सोमबारलाई संशोधन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनको विद्यमान समस्या र त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनका उपायका बारेमा उच्च स्तरीय आन्तरिक छलफल सम्पन्न भएको छ। शुक्रबार पूर्वाधार विकास मन्त्रालयमा नुवाकोट क्षेत्र नम्बर 1 बाट प्रतिनिधि सभा सदस्य एवं सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको अध्यक्षतामा भएको छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोड़िएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापनका विज्ञ तथा दन्तरे डाँडा फोहोर मैला व्यवस्थापनबाट प्रभावित स्थानीयवासीका प्रतिनिधिहरूको सहभागी रहेको थियो। बन्सरे डाँडा स्थित स्यानिटरी ल्याण्डफिल्ड साइटको वर्तमान अवस्था, त्यहाँ देखिएको समस्या, प्रभावित क्षेत्रका बासिन्दाका जनगुनासो र आगामी कार्य दिशाका बारेमा भएको छलफलले फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहकै भए पनि दीर्घकालीन समाधानका लागि संघीय सरकार, स्थानीय तह र सम्बन्धित सबै निकायका बीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको हो।
सूचना तथा संचार मन्त्री डाक्टर तिमल सेनाले वनचरी डाँड प्रभावित क्षेत्रका बासिन्दाको समस्या र फोहोर मैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताएको छ। विगतमा फोहोर व्यवस्थापनमा समस्या देखिए पनि अब समाधानका लागि सरकार गम्भीरतापूर्वक अगाडि बढ्ने समेत बताउनु भएको छ। निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्न अनुरोध गरिएको छ। निर्वाचन आयोगले सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईको अनुसार मतदाता नामावलीलाई शुद्ध अध्यावधिक विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधिक गर्न कायम गर्दै आएको छ। यो बाहेक मौजूदा मतदाता नामावलीमा अध्यावधिक गर्ने प्रयोजनका लागि आगामी असोज 1 गतेदेखि आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन हुँदैछ र उक्त मतदाता नामावलीमा रहेका विवरण यथार्थ र अध्यावधिक बढ़ाउन सम्बन्धित मतदाताको समेत महत्वपूर्ण भूमिका रहने भएकाले मतदाता नामावली अध्यावधिक गर्न निर्वाचन आयोगले अनुरोध गरिएको हो। मतदाता नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगाना लगायतका विवरण भएको त्रुटि सच्याउनु पर्ने भएमा कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी सच्याउन पनि सकिनेछ। यदि कुनै मतदाताको नाम एकभन्दा बढ़ी स्थानमा समावेश रहेको भए एक स्थानमा मात्र कायम गर्न, बसाई सराई वा विवाह भई स्थायी ठेगाना परिवर्तन भएको पनि त्यस अनुसारको विवरण अध्यावधिक गर्न अनुरोध गरिएको छ। सरकारले सरकारी निकायबाट हुने खरिद र कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयहरूलाई पत्रचार गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अरियालले स्थानीय सिप र उद्यमको संरक्षण, रोजगारी सृजना र आयात प्रतिस्थापन गर्ने उद्देश्यका साथ सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनर्स्मरण सहित सबै सरकारी कार्यालयहरूमा पत्रचार गरिएको जानकारी दिनुभएको हो। उहाँको अनुसार सरकारी कार्यालयमा हुने बैठक र समारोहका बीचमा कोशेली उपहार सजावटको प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला र नेपालमा नै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन दिइएको छ। यसै गरी स्टेशनरी, छपाई र फर्निचर सम्बन्धी वस्तु निर्माण सामग्री, मेसिनरी तथा उपकरण, कृषि र पशुजन्य उत्पादन, खाद्य र पेय पदार्थ खरिद गर्दा प्रचलित कानून र सार्वजनिक खरिद ऐनको दायराभित्र रही स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन सबै सरकारी निकायहरूलाई पनि पुनर्स्मरण गराएको प्रवक्ता अरियालले बताएको हो। स्वदेशी वस्तु र सेवाको प्रयोग र उत्पादनमा सरकारको प्राथमिकतामा काम भइरहेको समेत बताएका छन्। नेपाल भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलले दलको हिजोको बैठकमा हिजो भारतको देहादुरनमा सम्पन्न बैठकमा यस्तो सहमति भएको छ। नेपाल र भारत बीच सीमाका संवेदनशील स्थानमा आधुनिक प्रविधि प्रयोग गरेर सुरक्षा निगरानी बढ़ाउने सहमति भएको छ। नेपाल भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको हिजोको बैठकमा भारतको देहानदुरमा सम्पन्न बैठकमा यस्तो सहमति भएको हो। कार्यदलले 14 बैठकको निर्णय अनुसार गृह मन्त्रालयले सीमा क्षेत्रका संवेदनशील स्थानमा आधुनिक तथा नवीनतम प्रविधि सीसीटीभी लगायतका विभिन्न आधुनिक उपकरणको प्रयोगबाट सुरक्षा निगरानी बढ़ाउन दुवै पक्षबीच सहमति भएको छ। बिहिबार शुरू भएको कार्यदलको बैठकमा 10 गाज क्षेत्रको अतिक्रमण, एकीकृत जाँच चौकी पूर्ण रूपमा सञ्चालन र उपयोग लगायतका विभिन्न स्थानमा छलफल भएको थियो र त्यस्तै दुवै देशका नागरिकको सीमापर आवागमनलाई सहज बनाउने, सीमानाको हुँदै आवागमन गर्ने तेस्रो मुलुकका नागरिकको सहजीकरण र निगरानी संयन्त्रलाई सुदृढ पार्ने, विपद व्यवस्थापन र नेपाल भारत जिल्ला स्तरीय समन्वय बैठकहरूलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो र बैठकमा नेतृत्व नेपालबाट गृह मन्त्रालयका सहसचिव आनन्द प्रसाद काफ्रे र भारतका तर्फबाट गृह मन्त्रालयका संयुक्त सचिव पैश्रमी बासुले गरेका थिइन् र कार्यदलको 15 बैठक दुवै पक्षको अनुकूल मितिमा नेपालमा हुने समेत बताएको छ।
मकवानपुरको खोलाले बगाएका बेपत्ता भएकी स्कूलले छात्रको शव राप्तीनगर नदीको किनारमा भेटिएको छ। मकवानपुरको बस्तीपुर स्थित वासुदेव खोलाले गत मंगलबार बगाएकी 11 वर्षीय सुमित्रा भोलानको शव शुक्रबार बिहान राप्ती नदी किनारमा फेला परेको छ। सुमित्राको शवको घटनास्थलबाट करिब 7 किलोमिटर तल मकवानपुरकै मनहरी गाउँपालिका 1 लामिटार स्थित राप्ती नदीमा भेटिएको प्रहरीले जनाएको छ। उनी सहित 4 वर्षीय 4 बालिकालाई पनि गत मंगलबार वासुदेव खोलाले भेलले बगाएको थियो। यसअघि 2 जनाको शव फेला परेको थियो भने 13 वर्षीय सीमा भोलन भने बाँच्न सफल भएका थिए। साझा खबरमा अब विदेशको खबर। जापानीज इन्फ्लुएन्स जे संक्रमण हुँदा यसलाई यस साल राई 12 वर्षका थिए र अहिले उनी 14 वर्षको भइसकेको छ। उपचारका लागि 2081 साउन 29 गते अस्पताल लगिएको उनी अझै पनि अस्पतालमै छन् भने भेन्टिलेटर सहितको सहायकले सब श्वास फेरिरहेका छन्। हाल नेपालमा जेको ठूलो प्रकोप पनि देखिएको छ। पछिल्लो डेढ महिनामा यसै रोगबाट कम्तीमा पनि 21 जनाको मृत्यु भइसकेको छ भने अन्य 59 संक्रमित भएको देखिएको छ। र यसै गरी विभिन्न क्षेत्रमा पनि विश्व स्वास्थ्य संगठनको अनुसार जे संक्रमणका मध्ये 1/3को मृत्यु भएको छ, मृत्यु नै हुने र 1/3 जीवनभर गम्भीर अपाङ्गता हुने र 1/3 मात्र निको हुने गर्दछ। जे संक्रमित भएर जीवनभर अपाङ्गताको अवस्थामा पुगेको दर्जन मध्ये सरल सायल प्रतिनिधि पात्र मात्र हुन् र उदयपुरको बेलाका नगरपालिका 6 बासिन्दा उनी परिवारको एक्लो सन्तान हुन् र उनले राम्रो शिक्षा दिलाउन उनका अभिभावकले सदरमुकाम निजी विद्यालयमा भर्ना गरी सुको कक्षामा राखिएको छ र उल्टो जाइत थिएका सबै सकियो। आफन्त र गाउँले ऋण लागेको छ। उपचारमा 8 लाख रूपियाँ सकिएको छ भने अस्पतालको बिल चुलिँदै गएपछि उनलाई धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको र त्यहाँ भर्ना गरेको पनि 20 महिना हुन लागेको बताएको छ। साझा खबरमा अब खेल खबरमा भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एक दिवसीय अभ्यास एसएससी प्रिमियर कपको अभ्यासमा लगातार दोस्रो जीत हात पारेको छ। दोस्रो जीत दर्ता गर्ने क्रममा नेपालले हिजो त्यहाँको कर्नाटक राज्यस्तरीय टोलीलाई पनि 5 विकेटले हराएको छ र हिजोको खेलमा कर्नाटकले दिएको 243 रनको लक्ष्य नेपालले 44 ओभरमा 3 ओभरमा 5 विकेटको क्षतिमा भेटाएको थियो। नेपालका जीतमा मध्यक्रमका ब्याटर देव खनालले 7 शतकीय परी खेलेको छ र उनले 113 बलमा 4 चौका र 2 छक्का सहित अभिजित 100 रन पारी खेलेको छ। आशिष शेखले 38, सन्दीप झोरा 30, अर्जुन कुमारले 26 र रोहित कुमार पौडेलले 12 रन जोडेको छ भने अभिजित रहेका बासिर अहमदले अभिजित 22 रन बनाएको छ र कर्नाटकका लागि बलिङतर्फ एल बन्नुर, आदित्य गोयल, त्यसै गरी अरविन्द कुमार राइस, रितेश भटाल र चिरन्थ विष्टिवरूले पनि समान 1-1 विकेट लिएको छ। यसअघि पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित 50 ओभरमा 8 विकेट लिएर 242 रन बनाएको थियो। उसका लागि शरद श्रीनिवासले 48, सहर्ष रेड्डीले 43 रन बनाएको छ भने रितेश भट्टकले 37 रन बनाएको छ भने समर्थ श्रीनिवासले 32 र फौनुज खनालले 20 रन बनाएको छ। नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिसाने समान 3-3 र हेमन्त धामीले 2 विकेट हात पारेको छ। कर्नाटकको पहिलो अभ्यास खेलमा नेपालले 116 रन जित पारेको छ। नेपालका टीममा केही पनि थप अभ्यास गरेर भारतबाटै प्रिमियर कप खेल्ने मलेसिया प्रस्थान गर्ने तालिका छ। प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा भदौ 15 गते बहराइन विरूद्ध खेल्ने भएका छन्। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः पटक। चौतारा साँगा चौगडी नगरका किसानलाई 50% अनुदानमा कृषि सामग्री वितरण। रासोपाको सचिवालयमा 11 जना मनोनित पदाधिकारी सहित विभागीय जिम्मेवारी पनि तोकियो। महाधिवेशन प्रक्रिया रोक्न पेश भएको नेपाली कांग्रेस देउबाको रिट दर्ता भएन, अध्ययनका लागि राखियो।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सोमबार विश्वासको मत लिँदै नेपाल भारत संयुक्त कार्यदल बैठक सीमा क्षेत्रमा आधुनिक प्रविधि मार्फत निगरानी बढ़ाउने सहमति मेसाका चक्रवतका कारण चीनमा 159 जनाको मृत्यु र दोस्रो एक दिवसीय अभ्यास खेल नेपालको लगातार दोस्रो जित साझा खबर अहिलेलाई यति नै अर्को खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुष सिंह तामाङ पनि बिदा हुन चाहन्छु हवस् त नमस्कार।

0: शुभप्रभात, यो सीआईएनको साझा खबर हो।
1: सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल भदौ 6 गते शनिबार, अगस्त 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको दशमी तिथि।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: वैदेशिक रोजगारीका लागि भारत हुँदै विदेश उड्नेको क्रम बढ़्यो, निगरानी कमजोर, लाइसेन्स प्रिन्ट रोकिँदा विदेश जाने तयारीमा रहेका नागरिक समस्यामा।
2: नेपाल भारत सीमामा निगरानी कड़ा हुने, सरकारी नियुक्तिमाथि अदालतको अंकुश, वायु सेवा निगमका अध्यक्षको नियुक्ति पनि बदर नियुक्ति भएको 16 दिन बित्दा पनि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण बाँकी।
1: नेपालका 12 छाला उद्योगबाट वार्षिक 2 करोड़ स्क्वायर फिट छाला प्रशोधन, वधशालाको छाला र हड्डी खेर जान नदिने उद्योगीको प्रतिबद्धता। कांग्रेस विवाद अदालत पुगेपछि संस्थापनको देउवा समूहलाई चेतावनी।
2: विश्व सहायता कटौती भएपछि सोमालियाका 200 स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द, इराकले प्रतिदिन 1 करोड़ ब्यारल तेल निर्यात गर्ने, यस वर्षको एल निनो शताब्दीकै शक्तिशाली हुने अनुमान।
1: र अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्ने, पहिलो खेलमा नेपाल ए नर्दर्न टेरिटोरी स्ट्राइकसँग पराजित। पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आजबाट हुँदै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा नेपाल भारत सीमामा निगरानी कड़ा हुने प्रसंग।
2: नेपाल भारत सीमामा अब निगरानी बढ़ाइने भएको छ। सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलको बैठकले सुरक्षा चुनौतीलाई ध्यान दिँदै निगरानी र सूचना आदान प्रदान थप प्रभावकारी बनाउने निर्णय गरेको हो। दुवै देशका नागरिकको आवागमन भने सहज बनाइनेछ। संवेदनशील सीमा क्षेत्रमा सीसीटीभी लगायतका आधुनिक प्रविधि प्रयोग गरी सुरक्षा निगरानी बढ़ाइने सहमति पनि भएको छ। बैठकमा लागू औषध, मानव बेचबिखन, जाली नोट, हात हतियार तथा सीमा पार अपराध नियन्त्रणलाई प्राथमिकता दिइएको छ। नेपालले साइबर अपराध र सीमा पार डिजिटल ठगीको विषय समेत उठाएको छ। यो सँगै 10 गजा अतिक्रम नियन्त्रण र एकीकृत जाँच चौकीको प्रभावकारी संचालनमा पनि दुवै पक्षले जोड़ दिएका छन्।
1: नेपालमा पशु वधशालाबाट निस्कने छाला र हड्डी अब खेर नजाने भएका छन्। स्वदेशी छाला उद्योगले उत्पादन हुने सबै छाला खरिद तथा प्रशोधन गर्ने र हड्डी उद्योगले उत्पादित हड्डीको धूलो दाना उद्योगलाई बिक्री गर्ने ग्यारेन्टी दिएका छन्। मासु जाँच ऐन कार्यान्वयन गर्ने विषयमा भएको छलफलमा उद्योगीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्। हाल नेपालमा 12 छाला उद्योगले वार्षिक करिब 2 करोड़ स्क्वायर फिट छाला प्रशोधन गर्दै आएका छन् भने 4 हड्डी उद्योगले करिब 17,800 मेट्रिक टन हड्डीको धूलो उत्पादन गर्ने गरेका छन्। उद्योगीहरूले छाला र हड्डीलाई कृषि उद्योगको मान्यता दिन, वधशाला छुट्याउने मेसिन जडान गर्न तथा उद्योगमा आवश्यक रसायन र सामग्री भन्सार छूट दिन सरकारसँग माग गरेका छन्। सरकारले भने आयातित छालालाई प्रतिस्थापन गर्दै स्वदेशमै छालाका विभिन्न सामग्री उत्पादन र निर्यात बढ़ाउन उद्योगीलाई आग्रह गरेको छ।
2: भारतका विमानस्थल हुँदै नेपाली कामदार विदेश जाने क्रम रोक्न वैदेशिक रोजगार विभागले मेन पावर कम्पनीमाथि कार्यवाही गरिरहेको छ। तर व्यक्तिगत श्रम स्वीकृति लिएर भारतबाटै उड्ने हजारौं कामदारको हकमा भने विभागको निगरानी कमजोर देखिएको छ। साउनमा व्यक्तिगत श्रम स्वीकृति लिएका 12,442 जना मध्ये करिब 7,000 जना भारत हुँदै तेस्रो मुलुक गएको तथ्याङ्क छ। यो संख्या व्यक्तिगत श्रम स्वीकृति लिने कुल कामदारको आधा भन्दा बढ़ी हो। यसले व्यक्तिगत श्रम स्वीकृतिको आवरणमा म्यान पावर वा बिचौलियाको संलग्नता रहेको हुन सक्ने आशंका बढ़ाएको छ। भारतबाट हुने यस्तो प्रस्थानलाई व्यवस्थित र पारदर्शी बनाउन विभागले अब व्यक्तिगत श्रम स्वीकृतितर्फ पनि समान निगरानी र छानबिन गर्न अधिकार कर्मीहरूले माग गरेका छन्। विभागका अनुसार साउनमा कुल 70,441 जनाले श्रम स्वीकृति लिएका थिए, त्यसमध्ये 21,447 जना म्यान पावर कम्पनी मार्फत 27,748 जना पुनः श्रम स्वीकृति र 12,442 जना व्यक्तिगत र 712 जना G2G प्रणाली मार्फत विदेश गएका हुन्।
1: यसैबीच देशभर स्मार्ट लाइसेन्स प्रिन्ट हुन थालेको 22 दिन बितिसक्दा सेवा नियमित हुन सकेको छैन। लाइसेन्स नपाउँदा विशेष गरी वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने तयारीमा रहेका नागरिक समस्यामा परेका छन्। असार मसान्तसम्मको छपाई कोटा सकिएपछि सुरक्षण मुद्रण केन्द्रबाट हुँदै आएको लाइसेन्स छपाई रोकिएको हो। त्यसपछि प्रदेश अन्तर्गतका यातायात कार्यालयले नै लाइसेन्स छाप्ने भनिए पनि हालसम्म कुनै प्रदेशले छपाई शुरू गरेका छैनन्। यातायात व्यवस्था विभागका अनुसार असार मसान्तसम्म छपाई हुन बाँकी 2,74,253 स्मार्ट कार्ड साउन 7 गतेसम्म छापेर सम्बन्धित कार्यालयमा पठाइसकिएको थियो। त्यस यता नयाँ कार्ड छपाई भएको छैन। लाइसेन्स नपाउँदा विदेश जाने तयारीमा रहेका सेवाग्राही झन धेरै मारमा परेका छन्। विभागले भने वैदेशिक रोजगारीमा जाने तथा तत्काल आवश्यक पर्ने सेवाग्राहीका लागि सम्बन्धित यातायात कार्यालयबाट द्रुत छपाई तथा वितरणको व्यवस्था मिलाएको जनाएको छ। 4 वर्षदेखि छपाई मेसिन जनशक्ति र सफ्टवेयरको समस्या झेल्दै आएको विभागमा पछिल्लो अवरोधले स्मार्ट लाइसेन्स वितरण प्रणाली अझै अस्थिर देखिएको छ।
2: सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उस्काबलाई नियुक्त गरेको 16 दिन बितिसक्दा पनि नियुक्ति सम्बन्धी आधिकारिक पत्र बोर्डमा पुगेको छैन। असार 20 गतेको मन्त्री परिषद बैठकले उक्याबलाई 4 वर्षका लागि बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो, तर औपचारिक पत्र नपुग्दा उहाँको पदभार ग्रहण हुन सकिरहेको छैन। लगानी बोर्डका अनुसार नियुक्तिको निर्णय सरकारबाट भइसके पनि त्यसको औपचारिक जानकारी नआएकाले आवश्यक प्रक्रिया अघि बढ़ाउन नसकिएको बताइएको हो। सरकारले नियुक्ति गरेको सीईओ नै 16 दिनसम्म पदमा नपुग्नुले सरकारी निर्णय कार्यान्वयनको ढिलासुस्तीमाथि प्रश्न उठाएको छ।
1: यसैबीच सरकारले गरेका नियुक्ति लगातार अदालतबाट बदर हुन थालेका छन्। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा महेश्वर भक्त श्रेष्ठलाई गरिएको नियुक्ति बदर गरिदिएको छ। न्यायाधीश द्वय सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले श्रेष्ठको नियुक्ति कानून सम्बत नभएको ठहर गरेको हो। सम्बन्धित मापदण्डले कार्यकारी प्रमुखका लागि 30 वर्ष पूरा भई 65 वर्ष ननागेको व्यक्ति हुनुपर्ने व्यवस्था गरेको भए पनि सरकारले करिब 80 वर्षीय श्रेष्ठलाई नियुक्त गरेको थियो। यसअघि वैशाख 31 गते पनि सर्वोच्चले सरकारले नियुक्ति गरेका निगमका 5 संचालकको नियुक्ति बदर गरिदिएको थियो। उक्त निर्णयमा श्रेष्ठ पनि पर्नु भएको थियो। पछिल्ला नियुक्ति अदालतबाट

0: निर्देशन दिएको छ। केन्द्रीय अनुसन्धान समितिले राजु विष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङलाई पार्टीको निर्णय र निर्देशन विपरीत मन्त्री बनेको भन्दै किन कार्यवाही नगर्ने भनेर स्पष्टीकरण सोधेको हो। राप्रपाले बागमती प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय गरेको अवस्थामा तिनै सांसद मन्त्री बनेपछि पार्टीले उहाँहरूमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो। यसअघि पार्टीको निर्णय विपरीत प्रदेश सरकारलाई समर्थन गरेको भन्दै संसदीय दलका नेता उद्धव थापाको पार्टी सदस्यता निलम्बन गरी प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गरिएको राप्रपाले जनाएको छ। स्पष्टीकरणपछि पार्टी निर्देशन उल्लंघन गरेको ठहर भए तिनी सांसदलाई थप अनुसन्धानात्मक कार्यवाही गर्ने राप्रपाको तयारी छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पशु अधिकार संरक्षणमा कानूनको खाँचो, ऐन जारी गर्न ढिलाइ।
2: मन्त्रालयमा यसै बसिरहेको अवस्था छैन, मन्त्रालयले काम गरिरहेको छ। त्यो सिंगल पठाउने हो भने हामी भोलि नै पठाउन सक्छौं, के त्यसमा केही आपत्ति छैन।
0: विश्व सहायता कटौती भएपछि सोमालियाका 200 स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: खानेकुरा त सधैँ बेलैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
7: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
8: गर्भवती हुँदा के खाने,
7: स्तनपानको मात्रा कसरी पुर्याउने,
8: शिशुलाई कहिलेदेखि थप खाना दिने,
7: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार,
8: यसको जवाब अनुमानमा होइन,
7: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
8: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
7: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ।

0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकमा खबर प्रकाशित छ। आयुक्त गुरूप्रसाद वागले नेतृत्वको समितिले कानूनी व्यवस्था र अर्का आयुक्त राजीव सुब्बाको नेतृत्वको समितिले सूचना प्रविधि बारे अध्ययन थालेको छ। मेसिनले सिक्दैछ नेपालका मातृभाषा शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ भने परराष्ट्रबाटै हटाए 500 ट्राभल डकुमेन्टी 15 वर्षसम्म गुपचुप शीर्षकमा अर्को खबर मातृका दाहालले लेख्नु भएको छ। त्यस्तै कान्तिपुरको भित्र पृष्ठमा कर्णालीका धेरै जस्तो अस्पतालमा छैनन् विशेषज्ञ डाक्टर शीर्षकको खबर पनि प्रकाशित छ। स्वास्थ्य उपकरण र अरू प्राविधिक जनशक्तिको पनि अभाव छ। गम्भीर प्रकृतिका बिरामीलाई हेलिकप्टर मार्फत उद्धार गर्नु परिरहेको छ। यसमा केही घण्टा लाग्छ। बिरामीको खर्च पनि धेरै हुन्छ। यहाँ कम्तीमा 2 आईसीयू बेड भए धेरैको ज्यान बचाउन सकिन्थ्यो। यो महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर हो। त्यस्तै भित्रपृष्ठमा बालिका हत्या घटनामा परिवारको सहमति बिनै सम्झौता गरिएपछि सब बुझ्न अस्वीकार शीर्षकमा लक्ष्मी शाहले 12 खबर लेख्नु भएको छ। त्यस्तै जापानिज इन्सेफेलाइटिसबाट 1.5 महिनामा 21 मृत्यु शीर्षकमा पनि अर्को खबर प्रकाशित छ भने आजको नागरिक दैनिकको पहिलो पृष्ठमा राष्ट्रपा बैठकमा प्रधानमन्त्री भ्रमणमा शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा सर्वोच्चको नयाँ नजिर गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार शीर्षकमा खबर प्रकाशित छ। सर्पदंशबाट बढ़दो मानवीय क्षति शीर्षकमा पनि गोर्खापत्रमा खबर प्रकाशित छ। मनसून शुरू भएसँगै नेपाली नागरिक बाढ़ी पहिरो र डुबानको जोखिमबारे सचेत हुन्छन् तर गाउँघरका धेरै परिवारका लागि अर्को एउटा मौन विपत्ति छ, त्यो हो सर्पदंश। यसले वर्षिने सयौं परिवारको खुशी खोसिरहेको छ। नागरिक सन्तुष्टि अभिवृद्धि गर्न कार्ययोजना शीर्षकमा गोर्खापत्रको पहिलो पृष्ठमा खबर छ भने भित्री पृष्ठमा गोर्खापत्रको विद्युत प्राधिकरण विद्युत प्रभावितलाई राहतमा कमी नहुने मुख्यमन्त्रीको प्रतिबद्धता शीर्षकमा यो लुम्बिनीको खबर प्रकाशित छ। योजना बिनाका सड़कले पहिरो निम्त्याउँदै शीर्षकमा बागलुङको खबर प्रकाशित छ भने फोहोरको निकास खोज्दै भैरवा शीर्षकमा स्थानीय सरकारको खबर प्रकाशित छ।
0: नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा रासोपा केन्द्रीय समिति अझै अपूर्ण, 6 पदाधिकारी र 9 केन्द्रीय सदस्य मात्रै मनोनित शीर्षकमा खबर छापिएको छ। 11 6 पदाधिकारी मनोनित सहमहामन्त्री पुरूषोत्तम सुप्रभात यादव, प्रवक्ता जगदीश खरेल, कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहप्रवक्ता डाक्टर नमिता यादव र सुरेन्द्र चौधरी, उपसभापति महामन्त्री सहमहामन्त्रीको सहकोषाध्यक्ष र सहप्रवक्ता मनोनित गर्न बाँकी रहेको खबरमा उल्लेख रहेको छ। यस्तै बलात्कार र हिंसाका घटनामा झूठो स्वास्थ्य रिपोर्ट बनाउने चिकित्सकमाथि पनि अब भ्रष्टाचार मुद्दा शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छापिएको छ। स्वास्थ्य परीक्षणको झूठो रिपोर्ट बनाएका 2 चिकित्सकमाथि 3 महिना कैद र 20,000 जरिवानाको फैसला समेत गरिएको खबर रहेको छ। बलात्कार तथा यौनजन्य हिंसाका घटनाको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई तोड़मोड़ गर्ने चिकित्सकले पनि अब फौजदारी दायित्वबाट उन्मुक्ति नपाउने भएका छन्। बालिकाको स्वास्थ्य परीक्षणमा संलग्न 2 चिकित्सकले नियोजित रूपमा गलत प्रतिवेदन दिएको ठहर गर्दै सर्वोच्चले उनीहरूलाई भ्रष्टाचारको कसुरमा दोषी ठहर गरेसँगै नजिर स्थापित भएको छ। अदालतको पुनरावलोकन अगावै कांग्रेस मिलाउने मध्यमार्गी प्रयासमा शेखर शीर्षकमा अर्को खबर समेत छापिएको छ। देउवा थापा संवाद गराउने कसरत, महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता कार्यकर्तालाई अपील समेत खबरमा उल्लेख रहेको छ। त्यस्तै भित्री पृष्ठमा स्टीलका भाड़ा निर्यातमा झण्डै 100 गुणा वृद्धि, गत वर्षको साउनमा 1,17,00,000 निर्यात भएका स्टीलका भाड़ा चालू आर्थिक वर्षको 1 महिनामै 1,16,00,000 बराबरको निकासी भएको खबरमा उल्लेख रहेको छ। यो खबर भैरहवाबाट दीपक पछाई र काठमाडौँमा मिलन विश्वकर्माले संयुक्त रूपमा लेख्नु भएको छ। चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा नेपालको वस्तु निर्यातमा उच्च वृद्धि देखिएको छ। साउनमा नेपालमा उत्पादन भएका स्टीलका घरायसी सामग्रीको निर्यात झण्डै 100 गुणाले बढ़ेको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा 1,15,90,64,000 रूपियाँ बराबरको स्टेनलेस स्टीलका भाड़ा निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। निर्यातमा समेत 61% वृद्धि भएको छ। समग्र नेपालको निर्यात व्यापार साउनमा 61.72% बढ़ेको हो। गत आर्थिक वर्षमा निर्यात 13.81% बढ़ेर 3,15,29,04,74,00,000 रूपियाँ पुगेको थियो। त्यसमा साउनमा 23,93,24,41,000 रूपियाँको वस्तु निर्यात भएको थियो। चालू आर्थिक वर्षको साउनमा भने 38,70,41,86,000 रूपियाँको वस्तु निर्यात भएको छ। त्यसै गरी 34 दिनमै उठ्यो करिब 1 खर्ब राजस्व शीर्षकमा अर्को खबर समेत रहेको छ। चालू आर्थिक वर्षको पहिलो 34 दिनमा सरकारले 1 खर्ब भन्दा बढ़ी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो 34 दिन अर्थात भदौ 3 गतेसम्म 1,02,30,91,00,000 रूपियाँ राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। बिहिबारसम्म भने 1,05,50,31,00,000 रूपियाँ राजस्व उठेको छ। त्यसमा कर राजस्व 96,65,25,00,00,000 गैर कर राजस्व 75,33,80,00,000 अनुदान 25,10,00,000 र अन्य आमदानी 1,05,50,31,000 रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी वाणिज्य बैंकका सीईओ गवर्नर बन्न योग्य तर 2 वर्षको कुलिङ अफ पीरियड शीर्षकमा अर्को खबर समेत छापिएको छ। नेपाल राष्ट्र बैंकको गवर्नर बन्न वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ पनि योग्य हुने भएका छन्। हिजो बसेको अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकको दफावार छलफलमा यस्तो व्यवस्था राख्ने निर्णय गरेको हो। समितिका सदस्य सचिव लक्ष्मण अर्यालले हालसम्म वाणिज्य बैंकका सीईओ र अन्तर्राष्ट्रिय आर्थिक एवं वित्तीय क्षेत्रका संस्थामा कार्यकारी तहका पदाधिकारीलाई गवर्नर योग्य मान्ने व्यवस्था नभएकोमा अब योग्य मान्ने व्यवस्था भएको बताउनु भएको छ। त्यसै गरी वार बेन्च टकरावेच सम्पत्ति आयोगको मुद्दा शीर्षकमा अन्नपूर्णको पहिलो पृष्ठमा खबर छापिएको छ। यो खबर शिव प्रसाद ढुंगानाले काठमाण्डुबाट लेख्नु भएको हो। सरकारका निर्णयमाथि कानूनी परीक्षण गर्दै आएको सर्वोच्च अदालतमा महत्वपूर्ण कार्यक्रमसँग जोड़िएको मुद्दा प्रशासनिक टिप्पणीका आधारमा संवैधानिक इजलासमा सारिएपछि न्यायिक प्रक्रियामाथि प्रश्न उठेको छ। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटलाई संयुक्त इजलासले पूर्ण इजलासमा पठाइसकेको थियो तर त्यहाँ सुनवाई हुनु अघि नै प्रशासनिक टिप्पणी मार्फत संवैधानिक इजलासमा सारिएपछि नेपाल बार एसोसिएशनले कड़ा आपत्ति जनाएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी पारिश्रमिक पनि जनताको सेवामा लगानी गर्दै मुगुका मेयर शीर्षकमा विष्णु प्रसाद नेउपानेले वीरेन्द्रनगरबाट छाप्नु भएको खबर छ। राजनीतिलाई पद प्रतिष्ठा र सुविधा प्राप्त गर्ने माध्यमका रूपमा बुझ्ने प्रवृत्ति तीव्र बन्दै गएको समयमा मुगुको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले एउटा बेग्लै र सकारात्मक अभ्यासको शुरूआत गर्ने घोषणा गर्नुभएको छ। जनप्रतिनिधिका रूपमा आफूले कानून बमोजिम पाउने सम्पूर्ण सेवा सुविधालाई व्यक्तिगत प्रयोजनमा खर्च नगरी नागरिकको शिक्षा स्वास्थ्य विपन्न परिवारको राहत तथा साना सार्वजनिक पूर्वाधार निर्माणमा परिचालन गर्ने निर्णय गरेको उहाँले बताउनु भएको खबरमा उल्लेख रहेको छ। मनसुनजन्य विपदमा परेर लुम्बिनीमा 84 जनाको मृत्यु शीर्षकमा अन्नपूर्णकै भित्री पृष्ठमा खबर छापिएको छ। लुम्बिनीमा मनसुनजन्य विपदबाट 84 जनाको मृत्यु भएको, त्यसै गरी जेठ 18 गतेदेखि भदौ 3 गतेसम्म मनसुनजन्य विपदका 91 घटना भएका छन्। ती घटनामा 85 जनाको मृत्यु, 13 जना घाइते र 2 जना बेपत्ता भएको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। अन्तर्राष्ट्रिय सहायतामा ठूलो कटौतीका कारण खडेरीग्रस्त सोमालिया भर 200 भन्दा बढ़ी स्वास्थ्य संस्था र पोषण सुविधा केन्द्रहरू बन्द हुन थालेका छन्। यसले त्यहाँका थप बालबालिकाको ज्यान जोखिममा पर्ने कुपोषणको सामना गर्न बाध्य भएको संयुक्त राष्ट्र संघले जनाएको छ। राष्ट्रसंघको बालबालिका मामिला हेर्ने निकायले गत वर्षदेखि अन्तर्राष्ट्रिय सहायता कोषमा भएको नाटकीय कटौतीको मूल्य सोमालियाका बालबालिकाले चुकाइरहेको समेत चेतावनी दिएको हो। इराकले देशभरबाट हुने पेट्रोलियम पदार्थको निर्यातलाई वृद्धि गर्ने योजना सार्वजनिक गरेको छ। इराकी प्रशासनले आगामी 6 वर्षभित्र देशको तेल निर्यातलाई प्रतिदिन 1 करोड़ ब्यारलसम्म बढ़ाउन चाहेको समेत बताएको हो र बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एल निनो 1 शताब्दी भन्दा बढ़ी अवधिमै सबैभन्दा शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ। उष्णकटिबन्धित प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ़दा विश्वका विभिन्न क्षेत्रमा मौसमको ढाँचा प्रभावित हुने सम्भावना रहेको पूर्वानुमान गरिएको हो।
0: साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजको पहिलो खेलमा नेपाल ए घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग पराजित भएको छ। खेलमा नेपाल ए 8 विकेटले पराजित भएको हो। नेपाल ए ले जितका लागि दिएको 123 रनको लक्ष्य पछ्याएको नर्दर्नले 15 ओभरमा 2 विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। पब्जी मोबाइलको आधिकारिक राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल नेशनल च्याम्पियनशीप आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। स्पोर्ट्स एसोसिएशन अफ नेपाल ईशान र स्पोर्ट्स काउन्टीले संयुक्त आयोजनामा गर्ने दुई दिने प्रतियोगितामा नेपालका उत्कृष्ट 16 टोलीले प्रतिस्पर्धा गर्नेछन्। पीएमएनसी पब्जी मोबाइल ग्लोबल ओपन पीएमजीओ सम्म पुग्ने आधिकारिक छनौट प्रतियोगिता

0: हुन नेपाल ओलम्पिक कमिटि एनओसी र राष्ट्रिय खेलकुद परिषद राखेपको प्रतिनिधि मण्डल पाकिस्तान प्रस्थान गरेको छ। पाकिस्तानको इस्लामाबादमा अगस्त 23-24 गते हुने बैठकमा एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य र राखेप सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी हुँदै हुनुहुन्छ।
1: पशु कल्याण ऐनमा ढिलाइ, सरकारको जवाब के छ? कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब ज्येष्ठ नागरिक लक्षित संरक्षण, साझा खबरमा अब पशु कल्याण ऐन जारी गर्न ढिलाइ भएको प्रसंग। पशु कल्याण ऐन जारी गर्न लामो समयदेखि ढिलाइ भइरहेको छ। ऐन नआउँदा पशुमाथि हुने क्रूरता, रोकथाम र पशु अधिकार संरक्षणमा चुनौती देखिएको छ। आखिर ऐन जारी गर्न ढिलाइ हुनुको कारण के हो? सरकारको तयारी कहाँ पुगेको छ? यही विषयमा आज हामीले कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग कुराकानी गर्दैछौं।
4: यसमा दुईटा तिनवटा कुराहरू चाहिँ अलिक अल्झिएर रहेको हो। संक्रामक पशु रोग नियन्त्रण ऐन र पशु कल्याण ऐन बनाउनका लागि सैद्धान्तिक सहमति दिएको थियो, अनि त्यो अनुसार हामीले ड्राफ्ट तयार पनि गर्यौं, मस्यौदा तयार भयो र पछि चाहिँ होइन, यो पशु सेवा क्षेत्रका सबै ऐनहरूलाई एकै ठाउँमा ल्याउनुपर्छ भन्ने कारण मन्त्रालयको राय आयो, प्राप्त भयो। त्यो आइसकेपछि चाहिँ हामीले एकीकृत रूपमा नै फेरि तयार गर्यौं, अनि त्यो एकीकृत रूपमा आउँदा अधिकार कर्मीहरूको फेरि
0: पशु कल्याण ऐन चाहिँ छुट्टी आउनुपर्छ
4: भन्ने माग उहाँहरूको, र अहिले पनि त्यो छ। अहिले हामीले पशु स्वास्थ्य, पशु सेवा तथा पशु कल्याण ऐन भनेर एउटा मस्यौदा हामीले तयार गरिरहेछौं, त्यो तयारी अवस्थामा छ। तर अहिले फेरि पछिल्लो समय होइन, यो पशु कल्याण ऐन चाहिँ छुट्टी ल्याउनुपर्छ भन्ने कुरा आइरहेको छ। अब छिट्टै नै हामी मन्त्रालयमा बसेर एउटा टुङ्गोमा पुग्छौं।
0: पशु सेवा विभागले 3 पटक मस्यौदा यहाँहरूलाई बुझाएको, यहाँले कानून मन्त्रालयमा पठाउनु भयो, कानून मन्त्रालयले फेरि यहाँहरूबाट फिर्ता पठायो र अहिले लामो समयदेखि 1.5 वर्षदेखि मन्त्रालयमै छ।
4: मन्त्रालयमा यसै बसिरहेको अवस्था छैन, मन्त्रालयले काम गरिरहेको छ। त्यो सिंगल पठाउने हो भने हामी भोलि नै पठाउन सक्छौँ, के त्यसमा केही आपत्ति छैन। तर त्यो कानून मस्यौदा तयार गर्ने, बनाउने, एकपटक केही चेन्ज गर्यौं भने फेरि अहिले 3 सरकार छ, प्रदेश सरकारको, स्थानीय सरकारहरूको पनि राय सुझाव लिनुपर्ने कुराहरू हुन्छ। केही चेन्ज गर्यौं भने त फेरि आउनु पर्यो नि त। अहिले फेरि हामी त्यो एकीकृत मस्यौदाको रूपमा चाहिँ हामी राय सुझाव माग्ने चरणमा थियौं, विज्ञहरूसँग हामीले राय सुझाव लिने चरणमाथि पुगेका थियौं र कानून मन्त्रालय पठाउने फाइनलको लागि भनेर त्यो चरणमा पुगेको बेलामा फेरि अहिले के भन्छ छुट्टै बनाउनुपर्छ भन्ने आएको छ कुराकानी। अब हामी फेरि अब नयाँ माननीय मन्त्रीजीहरूको के छ धारणा, उहाँहरूले कसरी त्यसलाई लिनुभएको छ, उहाँहरूको क्लियर कटा निर्देशन भयो भने छुट्टै बनाउने हो भने छुट्टै र एकीकृत ऐनको रूपमा आउने हो भने पनि तयार नै छ, छुट्टै बनाउने हो भने पनि तयारै अवस्था।
0: 4-5 वर्षदेखि छुट्टै र एकीकृत
4: के भन्छ कानून मन्त्रालयबाट 2 पटक फिर्ता भएको अवस्था हो, हामीले छुट्टै छुट्टै पठाउँदाखेरि फिर्ता भएको अवस्था हो। त्यो संक्रामक रोग ऐन 3 पटक फिर्ता भएको अवस्था थियो र पछिल्लो समय हामीले गएर कानून मन्त्रालयको सचिवज्यू, सहसचिवज्यूहरूसँग छलफल गर्यौं। यो कारणले यो अरूभन्दा भिन्दै हो, कार्यान्वयन गर्न जटिलताहरू यस्ता छन्, यो छन्, त्यो छन्, सबै कुरा भन्छु, उहाँहरू कन्भिन्स हुनुभयो र कमसेकम एउटा संक्रामक रोग ऐन चाहिँ गयो, अगाडि बढ्यो।
1: वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँगको यो कुराकानी सँगै साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: वैदेशिक रोजगारीका लागि भारत हुँदै विदेश उड्ने क्रम बढ़्यो, निगरानी कमजोर भएको गुनासो, लाइसेन्स प्रिन्ट रोकिँदा विदेश जाने तयारीमा रहेका नागरिक समस्यामा,
1: नेपाल भारत सीमामा निगरानी करा हुने, सरकारी नियुक्तिमाथि अदालतको अंकुश, वायुसेवा निगमका अध्यक्षको नियुक्ति पनि बदर, नियुक्ति

0: भएको 16 दिन बित्दा पनि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण बाँकी।
1: नेपालका 12 छाला उद्योगबाट वार्षिक 2 करोड़ स्क्वायर फीट छाला प्रशोधन। वत्सलाको छाला र हड्डी खेर जान नदिने उद्योगीको प्रतिबद्धता। कांग्रेस विवाद अदालत पुगेपछि संस्थापनको देउवा समूहलाई चेतावनी।
0: विश्व सहायता कटौती भएसँगै सोमालियाका 200 स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द। इराकले प्रतिदिन 1 करोड़ ब्यारल तेल निर्यात गर्ने। यस वर्षको एलनिनो शताब्दीकै शक्तिशाली हुने अनुमान।
1: र अस्ट्रेलियामा जारी टप एण्ड टी20 सिरिजको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्ने। पहिलो खेलमा नेपाल ए नर्दर्न टेरिटोरी स्ट्राइकसँग पराजित। पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आजबाट हुँदै।
0: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले रवि मिश्रले नयाँ पत्रिकाका लागि बनाउनु भएको झ्याप्पै शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुनमा दुईजना प्रहरी अधिकृत देखाइएको छ। दुईजना बीचमा केही कुराकानी भइरहेको छ। प्रहरी अधिकृतको पछाडिको एउटा भित्तामा वान्टेड भनेर एकजना व्यक्तिको तस्विर टाँसिएको छ। यी व्यक्तिको तस्विर हेर्दा एकजना सामाजिक सञ्जालमा विभिन्न अभियान सञ्चालन गरेर निकै नै चर्चा कमाइरहनुभएका व्यक्ति जस्तो देखिनुहुन्छ। माथि यस्तो लेखिएको छ, एकजना प्रहरी अधिकृतले भन्दै गरेको देखाइएको छ। कतै ल्याउनु साहब, आइप्याड फोन ल्याएपछि फेसबुकको तलतलले आफै आउँछन् कि?
1: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

नमस्कार तथा हार्दिक स्वागत गर्न चाहन्छु ग्रेटर नेपाल टीभी हेरेर बस्नुभएका तपाईँ सम्पूर्ण दर्शक भइहेर नकुराइकन अब तपाईँको माझमा यो गीत सुन्नतर्फ लागौं। म पनि हेर्छु, तपाईँ पनि हेर्नुहोस्।

0: time check. It's 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 MHz।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
2: आदरणीय श्रोताहरू, तपाईँ जहाँबाट यो कार्यक्रम सुनिरहनु भएको छ, परमेश्वरको अनुग्रह, शान्ति र प्रेम तपाईहरूको जीवनमा प्रशस्त मात्रामा भइरहेको होस् भनी हामी निरन्तर रूपमा प्रार्थना गरेका छौं। अघिल्लो अध्ययनमा हामीले प्रभु येशु ख्रीष्टको महिमा, उहाँको अनन्त पुजारीको सेवा, परमेश्वरले शुरू गर्नुभएको असल काम उहाँले पूरा गर्नुहुन्छ भन्ने प्रतिज्ञा र पाप क्षमा गर्ने अधिकार केवल येशु ख्रीष्टसँग मात्र छ भन्ने महान सत्यलाई सिकेका थियौं। हामीले यो पनि बुझ्यौं कि परमेश्वर नै हाम्रो जीवनको लागि आवश्यक सबै कुरा हुनुहुन्छ भन्ने सत्यलाई।
1: साँच्चै नै दाई, हामीले धेरै कुराहरू चाहिँ यी दिनहरूमा चाहिँ सिक्न पाएका छौँ। अनि केही दिनदेखिबाट एउटा कुरा मेरो मनमा चाहिँ घुमिरहेको छ। संसारमा धेरै मानिसहरूले आआफ्ना देवताहरूको बारेमा चाहिँ बोल्छन्। कसैले मूर्तिमा भरोसा गर्छन्, कसैले मानिसमा, कसैले धन सम्पत्तिमा। कहिलेकाहीँ चाहिँ कति मानिसहरू चाहिँ सोच्न बाध्य हुन्छन् कि साँच्चो परमेश्वर चाहिँ को हुनुहुन्छ। अनि अर्को कुरा, मैले धेरै पटक प्रार्थना गरेको छु, कहिलेकाहीँ उत्तर ढिलो आएको जस्तो लाग्छ। त्यस बेला मनमा प्रश्न उठ्छ कि परमेश्वरले साँच्चै मेरो प्रार्थना सुन्नुहुन्छ त भन्ने।
2: हामी आज स्पष्ट रूपमा बुझ्नेछौं कि मानिसले बनाएका मूर्तिहरू र जीवित परमेश्वरको बीच कति ठूलो भिन्नता छ। मूर्तिहरू देखिन्छन् तर तिनीहरूले बोल्न, सुन्न वा बचाउन सक्दैनन्। तर हाम्रो परमेश्वर जीवित हुनुहुन्छ। उहाँले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो। उहाँ नै सारा सृष्टिका प्रभु हुनुहुन्छ। र आज हामी एउटा सुन्दर सत्य पनि सम्झनेछौं। परमेश्वरले इजरायललाई केवल एउटा जातिको रूपमा मात्र होइन, उहाँको सेवामा समर्पित पवित्र समुदायको रूपमा प्रयोग गर्न चाहनु भएको थियो। उहाँको इच्छा केही व्यक्तिहरू मात्र होइन, सम्पूर्ण उहाँका जनहरूले उहाँलाई चिनुन्, उहाँको सेवा गरून् र उहाँको महिमा प्रकट गरून् भन्ने थियो। यो सत्यलाई आजको दिनमा हामी थाहा गर्नेछौ।
1: र यी सबै कुराहरू आफ्नो हृदयमा राख्दै आउनुहोस्, अब नम्र हृदयको साथ हाम्रो यो मुक्तिको मार्गको अध्ययनलाई चाहिँ शुरू गरौं।
3: आज हामी बाइबल अध्ययन वचन संग्रह 114 लिएर 116 अध्यायबाट देख्न गइरहेका छौ। सबभन्दा पहिले हामी भजन 114 अध्यायबाट देख्नेछौ। यहाँ देख्छौ, परमेश्वरले आफ्ना प्रिय सन्तानहरूलाई साथ साथै डोर्याउनुहुन्छ। यो अर्को हालेल भजनहरू हो, जुन हालेलुयासँग आरम्भ र अन्त हुन्छ। भजन 113 118 मिश्री हालेल भजन भनिन्छ र तिनीहरू निस्तार, पेन्टिकोस्टको, झोप्रेवासको र समर्पणको चाडमा प्रयोग गरिन्थे। यो स्पष्ट छ कि ती भजनहरू निस्तार चाड मनाउँदाखेरि गाइन्दथे। कोही कोही बाइबल विद्वानहरू सोच्दछन् कि तिनीहरूमध्ये तीन चाहिँ शुरूमा र तीन चाहिँ आखिरीमा गाइन्दथे। अरू बाइबल विद्वानहरूको विचार यो छ कि निस्तार चाडको अवधिमा ती भजनहरूलाई पालै पालोसँग गाइन्दथ्यो। अमित्र, हाम्रो सामनेको यो भजन अद्भुत परमेश्वरलाई स्तुति प्रशंसा गर्नलाई बोलावट हो, जसको बारेमा हामी भजन संग्रह 112 र 113 हेरिरहेका थियौं। भजन 113 उदाहरणको निम्ति उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ र उहाँ उद्धारकर्ता र सृष्टिकर्ता हुनुहुन्छ। यसकारणले हामीले परमेश्वरलाई स्तुति प्रशंसा गर्नुपर्छ। हालेल भजनहरू परमेश्वरको स्तुति गर्न उद्देश्यको लागि हुन्। अहिले यो कुराको ध्यान दिनुहोस् कि यो भजनले मिश्री दासत्वबाट इसरायललाई छुटकारा दिइएको समयतिर हेर्दछ। भजन 114 एक पदमा भनिएको छ, जब इसरायल मिश्र देशबाट अर्थात याकुबको वंश अन्य भाषा बोल्ने ठाउँको बीचबाट निस्केर गए। जब अब्राम सर्वप्रथममा मिश्रको मुलुकमा गए, उनी परदेशी थिए। परमेश्वरले उसलाई भन्नुभएको थियो कि उसका जातिहरू मिश्रका मुलुकमा झर्नेछन् जहाँ तिनीहरू राष्ट्र बन्नेछन्। मिश्रको देशमा इसरायल राष्ट्रको रूपमा शुरू भयो र मिश्रमा यहुदी विरोधी अभियानको जन्म भयो। बाइबलले मिश्रमा तिनीहरूका कष्टहरू, दुःखहरू, खेदोहरू र कठिनाईहरूको बताउँछ। तब परमेश्वरले तिनीहरूसँग बनाउनु भएको करारको याद गर्नुभयो, तिनीहरूको चित्कारले सुन्नुभयो, तिनीहरूको पुकारलाई उहाँले सुन्नुभयो र उहाँको हृदयमा तिनीहरूप्रति करुणा र दया र सहानुभूतिले भरियो। परमेश्वरले तिनीहरूलाई मिश्रबाट छुटकारा दिनुभयो र यो भजन उजाड स्थान यात्रासँग आरम्भ हुन्छ। आगे पद्मीमा भनिएको छ, तब यहुदा परमप्रभुको पवित्र स्थान र इसरायल चाहिँ उहाँको साम्राज्यको प्रजा भई हाले। अमित्र, अहिले परमेश्वर सम्पूर्ण राष्ट्र पवित्र स्थानको रूपमा बोलिरहनु भएको छ। परमेश्वरको मौलिक र प्रारम्भिक इरादा इसरायललाई पुजारीहरूको राष्ट्र बनाउने थियो। खालि एक कुललाई मात्र होइन, लेवी कुललाई मात्र होइन, तर सारा कुलहरूलाई। यसको मतलब तिनीहरू विश्वको लागि पुजारीहरू हुनलाई थिए। म सोच्दछु कि त्यही नै राज्य युगमा हुनेछ जब इसरायल संसारिक पृथ्वीको मन्दिरमा सेवा गर्नेछ। तीन पदमा भनिएको छ, यो देखेर समुद्र भाग्यो, यर्दन नदी उल्टा बग्यो। इसरायलका सन्तानहरूले खालि लाल समुद्र मात्र पार गरेनन्, तिनीहरूले यर्दन नदी पनि पार गरे। यहोशु 3:13-17 पद अनुसार। अनि आगे पद 5 भनिएको छ, हे समुद्र तँलाई के भयो र त भागिस, र हे यर्दन त फर्केर गइस। सृष्टिको परमेश्वर, जसको हामीले भजन 113 उहाँको सर्वशक्ति मतासँग देख्यौं, लाल समुद्रलाई पछि पन्छ्याइदिनुभयो र साथै उहाँले यर्दन नदीको पानीलाई एक ठाउँमा थुप्रो पार्नु भएर अडाउनुभयो। यिनीहरू आश्चर्य कर्महरू थिए मित्र, र मलाई लाग्दैन कि यिनीहरूलाई अरू कुनै आधारमा व्याख्या गर्न वर्णन गर्न सकिन्छ। जब इसरायलका सन्तानहरूले लाल समुद्र तरे, तिनीहरू मिश्रबाट रगतद्वारा छुटकारा दिइएका थिए, यानी दैलोको चौकासमा लगाइएको रगतद्वारा। जब तिनीहरूले यर्दन नदी तरे, तिनीहरू उजाड स्थानबाट अलग पारिएर प्रतिज्ञाको मुलुकमा ल्याइए। यिनीहरू उद्धारका छुटकाराका दुई स्टेजहरू, चरणहरू हुन् र तिनीहरूले हाम्रा उद्धारका दुई स्टेजहरूका चरणहरूका उदाहरण दिन्छन्। क्रुसमा प्रभु येशू ख्रीष्टले हामीलाई पापको दण्डबाट छुटकारा दिनुभयो, त्यो चाहिँ भूतकालको लागि हो, अनि वर्तमानमा चाहिँ उहाँले हामीलाई पापको शक्तिबाट छुटकारा दिनुहुन्छ, अनि आखिरीमा मित्र उहाँले हामीलाई पापको उपस्थितबाट छुटकारा दिनुहुनेछ जुनको अहिलेसम्म साकार भएको छैन। लाल समुद्र तर्ने काम र यर्दन नदी तर्ने कामले उद्धारको दुई स्टेज यानि चरणको तस्विर दिन्छ। आगे 7-8 पदमा भनिएको छ,

2018 जमात गइरहेको छ। तपाई मसँग यसमा असहमति हुनुहोला, तर यो मलाई यस्तो लाग्छ कि यो यसरी नै बाँडिएको थियो। भजन 115 को एक पदमा भनिएको छ, हाम्रो होइन हे परमप्रभु, हाम्रो होइन, तर तपाईँको करुणा र सत्यताको खातिर तपाईँको आफ्नै नाउँको महिमा बढाउनुहोस्। यहाँ इसरायल राष्ट्र अति नै नम्र स्थान लिइरहेको छ र तिनीहरू परमेश्वरमा विश्वास भरोसा गरिरहेका छन्। तिनीहरू उहाँलाई विश्वास भरोसा गरिरहेका थिएनन्, तर यहाँ महाक्लेश अवधिमा छन् र ख्रिष्टको सहर्ष वर्षीय यानि हजार वर्षीय राज्य युगतिर मिलेनियम किङडमतिर सरिरहेका छन्। तिनीहरूका वरिपरि रहने अन्य जातिहरूले तिनीहरूलाई यसो भन्दै मजाक गरिरहेका थिए, तिम्रो परमेश्वर कहाँ छ? खोइ दुई पदमा भनिएको छ, तिनीहरूको परमेश्वर कहाँ छन् भनी अन्य जातिहरूले किन भन्न पाउन्? अर्को शब्दमा तिनीहरू भन्छन्, उहाँ तिम्रो परमेश्वर हुनुहुन्छ, किन उहाँले तिमीहरूलाई छुटकारा दिनु भएन? अनि तीन पदमा भनिएको छ, हाम्रा परमेश्वर त स्वर्गमा हुनुहुन्छ, आफ्नो इच्छा मुताबिक उहाँले गर्नुहुन्छ। परमेश्वरले तिनीहरूको पापको कारण दुःख कष्ट भोग्न तिनीहरूलाई अनुमति दिनुभयो। यो उहाँको इच्छा, योजना र उद्देश्य अन्तर्गत थियो। इसरायल परमेश्वरबाट तिनीहरूको परिस्थितिहरूको ग्रहण गर्न आरम्भ गरिरहेका छन्। अहिले प्रतिमा पूजाको विरूद्धको कुराहरू सुन्नुहोस्। चार पदमा भनिएको छ, तिनीहरूका मूर्तिहरू सुन र चाँदी हुन्, ती मानिसका हस्तकला हुन्। इसरायलको परमेश्वर स्वर्गमा छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ आत्मा हुनुहुन्छ, परमेश्वरले उहाँलाई बनाएन। अन्य जातिका प्रतिमाहरू चाहिँ सुन चाँदीबाट बनाइएका थिए, तिनीहरू मानिसका हातहरूका कामहरू थिए। अनि आगे 5 र 6 भनिएको छ, तिनीहरूका मुख छन् तर बोल्दैनन्, आँखा छन् तर देख्दैनन्, कान छन् तर सुन्दैनन्, नाक छन् तर सुन्दैनन्। अन्य जातिहरूले आफ्ना सारा इन्द्रियहरू सहित बनाए प्रतिमाहरू, तर तिनीहरूका प्रतिमाको देवताहरूले ती इन्द्रियहरूको प्रयोग गर्दैनन्। वास्तवमा उनीहरूले तिनीहरूलाई प्रयोग गर्न सक्दैनन्, किनकि तिनीहरू केवल निर्जीव हो। अनि 7 भनिएको छ, हात छन् तर सम्हाल्दैनन्, खुट्टा छन् तर हिँड्दैनन्, तिनीहरूका मुखले तिनीहरू कुरा गर्न सक्दैनन्। अमित जब प्रतिमा बनाइन्दछ, मानिसले त्यसको आफ्नो कानमा बोकेर आफ्नो घरमा ल्याउनु पर्छ, त्यो आफै हिँडेर आउँदैन। के तपाईँले तस्विरको देख्नु भएको छ? मानिसले आफ्नो देवताको बोकिरहेको छ। परमेश्वरले तिनीहरूलाई भन्नुहुन्छ, म परम प्रभु हुँ, म तिमीलाई बोक्नेछु। मित्र, तपाईँको परमेश्वरले तपाईँलाई बोक्नुहुन्छ कि तपाईँले आफ्नो देवतालाई परमेश्वरलाई बोक्नुहुन्छ? धेरै मानिसहरूको निम्ति आफ्नो धर्म बोझ भार भएको छ, जुन तिनीहरूले आफ्नो कानमा बोक्नुपर्छ। मित्र, परमेश्वरले तपाईँलाई बोक्नुहुन्छ कि तपाईँ उहाँलाई बोक्नुहुन्छ? परमेश्वरले तपाईँलाई बोक्नुहुन्छ कि तपाईँ पो उहाँलाई बोक्नुहुन्छ? यदि तपाईँ उहाँलाई बोक्नुहुन्छ भने त्यो एक किसिमको प्रतिमा हो। शत्रुहरूले परमेश्वरका मानिसहरूलाई खिल्ली मजाक उडाए। अहिले ती खिल्ली मजाक उडाउने मानिसहरूको निम्ति लेबीहरूसँग उत्तर छ। 9-11 भनिएको छ, हे इसरायल, तैले परमप्रभुमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। हे हारूनका परिवार हो, परमेश्वरमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। हे परमप्रभुसँग डराउने हो, परमप्रभुमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। कोही कोही मानिसहरू सोच्दछन्, नास्तिकवादको उत्तर के हो? भौतिकवादको उत्तर के हो? हाम्रा वरिपरि देखिने गरिने अनैतिकताको उत्तर के हो? अमित्र, यसको उत्तर पाउन मनोचिकित्सक कहाँ, साइकोलोजिस्ट कहाँ नजानुहोस्। उससँग यसको समाधान छैन। उत्तर सजिलो छ, त्यो परमप्रभुलाई भरोसा राख, विश्वास गर, त्यो नै समाधान हो। नास्तिकवाद, भौतिकवाद, अनैतिकताको बीचमा परमप्रभुमा भरोसा राख, उहाँमा आश्रित हो, उहाँका निकटमा जाऊ, आफैलाई उहाँमा सुम्पिदेऊ। ओ मित्र, यो अद्भुत भजन हो, यसले तपाईँलाई परमप्रभु परमेश्वर कहाँ अति नै निकटतामा ल्याउनेछ। अमित्र, 12 जमातले उत्तर दिन्छ, यो अधिक या कम
पालै पालो गरी गाइने भजन हो। पद बाह्रमा भनिएको छ, परम प्रभुले हामीलाई सम्झनुहुन्छ, हामीलाई आशीर्वाद दिनुहुन्छ, उहाँ इसरायलका वंशलाई आशीर्वाद दिनुहुनेछ, उहाँले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ, परमेश्वरले तपाईंलाई पनि आशिष दिनुहुनेछ, उहाँले तपाईँको परिवारलाई, तपाईँको घरानालाई, तपाईँको मण्डलीलाई, तपाईँको समाजलाई आशिष दिनुहुनेछ यदि तपाईँ उहाँ कहाँ फर्काउनुहुन्छ भने। अद्भुत कुरा यो हो कि उहाँ हामी प्रति वास्ता ख्याल गर्ने परमेश्वर हुनुहुन्छ। परमेश्वरले मलाई बिर्सनु भएको छैन र उहाँले तपाईँलाई पनि बिर्सनु भएको छैन। मलाई तपाईँको नाउँ र तपाईँको ठेगानाको थाहा छैन, तर परमेश्वरले यसको जान्नुहुन्छ। भन्नु नै पर्ने हो भने तपाईँको बारेमा हरेक कुरा उहाँ जान्नुहुन्छ। उहाँमा विश्वास भरोसा गर्नुहोस्। भनिएको छ तेह्र पदमा, ठूला आसाना दुवै परमप्रभुसँग डराउनेहरूलाई उहाँले आशीर्वाद दिनुहुन्छ। आगे पद चौध र पन्ध्रमा भनिएको छ, परमप्रभुले तिमीहरूलाई र तिमीहरूका छोरा छोरीहरूलाई समेत झनझन बढाउन्। परमप्रभु जसले स्वर्गीय र पृथ्वी बनाउनुभयो, उहाँबाट तिमीहरूले आशिष पाएका छौ। मित्र, उहाँ सृष्टिकर्ता हुनुहुन्छ। आगे पद सोह्रमा भनिएको छ, सोह्र पदमा, स्वर्ग त परमप्रभुकै हो, तर पृथ्वी चाहिँ उहाँले मानिस जातिलाई दिनुभएको छ। यो स्पष्ट छ कि जुनमा चन्द्रमामा मानिसको लागि रहन इरादा गर्नु भएन। जब मानिस जुनमा चन्द्रमामा यात्रा गर्दछन्, उसले अधिक या कम परमेश्वरको सम्पत्तिको प्रयोग गरिरहेको छ। उहाँले मानिसलाई पृथ्वी दिनुभएको छ अधिकार गर्न। अनि सत्र पदमा भनिएको छ, मरेकाहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, तल सुनसानमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्। जब हामी पृथ्वीमा हुन्छौ, हामीले प्रभुको स्तुति प्रशंसा गर्नुपर्छ। यहाँ नै यसको महत्व हुँदछ। अनि अठार पदमा भनिएको छ, तर हामी त परमप्रभुलाई अहिलेदेखि लिएर सधैँभरि धन्यक भन्दछौ, परमप्रभुको प्रशंसा गर। ती मानिसहरू जसले उहाँलाई जान्दछन्, यो समयदेखि लिएर सधैँभरि उहाँलाई धन्यको भनेछन्, प्रशंसा गर्नेछन्, हालेलुया गर्नेछन्। तपाईँ यो भन्नमा आपत्ति मान्नुहुने छैन, मान्नुहुन्छ र? तपाईँ जुनसुकै मण्डलीको वा सम्प्रदायको हुनुहोस्, तपाईँले परमेश्वरको स्तुति गर्नमा आपत्ति मान्नुहुँदैन। यो गर्नमा हामी कसैलाई पनि आघात गर्दैनौ। आज हामी धेरैहरूसँग टेन्सन तनावहरू छन्। एउटा सबभन्दा उत्तम उपचार हो, परमप्रभुलाई आफ्नो हृदय खोल्नुहोस् र उहाँको नाउँको स्तुति प्रशंसा गर्नुहोस्, उहाँसँग कुरा गर्नुहोस्। यसले धेरै तपाईँलाई सहायता गर्नेछ। यसपछि हामी भजन 116 पनि लागौं। यसको विषय हो प्रेम गीत, किनभने परमेश्वरले विजयमा मृत्युलाई निल्नुभयो। यो शास्त्रमा एक महान भजन हो। कोही कोही टिप्पणीकारहरूले यस भजनलाई भजन 23 पछि महानतामा राख्छन्। यो धन्यवादको भजन हो। मानिस खिन्नतामा संकष्टमा छ र परमेश्वरमा पुकार गर्दछ र परमेश्वरले कृपामा सुन्नुहुन्छ। यो प्रेम गीत हो, यो हालेल भजन हो, यो साधारण भजन हो जुनले मृत्युको उपस्थितिमा ख्रिष्टको पूर्व भूतकालको कष्टहरूको बताउँछ। उहाँ गिरफ्तार गरिनु भएको रातमा र उहाँ मर्नुभन्दा अघिल्लो दिनमा परमप्रभुले यो भजनको गाउनुभयो, अनि त्यो आखिरी रातमा उहाँले खुशीसित गाउनुभयो। अनि यो भजन भविष्यको यानि महाक्लेश अवधिमा विश्वासयोग्य बाँकी रहेका भक्त ईश्वरीय जनहरूको छुटकाराको बताउँछ, अनि यसले वर्तमानको बारेमा पनि बताउँछ। साथै हामी रहेको यो समयमा विश्वासीको लागि र आधुनिक मानिसहरूको लागि पनि सन्देश छ। यो नै परमेश्वर हामीले थाहा पाएको चाहनुहुन्छ। कष्टमा खिन्नतामा हुने ती मानिसहरूको लागि अनुग्रहित दयालु कृपालु वचन हो। यसले तपाईँको चिन्ताबाट आराम दिनेछ र तपाईँका शंकाहरूलाई दूर गर्नुहुनेछ। प्रभु येशूले यो भजन उहाँ क्रूसमा मारिनुभन्दा अघिल्लो रातमा गाउनु भएको थियो। पद 1-5 परमेश्वर सुन्नुहुन्छ, पद 6-13 परमेश्वर सहायता गर्नुहुन्छ, पद 14-19 परमेश्वर पवित्र हुनुहुन्छ। त सबभन्दा पहिले हामी देख्नेछौ परमेश्वर सुन्नुहुन्छ। भजन संग्रह
116 को एक पदमा भनिएको छ, परमप्रभुमा प्रेम राख्दछु किनभने उहाँले मेरो स्वर र मेरो अन्तर्विन्ती सुन्नुभएको छ। परमप्रभुमा म प्रेम राख्दछु, यो कुराको याद राखौं कि यो प्रेम गीत हो। के तपाईँले उहाँलाई कहिले भन्नुभएको छ कि तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ? के तपाईँ प्रभु येशु ख्रिस्टलाई प्रेम गर्नुहुन्छ? के तपाईँ उहाँको व्यक्तिको प्रेम गर्नुहुन्छ? के तपाईँ उहाँसँग व्यक्तिगत सम्बन्ध छ? के उहाँसँग केही संचार आदान प्रदान छ? आज बिहान के तपाईँ उहाँसँग बोल्नु भएको छ? के उहाँ तपाईँको जीवनमा महत्वपूर्ण र वास्तविक हुनुहुन्छ? संसार पाखण्ड देखावटी बोक्रे कुरा सुन्दा सुन्दा देख्दा देख्दा थकित भइसकेको छ। के तपाईँ थकित हुनुभएको छैन? पहिलो युहन्ना 4:19 भन्छ, हामी उहाँलाई प्रेम गर्छौ किनभने उहाँले हामीलाई पहिले प्रेम गर्नुभयो। पहिलो पत्रुस 1:8 भनिएको छ, जसलाई तिमीहरूले नदेखे तापनि तिमीहरू प्रेम गर्छौ, जसलाई तिमीहरू अहिले देख्दैनौ तापनि विश्वास गरेर अवर्णीय आनन्द र महिमाको भरिपूरीले तिमीहरू उहाँमा अति नै रमाउँछौ। प्रकाश 1:5 भनिएको छ, हामीलाई प्रेम गर्नुहुने र हामीलाई आफ्नो रगतले हाम्रा पापबाट छुडाउनुहुने हुनुहुन्छ। फिलाडेल्फियाको मण्डलीलाई प्रभुले भन्नुभयो, प्रकाश 3:9, म तिनीहरूलाई तिनी कहाँ आएर तिम्रा खुट्टाहरू सामने ढोकिदिने र मैले तिमीलाई प्रेम गर्दछु भन्ने थाहा पाउने त ल्याउने छु। फिलाडेल्फियाको मण्डलीले आज बाइबलमा विश्वास गर्ने मण्डलीको प्रतिनिधित्व गर्दछ। अहिले यो सबैको आधार के हो? भनिएको छ, परमप्रभुमा म प्रेम राख्दछु किनभने उहाँले मेरो स्वर र मेरो अन्तर्विन्ती सुन्नुभएको छ। अनि 3 भनिएको छ, किनभने उहाँले आफ्नो कान मतिर थाप्नु भएको छ, यसकारण म बाचुन्जेल उहाँको पुकारा गर्नेछु। मित्र, यो क्रूसमा हाम्रा प्रभुको दयनीय कष्टदायक परिस्थिति हो। उहाँले जान्नुहुन्थ्यो कि उहाँलाई के हुनेछ, कस्तो स्थितिमा भएर जानुहुनेछ। उहाँ मर्नुभन्दा अघिल्लो रातमा उहाँले यसको गाउनुभयो। वास्तवमा मृत्युको दण्ड हामी माथि थियो, तर त्यो उहाँको दण्ड बन्यो। उहाँ मर्नु पर्ने थिएन, उहाँले तपाईँ र मेरो निम्ति आफ्नो जीवन दिनुभयो। कसैले उहाँबाट उहाँको जीवन लिएन, तर आफै स्वयंले हाम्रो निम्ति दिनुभयो। अनि 4 भनिएको छ, तब मैले परमप्रभुको नाउँमा पुकारा गरे, हे परमप्रभु, म आग्रहपूर्वक विन्ती गर्दछु, मेरो प्राण बचाइदिनुहोस्। उहाँले परमेश्वर पितासँग चित्कार पुकार गर्नुभयो, मलाई छुटकारा दिनुहोस्। उहाँको प्रार्थनाको सुनाइ भयो। अनि 5 भनिएको छ, परमप्रभु अनुग्रही र धार्मिक हुनुहुन्छ, हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ। परमेश्वर कृपालु र अनुग्रही हुनुहुन्छ, तर उही समयमा परमेश्वर धर्मी पनि हुनुहुन्छ। उहाँले खालि मनमानी स्वैच्छिक रूपमा कति पनि पापको क्षमा दिन सक्नुहुन्न। उहाँ सही हुनुपर्छ जब उहाँले त्यो गर्नुहुन्छ। परमेश्वर यो विश्वको नैतिक शासक हुनुहुन्छ। उहाँ सही हुनुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ, उहाँ न्याय धर्मी हुनुहुन्छ, तर उहाँ कृपालु बन्न चाहनुहुन्छ, किनकि मानिसको पापको लागि दण्ड उहाँले तिरिसक्नु भएको छ। अहिले उहाँ भन्नुहुन्छ, आओ म तिमीलाई ग्रहण गर्न सक्छु। त्यसपछि हामी देख्छौ परमेश्वरले सहायता गर्नुहुन्छ। पद 6-7 भनिएको छ, परमप्रभुले सोझाहरूलाई रक्षा गर्नुहुन्छ, म लडिसकेको थिएँ तर उहाँले मेरो उद्धार गर्नुभयो। हे मेरो प्राण, त आफ्नो विश्राम स्थानमा फर्कि किनभने परमप्रभुले तलाई प्रशस्तसित दिनुभएको छ। कठिन व्याकुल तनावले भरिएको दिन पश्चात हामीले त्यस्तो स्थानको खोज्न आवश्यक छ जहाँ हामी आफ्ना पापहरूको पश्चाताप गर्न सक्छौ, परमेश्वरको वचन पढ्न सक्छौ र परमेश्वरसँग बात गर्न सक्छौ। त्यो नै आत्माको हृदयको प्राणको विश्राम स्थान हो मित्र। ओ, हामी सबै

0: कार्य गर्नेछु। निश्चय नै यो निस्तारको कचौरा थियो जुन यस समयमा पास गरिएको थियो। एकपछि अर्कोमा तिनीहरूले यसको समूह जमातको वरिपरि पास गर्दै यो गाउँथे, म उद्धारको कचौरा लिन्छु। तिनीहरूले जान्दथे कि निस्तारको कचौराले आइरहने प्रभुको औँल्याइरहेको थियो। हाम्रा प्रभुले यो भजन माथिल्लो तलाको कोठामा गाउनुभयो। म यस कुरामा जान्न चाहन्छु, यदि यो त्यो कचौरा त होइन जुनको बारेमा उहाँले भन्नुभयो, यो कचौरा ल्याऊ र यसबाट पियो, अन्य त म यसलाई त्यस बेलासम्म लिने छैन, राज्यमा प्रवेश गरेर नयाँ कचौराबाट पिउँदिन, किनभने मसँग भोलि पिउने कचौरा छ। त्यसपछि गेतस मुनिममा उहाँले प्रार्थना गर्नुभयो त्यो कचौरा उहाँबाट हटाइयोस् भनेर। उहाँको पवित्र स्वभाव चरित्रले पाप बनाइने कुराको विरूद्ध विरोध गर्यो। तैपनि हिब्रू 12:2 अनुसार जसले आफ्नो सामने राखेको आनन्दका निम्ति शर्मलाई पनि तुच्छ ठानेर क्रुसको शासन भोग्नुभयो, अनि उहाँले त्यो कचौरा अर्को दिन क्रुसमा आनन्द साथ लिनुभयो। त्यसपछि हामी देख्छौ परमेश्वर पवित्र हुनुहुन्छ। यसले हामीलाई यो भजनको अन्तिम खण्डमा ल्याउँछ जुनले हामीलाई भन्दछ कि परमेश्वर पवित्र हुनुहुन्छ। उहाँको पवित्रता महत्वपूर्ण हो, यो नै कारण हाम्रो निम्ति उहाँ मर्नु भएको थियो। भनिएको छ पद 15 परमप्रभुको दृष्टिमा उहाँका भक्तहरूको मृत्यु अनमोल छ, अनि परमेश्वरको दृष्टिमा ख्रिष्टको मृत्यु पनि अनमोल थियो, अनि महाक्लेश अवधिमा विश्वासको खातिर शहीद हुनेहरूको मृत्यु पनि अनमोल हुनेछ परमेश्वरको दृष्टिमा, अनि धेरैले यो गर्नेछ, अनि यसलाई आज पनि लागू गर्न सक्छौ। परमेश्वरका सन्तानका मृत्यु उहाँको दृष्टिमा अनमोल छ। 16:17 भनिएको छ, हे परमप्रभु, साँच्ची नै म तपाईँको दास हुँ, तपाईँको कमारोको छोरो, तपाईँको दास हुँ, तपाईँले मेरो बन्धन फुकाइदिनु भएको छ, म तपाईँमा धन्यवादको बलि चढाउनेछु र परमप्रभुको नाउँको पुकारा गर्नेछु। मित्र, तपाईँले परमेश्वरलाई दिन सक्नुहुने कुरा नै तपाईँको धन्यवाद हो, त्यो नै तपाईँबाट उहाँ चाहनुहुन्छ। परमेश्वर आफ्ना सन्तानहरू धन्यवादीहरू कृतज्ञ भएको चाहनुहुन्छ। के तपाईँले कहिले आफ्नो उद्धारको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभएको छ? के तपाईँले यो दिनको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभएको छ? भजनकार भन्छन्, म तपाईँमा धन्यवादको बलि चढाउनेछु अनि म पनि उहाँलाई धन्यवाद दिनेछु, अनि यो स्वर्गीय पिताको निम्ति अनमोल कुरा हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: दाई, आजको अध्ययनले चाहिँ मेरो मनमा भएका धेरै प्रश्नहरूको उत्तर चाहिँ दिएको छ। मैले बुझे कि साँचो परमेश्वर र मानिसले बनाएका देवी देवताहरू बीच कुनै तुलना नै हुँदैन। मूर्तिहरूले केही गर्न सक्दैन, तर हाम्रो परमेश्वर जीवित हुनुहुन्छ। उहाँले स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुन्छ, उहाँले सुन्नुहुन्छ, बोल्नुहुन्छ, प्रेम गर्नुहुन्छ र उद्धार गर्नुहुन्छ। र मलाई सबैभन्दा धेरै छोएको कुरा के हो भने, परमेश्वरले मलाई कहिले बिर्सनु भएको रहेनछ। कहिलेकाहीँ मैले आफैलाई एक्लो ठाने, तर उहाँले मेरो प्रत्येक प्रार्थना चाहिँ सुन्नुभएको हुने रहेछ। र आज मैले आफैलाई एउटा प्रश्न पनि सोधे, परमेश्वरले त मलाई प्रेम गर्नुहुन्छ, तर के म उहाँलाई सम्पूर्ण हृदयले प्रेम गर्न सफल भएको छु?
2: भाइ, तपाईँले एकदमै आशिषमय कुरा गर्नुभयो। आजको अध्ययनको गहिरो सन्देश पनि यही हो। हामीले अघिल्लो अध्ययनमा येशु ख्रिष्टको महिमा र उहाँको उद्धारको काम सम्झ्यौं। आज हामीले सिक्यौं कि जीवित परमेश्वर नै साँचो परमेश्वर हुनुहुन्छ। उहाँले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो। उहाँ आफ्ना जनहरूलाई कहिले बिर्सनुहुन्न। उहाँ हाम्रो पुकार सुन्नुहुन्छ, संकटमा उद्धार गर्नुहुन्छ र हाम्रो जीवनलाई नयाँ आशाले भरिदिनुहुन्छ। र आज हामीले यही महत्वपूर्ण सत्यहरूलाई सिकेका छौं।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97040

0: 97 97 97 97 9704209797
1: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: कहाँ जान लाग्नुभयो तपाईँहरू ट्रोलहरूको लाएर?
1: विदेश जान लाग्यो विदेश।
2: तपाईँहरू जस्तो युवा विदेश गएर देश कसरी बन्छ?
0: यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन? यही बाख्रा पाल्न सकिन्छ, गाई पाल्न सकिन्छ, के पाएपछि पैसा त यहीँ पनि कमाइन्छ।
1: गाई त पाले अनि तिन वर्षसम्म, तर के हेर्नु ब्याउँदै ब्याएन, अब केही गरे पनि नहुन्छ र

0: महिलापाती हातपात गर्ने लाज लाग्दैन?
1: पुलिस थानामा लग्नु पर्ने नि
2: हुन्न हजुर हुन्न, मलाई पुलिस थाना नलानु हजुर।
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने?
2: गर्दैन
1: हजुर।

0: भइसक्यौ तिमी।
1: हो म पागल भए पागल, जुन दिनदेखि तिमी मेरो जिन्दगीमा आयो
2: त्यही दिनदेखि पागल भए।
1: हिजो माया गरे खुसीले पागल भए, आज धोका थियो पीडाले पागल भए।
3: धोकेबाज
1: बर्बाद गर्यो तिमीले मेरो जिन्दगी, तिम्रो डुबेका छ तिम्रो लागि।

यो त सधैँ यस्तै हिजो मलाई छोडी आज तलाई हिजो मसँग प्रेम थियो पैसा थिएन आज तसँग पैसा छ प्रेम छैन इन्जोय

0: El Ambu Break Time.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
4: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई, ए दाई, पख्नुस् त, पख्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए, दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी, उपप्रमुखलाई? नमस्कार उपप्रमुखज्यू।
8: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला? आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए, त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

खै कुन निकसको नजर लागेछ। त्यति सुमधुर सम्बन्ध टुटेको पनि आज 5 वर्ष भइसकेछ। हामी यति गहिराईमा पुगिसकेका थियौ कि उनको पेटमा हाम्रो मायाको मुना बिस्तारै बिस्तारै पलाउँदै थियो। म अति नै खुसी थिएँ।

0: Wait just a minute. We will return back.
1: Uhula!
2: Lo morning ke ho?
1: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
2: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: Let's go, this is your radio. This is LMWFM 89.6 MHz. 89.

Limited. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरू गरौं हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। मकवानपुरको थाहा र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका बीच असल अभ्यास आदान प्रदान कार्यक्रम सम्पन्न। रासपाको सचिवालयमा 11 जना मनोनित। नेपाली कांग्रेस सभापति गगन थापाको नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुना देउवा पक्षको अपील। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले सोमबार विश्वासको मत लिँदै। देशैभर मनसुनी वायुको प्रभाव बदलीसँगै वर्षा। आज 4 प्रदेशमा भारी वर्षा हुने। युक्रेनको सपिङ मलमा युक्रेनी रूसी ड्रोन आक्रमण। 15 जनाको मृत्यु। र नेपाल ए पहिलो जीतको खोजीमा बंगलादेश हाई फर्मेन्ससँग भेट्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। मकवानपुरको थाहा नगरपालिका र सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका बीच दुवै पालिकामा संचालित उत्कृष्ट कार्य अनुभव तथा असल अभ्यास आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। अन्तर्क्रिया कार्यक्रममा विशेष गरी स्थानीय उत्पादनको प्रवर्धनका लागि दुवै पालिकाले संचालनमा ल्याएको कोशीली घरको संचालन, व्यवस्थापन र बजारीकरणका विभिन्न पक्षका बारेमा छलफल भएको थियो। स्थानीय उत्पादनलाई बजारसँग जोड्दै स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने र स्थानीय पहिचानलाई स्थापित गर्ने उद्देश्यका साथ संचालित कोशेली घरको अभ्यासलाई थप प्रभावकारी बनाउने विषयमा सहभागी बीच अनुभव आदान प्रदान गरिएको थियो। स्थानीय उत्पादनको प्रवर्धन मार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन यस्तो अभ्यास महत्वपूर्ण हुने धारणा व्यक्त गरिएको छ। कार्यक्रममा मेलम्ची नगरपालिकाको तर्फबाट नगर उपप्रमुख उमा प्रधान, रोजगार संयोजक रंजन श्रेष्ठ र सूचना अधिकृत अर्पणा श्रेष्ठ लगायतले सहभागिता जनाएको थियो र थाहा नगरपालिकाको तर्फबाट भने माधव विक्रम मल्ल, गुनासो अधिकृत अनिल लामिछानी र भागीरथ कार्की लगायतका प्रतिनिधिहरूको सहभागी रहेको थियो। खबरमा अब राष्ट्रिय खबरमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय सदस्यमा 11 जना मनोनित भएको छ। पार्टी कार्यालयमा हिजो बसेको केन्द्रीय समितिको बैठकले परराष्ट्र मन्त्री समेत रहेका शिशिर खनाल सहित 11 जनालाई सचिवालय सदस्यमा मनोनित गरिएको हो। त्यस्तै गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराज भक्त श्रेष्ठ, मनोहर प्रधान, लीला अधिकारी, जगदीश खरेल ललितपुर, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणा मगर र मणिषा झा सचिवालय सदस्यमा मनोनित भएको हो। यसैगरी रासोपा बैठक 9ले 9 जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। मनोनित हुनेमा पूर्वाधार विकास मन्त्री समेत रहेका सुनिल लम्साल, भूपेन्द्र शाह, गृहमन्त्री समेत रहेका सुदन गुरूङ, प्रतिभा रावल, पुरूषोत्तम यादव, मनोहर प्रधान, वासुमाया तामाङ, भक्तबहादुर राई र सुरेन्द्र चौधरी रहेको छ भने रासोपाको बैठकले केन्द्रीय विभागीय प्रमुख जिम्मेवारी समेत तोकिएको छ, जसमा सार्वजनिक सेवा र जनगुनासोमा विजय जैडु, जनस्वास्थ्यमा डाक्टर तोसीमा कार्की, अन्तर्राष्ट्रिय समन्वयमा शिशिर खनाल, अर्थ लीला अधिकारी, प्रशिक्षकमा प्रशिक्षण विपिन आचार्य र कमल श्रीवेदी र संगठनमा प्रमोद न्यौपानीले जिम्मेवारी तोकिएको छ। नेपाली कांग्रेसको शिरबहादुर देव पक्षले गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिले 15 महाधिवेशनका लागि गरिरहेको अधिवेशनमा सहभागी नहुना नेता कार्यकर्ताहरूलाई अपील गरिएको छ। नेता डाक्टर शशंक कोइरालाले हिजो विज्ञप्ति निकालेर यसो अपील गरिएको छ। संस्थापन इतर पक्षको नेताहरूको छलफलपछि डाक्टर कोइरालाले निकालेको विज्ञप्तिमा नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद विचाराधीन नै रहेको छ। सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशन अगाडि बढ़ाए पार्टीको सबै तहमा संरचनागत विभाजन शुरू हुने चेतावनी पनि देउवा पक्षले दिएको छ। देउवा पक्षले अहिलेको कांग्रेसलाई सुदृढ, सबल र गतिशील बनाउन संगठनिक र भावनात्मक एकता आवश्यक रहेको जनाएको छ भने देउवा पक्षले विशेष महाधिवेशनको पक्षले आयोजना गर्ने महाधिवेशन र महाधिवेशनलाई अवैधानिक र विभाजनकारी भन्दै त्यसमा सहभागी नहुन पार्टीको सबै तहका समिति सीमित र पदाधिकारी सदस्य र क्रियाशील सदस्यहरूलाई अपील गरिएको छ।
बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री किरण थापाले आगामी भदौ 8 गते प्रदेशसभाबाट विश्वासको मत लिने भएको छ। मुख्यमन्त्री थापाले भदौ 8 गते सोमबार संसदबाट विश्वासको मत लिने भएको हो। प्रदेशसभा सचिवालयको अनुसार आइतबार दिउँसो 1 बजे प्रदेशसभाको बैठक बस्ने जनाएको छ। उक्त बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने सम्बन्धी कार्य सूचना रहेको पनि सचिवालयले जनाएको छ र प्रदेश सचिव रामकुमार पौडेलको अनुसार उपसभामुख अप्सरा चापागाईले प्रदेश सभा नियम

0: हाल देशैभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सर्दर स्थानको आसपासमा रहेकाले देशैभर साधारणतया बदली भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का मध्यम वर्षा भइरहेको छ। यो बिहानको समयमा जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार आज दिउँसो देशैभर सामान्यतया बदली रहनेछ। हिमाली र पहाड़ी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। बागमती प्रदेश, गण्डकी र लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराई र मध्य प्रदेशका केही, कोशी प्रदेश र लुम्बिनी प्रदेशका तराईका भेगमा केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने आज राति पनि देशैभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लम्बो खबरमा अब विदेशको खबर। युक्रेनको मध्य भागमा रहेको क्रिभी रिहा सहरस्थित एक शपिङ मलमा रूसी ड्रोनको दुई चरणको आक्रमण हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएको छ। आक्रमणमा 23 बालबालिका सहित 130 जना भन्दा बढ़ी घाइते भएका छन्। घाइते मध्ये 29 जनाको अवस्था गम्भीर रहेको र भग्नावशेषमा अझै पनि केही मानिसहरू फँसेको आशंका गरिएको छ। रूसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको आक्रमणलाई अत्यन्त निन्दनीय भएको भन्दै दुई चरणमा आक्रमण गरिएको बताएको छ र उहाँको अनुसार पहिलो चरणमा आक्रमणपछि उद्धार र राहत उद्धारकर्मीहरू घटनास्थलमा पुगिसकेको र बेला बेलामा दोस्रो ड्रोनले त्यही क्षेत्रमा प्रहार गरेको समेत बताएका छन्। खेल खबरमा अस्ट्रेलियामा जारी टप एन्टी20 सिरिजमा नेपाल एले आज बंगलादेश हाई पर्फमेन्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपाल ए आजको खेलमा पुनरागमन गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ। डार्विन स्थित मारर उभलमा हुने नेपाली समय अनुसार अपरान्ह 2:15 बजे खेल शुरू हुने नेपाल क्रिकेट संघले जनाएको छ। नेपाल एले पहिलो खेलमा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेपछि आज ब्याटिङ र बलिङ दुवैतर्फमा सुधार गर्दै बंगलादेशको हाई पर्फमेन्ससँग चुनौती दिने तयारी गरिएको हो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः पटक। थाहा नगरको मकवानपुरको थाहा र सिन्धुपाल्चोको मेलम्ची नगरपालिका बीच असल अभ्यास आदान प्रदान सम्पन्न। रासोपाको सचिवालयमा 11 जना मनोनित। कांग्रेस सभापति गगन थापाको नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन देउबा पक्षको अपील। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सोमबार विश्वासको मत लिँदै देशैभर मनसुनी वायुको प्रभाव बदलीसँगै वर्षा, 4 प्रदेशमा भारी वर्षाको सम्भावना। युक्रेनको शपिङ मलमा रूसी ड्रोन आक्रमण, 15 जनाको मृत्यु। र नेपाल ए पहिलो जितको खोजीमा आज बंगलादेश र हाई पर्फमेन्ससँग भिड्दै। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह 12 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, 0 सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 98।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन्दा
4: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: अनि यो आकाशमा तिम्रो बाबुको अनुहार कसरी आयो?
1: ए छिचुन्द्रा अनुहार पर्यो भाते, संसारमा तैँले कुनै केटी पाएनस् र मेरै छोरीलाई घुमाउनु पर्छ तँलाई?
0: हजुरको छोरीलाई घुमाएर के त? हजुरको छोरीलाई अहिलेसम्म रियाज लागेको छैन।

0: it. Just a minute. We will return back.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6204-42 98-41-43-49-72 98-512-00-642
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागरचो गोडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
3: बा
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
5: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 98-493-40-667 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
6: एबा चौतारा बजार आउनु भएको छ? अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो, बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
6: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेठा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-51 9841-5764 चौतारोको पुरानो बजार कृष्ण मन्दिर सँगै।
8: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: இளம்பு பிரேக் டைம்.
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटर साइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ, अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, थुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 98138443 र 98085625।

0: मित्र यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849913 27
6: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
7: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
6: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै सम्पर्क नम्बर 9842404054 सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक
8: हाम्रा सेवाहरू
6: स्टेशनरीका सम्पूर्ण सामानहरू
8: फोटोकपी प्रिन्ट
6: कलर प्रिन्ट
8: पीवीसी आईडी कार्ड
6: सबै प्रकारका खेलकुद सामग्रीहरू
8: सबै तहको तथा विभिन्न पुस्तकहरू
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
8: ट्रफी
6: मायाको चिनो
8: मेडल
6: फ्रेम
8: जर्सी सेटहरू तथा प्रिन्ट
6: सब्लिमेसन प्रिन्ट
8: जर्सी प्रिन्ट
6: कस्टमाइज कप प्रिन्ट
8: मेटल फोटो प्रिन्ट
6: प्रोप्राइटर
8: प्रकाश श्रेष्ठ
6: सेवा स्टेसनरी एन्ड सप्लायर्स
8: कन्ट्याक्ट नम्बर 9841924274
9: Elambo FM 89.6 MHz

0: Time check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

0: wait just a minute. We will return back.
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
7: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
7: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार, विज्ञापन हो।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ

0: नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
0: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
0: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
0: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: Ladies and gentlemen, you are listening to Hillaway FM 89.6 MHz.
2: 89.6 MHz.
3: MHz.

0: El Ombu Break Time.
1: लौ न लौ लौ चटाइ पर्ने आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चटाइ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
9: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यसो त जसले लेखिहाल्छ नि।
8: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फेलुम्बु एफएम 89.6 मेगाहर्ज।

कल कल अविरल बगी रहने था खोलाको निश्चल पानी हौ तिमी, कल कल अविरल बगी रहने था खोलाको निश्चल पानी हो तिमी, बगरमा लडिरहेको कालो शालिग्राम ढुङ्गा हुँ म, कालो टुक्रा वाउ, बगरमा लडिरहेको लाडीग्राम शालिग्राम ढुङ्गा हुँ म, कालो टुक्रा लड्दै गुड्दै ठोक्किँदै टुक्रिँदै आया आत्था गर्दै तिमीसँग बग्ने मेरो रहर, मेरो एकमात्र सपना।

हेलो, नमस्ते नमस्ते नमस्कार। अनि यो होइन दिउँसोको समयमा पनि तपाईँहरूलाई नमस्कार, होइन दिउँसोको अभिवादन पनि भन्छु होइन। सो त्यसै गरेर कार्यक्रम टक टू हेलम्बु लिएर यति बेला सदा चाहिँ यहाँहरूको माझमा उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता हुन्छु अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र राघव तामाङ हुनुहुन्छ है। यो दिउँसोको समय मजाले चर्केर घाम लागिरहेको छ है। यतातिर चाहिँ तपाईँको ठाउँ एरियातिर चाहिँ कस्तो छ है? सो एकदमै घाम लागेको होला होइन, भदौरे घाम भन्छन्, मकै सुक्ने घाम भन्छन् होइन। तपाईँ हाम्रो गाउँघरतिर अब मकै भाँचेर होइन मकै भाँच्ने कामहरू चलिरहेको छ। अब बिस्तारै अब त्यो तरकारीहरू रोप्ने कामहरू पनि त चलिरहेको छ है। अनि त्यसले गर्दाखेरि अब विभिन्न कामधन्दाहरू चलिरहेको छ, मजाले घाम पनि लागिरहेको छ है। सो एनिवे कामधन्दा गर्दै हामीलाई पनि माया गरेर सुनेर साथ दिनुहोला भन्छु सम्पूर्ण रेडियो सुनेर बस्नु भएको साथीहरूलाई। अनि यो अपराध यो दिउँसोको कार्यक्रम तपाईँले हामीलाई यति बेला सिन्धुपाल्चोक चौताराबाट सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई तपाईँले माया गरेर सुनेर साथ दिन सक्नुहुनेछ। अनि त्यसै गरेर अनलाइन वेबसाइटको माध्यमद्वारा पनि यहाँहरूले चाहिँ हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। सामाजिक सञ्जाल फेसबुक मार्फत पनि विश्वभर रहेर एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ। एकदमै माया गरेर तपाईँले चाहिँ साथ दिन सक्नुहुनेछ, सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरेर सदाझै चाहिँ हामी चाहिँ अरू दिन चाहिँ तपाईँहरूकै रोजाइका गीत संगीतहरू बजाउने गर्थ्यौं होइन। अनि तपाईँले नै रोज्नुभएका विभिन्न खालका गीत संगीतहरू बजाएर यहाँलाई चाहिँ भरपूर मनोरञ्जन दिलाउँदै आइरहेका छौं भनेदेखि यो शनिबारको बसाईमा चाहिँ हामी प्राय साथी नै बनाउने गर्दछौं, नयाँ नयाँ साथीहरूकै खोजी गर्ने गर्दछौं। यदि तपाईँहरू पनि मित्र पारकी हुनुहुन्छ, एकदमै साथीहरू बनाउन मनपर्छ, नयाँ नयाँ साथीहरूको खोजीमा हुनुहुन्छ भनेदेखि चाहिँ यो बसाईमा तपाईँले फोन गर्न सक्नुहुनेछ, साथी बनाउन का लागि आउन सक्नुहुनेछ। यहाँका लागि एकदमै हामीले नम्बर खुला गरेका छौ। आज पनि 97 48 26 65 89 80 चाहिँ यहाँका लागि नम्बर रहेको छ। सो नम्बर हुँदै तपाईँले चाहिँ होइन आउन सक्नुहुनेछ, तपाईँ चाहिँ साथी बनाउनका लागि जति पनि नयाँ साथीहरू आउनुहुन्छ आउनुहोला भन्छु, पुराना साथीहरू पनि आउनुहोला साथी बनाउनका लागि, नयाँ नयाँ साथीहरू बनाउनका लागि। अनि तपाईँका रुचिहरू पनि तपाईँले सेयर गर्न सक्नुहुनेछ, कस्ता खालका साथीहरू चाहिँ तपाईँ बनाउन चाहनुहुन्छ यो बसाईबाट। जुनसुकै उमेर वर्गका साथीहरूले पनि फोन डायल गरेर सहभागिता जनाउन सक्नुहुनेछ है। यदि साथी बनाउन मनपर्छ भनेदेखि चाहिँ होइन, साथी बनाउन मन पर्दैन भने चाहिँ सुनेर साथ दिनुहोला साथी भन्दै कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतद्वारा कार्यक्रमको ढोका गर्छौ। गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

आजमा हामीले राख्यौं एकदमै मिठो यो सांगीतिक कौशली. सांगीतिक कौशली पछि पनि उपस्थित भइसकेका छौ. अब भने कार्यक्रममा हामी तपाईँहरूकै फोन कलहरू लिन्छौं अनि तपाईँहरूसँग मिठा रमाइला कुराकानीहरू गर्छौं अनि साथमा चाहिँ होइन साथी बनाउनेछौ. आज आउन सक्नुहुनेछ साथीहरू, यहाँका लागि हामीले एकदमै नम्बर खुला गरिसकेका छौँ होइन 97 48 26 65 79 यहाँका लागि नम्बर छ. यति बेला भने फोन लाइनमा साथी हुनुहुन्छ, कहाँदेखि को हुनुहुन्छ फोन कल लिन्छु. नमस्ते. नमस्कार हजुर. हजुर नमस्ते. हजुर नमस्ते. यस्तै रहेछ मोहनी लाउने, छुटेपछि धेरै नै याद आउने है. किन आएको रहेछ याद? अनि विजयजी सन्चै हुनुहुन्छ? अनि के गर्दै हुनुहुन्थ्यो? ए भनेपछि तनावमा हुनुहुन्छ. है हस्, आज साथी बनाउनका लागि कार्यक्रममा फोन गर्नु भएको छ हजुरले. अनि कस्तो साथी बनाउन चाहनुहुन्छ यो बसाइमा? नम्बर के छोड्नुहुन्छ साथी बनाउनका लागि? हजुर 97 42 हजुर 96 भन्नुभयो? 92 30 76 है. हस् कार्यक्रम सुन्दै गर्नु होला अहिलेको लागि भने हामी छोड्छौँ. ओके बाबाई. हजुर यति बेला साथी हुनुहुन्थ्यो विजय सापकोटा हुनुहुन्थ्यो सुनकोशी गाउँपालिकाबाट. उहाँले पनि साथी बन्नका लागि चाहिँ आफ्नो कन्ट्याक्ट नम्बर छोड्नु भएको छ. यदि तपाईँ विजय सापकोटाजीसँग साथी बन्न चाहनुहुन्छ भने उहाँको नम्बर नोट गर्न सक्नुहुनेछ. 97 42 92 30 76 को माध्यम हुँदै तपाईँ उहाँसँग साथी बन्नुहोला भन्छु. यसै गरी यति बेला फोन लाइनमा साथी जोडिनु भएको छ, कहाँदेखि को हुनुहुन्छ फोन कल लिन्छ. नमस्कार. नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ? हजुर यति बेला साथी हुनुहुन्थ्यो, उहाँको फोन भने डिस्कनेक्ट भइसकेको छ. अर्को साथी फोन लाइनमा हुनुहुन्छ, कहाँदेखि को हुनुहुन्छ फोन कल लिन्छु. नमस्कार हजुर. नमस्ते. नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँदेखि? हाम्रो चिने चिने जस्तो पनि लाग्छ होइन.

0: अनि कार्यक्रममा आज फोन गर्नुभएको छ, धेरै समयपछि सम्झिनु भएको छ। कस्तो साथी बनाउन चाहनुहुन्छ अमृतजी तपाईँ व्यवसायमा? हवस्, के छोड्न चाहनुहुन्छ आज? हजुर भन्नुहोस् त। हस्, यति भन्दै तपाईँ होइन तपाईँ हामी छुटौँ, रेडियो सुन्दै गर्नु होला। ओके, बाबाई। हजुर, यति बेला हुनुहुन्थ्यो भोटसिपाबाट मित्र अमृत तामाङ हुनुहुन्थ्यो। सो उहाँले पनि साथी बनाउनका लागि चाहिँ आफ्नो कन्ट्याक्ट नम्बर छोडेर कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। असल साथी बनाउन चाहन्छु, मिडियालाई माया गर्ने साथी बनाउन चाहन्छु भन्नुभएको छ। यदि तपाईँ पनि मिडिया प्रेमी हुनुहुन्छ होइन, असल साथीको खोजीमा हुनुहुन्छ भने भोटसिपाको अमृतजीसँग तपाईँ साथी बन्न सक्नुहुनेछ। नम्बर रहेको छ 97-63-61-85 को माध्यम हुँदै तपाईँ उहाँसँग साथी बन्नुहोला भन्दै यति बेला अर्को साथीको फोन कल लिन्छु। नमस्कार हजुर।
1: नमस्कार हजुर। नमस्कार
0: हजुर। नमस्कार, को बोल्दै हुनुहुन्छ?
1: म उता हो, बिरे तामाङ।
0: हजुर, उता हो बिरे तामाङ है।
1: मेरो एकदम बिन्दास पारा छोरीको झुर्के छ है।
0: हजुर, मलाई पनि ठिकै छ भन्नुपर्छ बिरेजी। अनि आज भोलि कता, काभ्रे सिन्थलीतिर हुनुहुन्छ कि कता हुनुहुन्छ? के छ त सिमथलीतिरको नयाँ नौलो हल्ली चल्लीहरू? आज भोलि त्यतातिर के कामहरू चलिरहेको छ सुनाउनुहोस्।
1: सबै सकेर अब हल्लिएर
0: भनेपछि सबै होइन, काम धन्दा सकेर हल्लेर हिँडिराख्नु भएको छ हल्ली चल्ली होइन त? लौ न, के काम होला फेरि? के काम होला यतातिर? होइन, ठिक छ, भइहाल्छ नि हजुर, भइहाल्छ नि। काम भयो भने ए हस्, भइहाल्छ नि, आउनु होला है त।
1: हजुर,
0: आउनु होला। हजुर, अब यो नेटवर्कको प्रब्लम भन्ने नै कुरा यस्तै हो बिरेजी। ओके ल, ठिक छ, कार्यक्रममा फोन गरेर साथी बनाउनका लागि आउनु भएको छ आज। अनि तपाईँ कस्तो रुचि भएको साथी बनाउन चाहनुहुन्छ?
1: मलाई चाहिँ असल साथी, अनि धेरै मिसल नगर्ने, अनि मनको कुराहरू बुझ्ने, अनि मेरो कुरा चाहिँ अब एकजना केटी मैसँग बोलिरहेको छ भने त्यो सकिएर यता कुरा उता गर्ने, यता प्रयत्न गर्ने, त्यस्तो साथीहरू चाहियो भने चाहिँ त्यस्तो लाग्छ दिदी। हजुर,
0: हस्, के छोड्न चाहनुहुन्छ त आज?
1: आज म नम्बरै छोड्छु, यही नम्बर छोडिदिन्छु नि।
0: भन्नुहोस् त।
1: 97-46-28-33-33
0: है। हजुर, यति बेला साथी हुनुहुन्थ्यो बिरे तामाङ, काभ्रे सिन्थलीको साथी। उहाँले चाहिँ भन्दै हुनुहुन्थ्यो साथी बनिसकेपछि होइन, सो साथीको कुरा अर्को साथीलाई लाउने, अर्को साथीलाई लाउने कुरा यताउता गर्ने खालको साथी चाहिँ मलाई मन पर्दैन, असल साथी चाहिँ म बनाउन चाहन्छु है भन्नुभएको छ। यदि तपाईँ काभ्रे सिन्थलीको साथी बिरेजीको तपाईँलाई विचार भावना मनपर्छ भने तपाईँ उहाँसँग साथी बन्न सक्नुहुनेछ। नम्बर उहाँले चाहिँ छोड्नु भएको छ है, सो 97-46-28 होइन, त्यसै गरेर 63-43 को माध्यम हुँदै तपाईँ उहाँसँग असल साथी बन्न सक्नुहुनेछ। यसै गरी नम्बर यहाँहरूका लागि हामीले एकदमै खुला गरेका छौं, 97-48-26-65-89 को माध्यम हुँदै तपाईँ नयाँ नयाँ साथीहरू बनाउनका लागि आउन सक्नुहुनेछ साथीहरू होइन। कति साथीहरूको कल चाहिँ अलिकति पेन्डिङमा पनि भइरहेको छ, माइन्ड नगर्नुहोला, तपाईँहरूको कल लाग्छ, मिस कल हान्ने काम चाहिँ नगर्नुहोला साथी। एकैजनाले 20-25 मिस कल हानिदिनु भएपछि केही काम लागेन होइन, तपाईँहरू फोन रिसिभ उठाउँदा तपाईँहरू बोल्नुहुन्न अनि त्यसपछि मिस कल गरे गर्नुहुन्छ, त्यस्तो नगर्नुहोस् है। किनकि तपाईँले मिस कल गर्नु भइसकेपछि तपाईँ जस्तै धेरै साथीले फोन ट्राई गरिराख्नु भएको हुन्छ, अनि फोन ट्राई गर्नुहुने साथीको फोन उठ्दैन, तपाईँको फोन उठ्छ, तपाईँ बोल्नुहुन्न, त्यस्तो नगर्नुहोस् होला है। सो यति बेला फोन लाइनमा अर्को साथी हुनुहुन्छ, फोन कल लिन्छु। नमस्कार हजुर।
2: हजुर दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ?
2: हजुर, म चाहिँ यता

0: रजनी भाइ भाइ त दिदी
1: अनि रजनी सन्चै हुनुहुन्छ?
0: हजुर दिदी, अहिले एकदम सन्चै छु भनौँ है। कहाँ दिदी हजुरलाई कस्तो छ नि?
1: मलाई पनि ठिकै छ रजनीजी, धेरै दिनपछि तपाईँसँग आज बोल्न पाइयो, खुसी लाग्यो।
0: हजुर हजुर दिदी,
1: अनि किन यसरी माया मार्नु भएको क्या?
0: माया मारेको छैन दिदी, अब खै यस्तै भयो भनौँ है त।
1: यस्तै भयो है?
0: हजुर एकदम धेरै सम्झिरहेको छ नि दिदी हजुरलाई त।
1: हो नि, अनि मलाई यति बारुकी चल्छ कि होइन?
0: हजुर मैले सम्झेकोले होला है दिदी।
1: त्यो पनि हो, कहिले त मध्यराति नै पनि बारुकी लागिदिन्छ कि।
0: हजुर हजुर,
1: अनि ल ठिक छ, यसरी सम्झिनु माया गर्नु त राम्रो कुरा हुने होइन रजनीजी।
0: हजुर हजुर दिदी,
1: अनि दिनहरू कसरी व्यतीत हुँदैछन् त आजभोलि?
0: आजभोलि यस्तै दिदी, घर घर यस्तै काम गर्दै यस्तै घरतिर बस्दै भनौँ बितिरहेको छ भनौँ है दिदी।
1: घर घर यसै काम धन्दाहरू गर्दै दिनहरू चलिरहेछ है।
0: हजुर हजुर,
1: हस् आज साथी बनाउनका लागि कार्यक्रममा आउनु भएको छ, तपाईँ कस्तो साथीको अपेक्षा राख्नु भएको छ?
0: हजुर मलाई चाहिँ साथी अब कस्तो होइन, असल साथी भनौँ है त दिदी।
1: सर्टकटमा भन्नुपर्दा असल होइन त?
0: हजुर हजुर,
1: हस् के छोड्न चाहनुहुन्छ त आज?
0: म कन्ट्याक्ट नम्बर छ दिदी,
1: हजुर भन्नुहोस् त।
0: 97-68-43-65-05 97-68-43-65-05 यसमा कल एसएमएस गर्नु होला भन्न चाहे।
1: हस् यति भन्दै हामी छोड्छौँ कार्यक्रम सुन्दै गर्नु होला। ओके बाबाई।
0: ओके बाबाई दिदी।
1: हजुर रजनी वाइबा हुनुहुन्थ्यो यता भकुण्डे बेसीबाट है। सो उहाँले पनि साथी बनाउनकै लागि चाहिँ कार्यक्रममा फोन गर्नुभएर यति बेला उहाँले पनि असल साथी बनाउन चाहन्छु भन्नुभएको छ है। नम्बर छोड्नु भएको छ 97-68-43-65-05 को माध्यम हुँदै तपाईँ उहाँसँग नयाँ साथी बन्न सक्नुहुनेछ, साथीको भूमिका निर्वाह गर्न सक्नुहुनेछ। यति बेला अर्को मित्र फोन लाइनमा हुनुहुन्छ। नमस्कार हजुर।
2: नमस्कार दिदी। नमस्कार
1: हजुर। नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: सुमन तामाङ बोलेको हजुर।
1: बोर्ड सिपाबाट सुमनजी बोल्दै हुनुहुन्छ है?
2: हजुर हजुर।
1: अनि सन्चै हुनुहुन्छ?
2: सन्चै छु, सबैले सन्चै छ, तपाईँलाई दिदीहरूलाई कस्तो छ?
1: हजुर हामीलाई पनि एकदम ठिकै छ भन्नुपर्छ। के गर्नुहुन्छ यता भोट सिपातिर सुमनजी? घर घर चाहिँ कामहरू नै गर्नुहुन्छ है?
2: हजुर
1: ठिकै छ। अनि आज साथी बनाउनलाई फोन गर्नु भएको छ यो कार्यक्रममा सुमनजी, तपाईँ चाहिँ कस्तो खाले साथी बनाउन चाहनुहुन्छ?
2: असल साथी भनौँ न दिदी, अब दुःख सुख साथ दिने त्यस्तै हो।
1: असल साथी
2: कुराहरू बुझ्ने
1: भनौँ न। हजुर साथी बनेपछि विषयमा साथीको सम्बन्ध नटुटाउने होइन?
2: हजुर हजुर।
1: ओके ल ठिक छ, अनि के छोड्न चाहनुहुन्छ त?
2: म नम्बर छोड्न चाहन्छु दिदी।
1: भन्नुहोस् त।
2: 97-14।
1: हजुर 97-14।
2: 29-90-62।
1: हजुर 90-62 है?
2: हजुर 29-90-62।
1: हस् कार्यक्रम सुन्दै गर्नु होला साथी, अहिलेको लागि भने हामी छोड्छौँ। ओके बाबाई। हजुर यति बेला हुनुहुन्थ्यो सुमन तामाङ यता बोर्सिपाबाट, उहाँले पनि सुख दुःखमा साथ दिने खालको, साथी बनेपछि बिचैमा होइन साथीको नाता चाहिँ नटुटाउने खालको होइन साथी चाहिँ म बनाउन चाहन्छु भन्नुभएको छ। उहाँले पनि आफ्नो कन्ट्याक्ट नम्बर छोड्नु भएको छ। यदि तपाईँ भोटसिपाको मित्र सुमन तामाङजीसँग साथी बन्न चाहनुहुन्छ भने उहाँको नम्बर तपाईँले नोट गर्न सक्नुहुनेछ। 97-14-29-90-62 माध्यम हुँदै तपाईँ उहाँसँग नयाँ साथी बन्न सक्नुहुनेछ। बन्दै गर्नुहोला पनि भने त्यसै गरेर आउन सक्नुहुनेछ 97-48-26-65-79। यहाँहरूका लागि हामीले एकदमै नम्बर चाहिँ खुला गरिसकेका छौँ है। नयाँ साथी पुराना साथी सबै साथी जोडिन सक्नुहुनेछ यो व्यवसायमा, आउँदै गर्नुहोला पनि भन्छु। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ। नमस्ते।
3: हेलो।
1: हजुर नमस्ते। नमस्कार हजुर।
3: नमस्कार, म धरानबाट मिडिया प्रेमी शेखर प्रसाद श्रेष्ठ बोल्दैछु हजुर। मलाई एकदमै मिडिया प्रेमी र एकदम दिलदार साथी चाहिन्छ, त्यसको लागि म नम्बर छोड्न चाहन्छु। मेरो नमस्तेको नम्बर छ 98-420-63-902 98-420-63-902 98-420-63-902 93902 र एन्सरको नम्बर पनि छ 9193846076 9893846076 9819348476 यो दुईटा मध्ये जुनसँग गर्नुभए पनि हुन्छ अथवा फेसबुक आइडीमा आउनु पनि सक्नुहुन्छ। शेखर श्रेष्ठ अङ्ग्रेजीमा छ आइडी मेरो चाहिँ। त्यसमा मेरो मात्रै फोटो छ, अलिकति चस्मा लगाएको छ, आधी मात्रै अलिकति गला देखिन्छ। यसमा आउनुहुन्छ यहाँ धरानको मौसम भन्दाखेरि बिहानदेखि चाहिँ उखरमा टेन्टलापुर घाम लागिरहेको छ हजुर।
1: हस् कार्यक्रममा फोन गर्नुभयो शेखरजी, हजुरलाई धेरै धेरै धन्यवाद है त।
3: मेरो पनि धेरै धन्यवाद हजुर। आज आफ्नै गाह्रो सुन्ने गाह्रो, नेटै गडबड छ, बुझिँदैन कहिले। धन्यवाद हजुरलाई भन्न चाहन्छु।
1: हस् आजको लागि छोड्छु म के बाबाई। हजुर यति बेला हुनुहुन्थ्यो धरानबाट शेखर प्रसाद श्रेष्ठ हुनुहुन्थ्यो, एकदमै मीडिया प्रेमी हुनुहुन्छ है। उहाँले पनि साथी बन्नका लागि, असल साथी बन्नका लागि चाहिँ कार्यक्रममा होइन फोन गर्नु भएर चाहिँ आफ्नो भनौँ न कन्ट्याक्ट नम्बर छोड्नु भएको छ। उहाँले चाहिँ 9842063902 को माध्यम हुँदै चाहिँ असल साथी मसँग बन्न सक्नुहुनेछ तपाईँहरूले भन्नुभएको छ। यदि अब तपाईँ पनि उहाँसँग साथी बन्न इच्छुक हुनुहुन्छ भने नम्बर टिपेर साथी बन्नु होला भन्छु। यति बेला फेरि पनि एकदमै मिठो गीत यहाँहरूको माझमा पस्किने बेला आएको छ। गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, यहाँहरूकोमा आजमा हामीले राख्यौं तामाङ सेलोसँग एकदमै मिठो गीत राख्यो। गीतपछि कार्यक्रमको व्यवसायमा फेरि पनि उपस्थित भइसकेका छौ। सुनिराख्नु भएको छ यति बेला तपाईँ कार्यक्रम टक टू हेलम्बो सिन्धुपाल्चोक चौतराबाट सुनिराख्नु भएको छ। तपाईँले सिन्धुपाल्चोक लगायत हामीलाई दौलाखा, रामेछाप, धादिङ र सुवानुवाकोट, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर होइन यिनै यिनै स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरी अनलाइन वेबसाइट, हाम्रो पात्र एप, सामाजिक सञ्जाल, फेसबुक मार्फत जोडिएर विश्वभर एकैसाथ सुनिराख्नु भइरहेको छ अनि सुनेर पनि साथ दिन सक्नुहुनेछ। व्यवसायमा यति बेला हामीले तपाईँहरूकै फोन कलहरू नै लिइरहेका छौं अनि आज शनिबारको दिन भएर चाहिँ हामीले तपाईँका रोजाका गीत संगीत नभइकन हामीले चाहिँ साथी बनाइरहेका छौं। तपाईँ पनि यदि नयाँ साथीको खोजीमा हुनुहुन्छ, नयाँ साथीहरू बनाउन चाहनुहुन्छ, मित्र

0: पारकी होइन हुनुहुन्छ भनेदेखि व्यवसायमा फोन डायल गरेर तपाईँ साथी बनाउनका लागि आउन सक्नुहुनेछ। नम्बर एकदमै खुला छ, 97 48 26 65 89 चाहिँ तपाईँहरूका लागि हामीले नम्बर खुला गरेका छौं। सो माध्यम हुँदै तपाईँ साथी बनाउनका लागि आउँदै गर्नुहोला होइन। अब जुनसुकै उमेर वर्गको साथीहरू पनि आउनुहोला, यदि तपाईँलाई साथी बनाउन मन पर्छ भने नम्बर एकदमै खुला छ है त, 97 48 26 है, 6 र 20 चाहिँ हान्नु होला, 26 हान्नु होला है, 26 हान्नु होला होइन, 26 हान्नु होला। कतिपय साथीहरू चाहिँ अब 26 हान्नुहुन्छ होला, 6 र 20 हान्दा पनि कहिले कसै अब मिस्टेक पनि हुन जान्छ, जसले गर्दाखेरि 26 हान्नु होला है, 97 48 26 65 89। सो माध्यम हुँदै तपाईँ चाहिँ यो व्यवसायमा फोन डायल गरेर होइन आउन सक्नुहुनेछ साथी बनाउनकै लागि। एकदमै हामीले नम्बर खुला गरेका छौं। यो दिउँसोको समय काम धन्दातिरै हुनुहुन्छ होला होइन, मजाले टन्टलापुर घाम लागिरहेको छ होइन, चाडबाड आए जस्तो पनि त्यो एउटा भान भइरहेको छ, तपाईँहरूले पनि महसुस त्यस्तै गर्नुभएको होला होइन। एकदमै त्यो अब भनौँ न एकदमै त्यो बर्खायामलाई भनौँ न एकदमै छिचुलेर, मतलब अब यो हिउँदयाम लागेको जस्तै होइन, त्यस्तै अब लागि त सक्यो होइन, मौसमले पनि त्यस्तै नै गरिरहेको छ, हुन चाहिँ घाम छाया जस्तै भइरहेको छ, र पनि बादल लागे पनि घाम चाहिँ मजाले चर्को लागिरहेको छ, अब भदौरे घाम भन्छन् है यसै पनि। ओके, यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु। नमस्कार हजुर।
1: हेलो जी, नमस्ते
0: हजुर, को बोल्दै हुनुहुन्छ?
1: म चाहिँ यता जुवलबाट शनि श्रेष्ठ बोल्दैछु त है दिदी। हजुर
0: हजुर, के श्रेष्ठ भन्नुभयो? शनि
1: समीर श्रेष्ठ।
0: हजुर समीरजी बोल्दै हुनुहुन्छ है, अनि के छ हाल खबर समीरजी?
1: ठिकै छ।
0: अनि के गर्दै हुनुहुन्थ्यो?
1: बसी बसाइ नै भन्नुपर्छ है दिदी। हजुर,
0: मौसम के छ आज जुवल गाउँपालिकातिर?
1: घाम लागिरहेको छ
0: साथी। हजुर, यता जुवल गाउँपालिका कताबाट रे? हगामबाट है। अनि आज साथी बनाउनको लागि फोन गर्नुभएको छ हगामदेखि, कस्तो साथी बनाउन चाहनुहुन्छ समीर यो व्यवसायमा? असल साथीको खोजीमा हुनुहुन्छ? हस, के छोड्न चाहनुहुन्छ त आज?
1: म कन्ट्याक्ट नम्बर
0: भन्नुहोस् त।
1: 9 2 7 8 7 8 9 2 9 2 7 7 7 7
0: है। हस, रेडियो सुन्दै गर्नु होला साथी अहिलेको लागि भने हामी छेउसम्म के बाबाई। हजुर, यति बेला समीर श्रेष्ठ हुनुहुन्थ्यो जुगल गाउँपालिका हगामबाट, उहाँले पनि असल साथी चाहिँ बनाउन चाहन्छु है दिदी यो व्यवसायबाट भन्नुभएको छ। यदि तपाईँ हगामको साथी समीरजीसँग साथी बन्न चाहनुहुन्छ भने उहाँको नम्बर नोट गर्नुहोला, 97 62 78 92 77 को माध्यम हुँदै तपाईँ उहाँसँग असल साथी बन्न सक्नुहुनेछ, असल साथी बन्नुहोला भनी भन्छु होइन। एकदमै नयाँ नयाँ साथीहरू आउनुहोला, नयाँ नयाँ साथीहरू बनाउनुहोला होइन, हाम्रो पनि कामना। जति पनि अब एकदमै मित्र पारखी साथीहरू हुनुहुन्छ, एक आपसमा राम्रो साथीको बोन्डिङ होइन बनोस्, तपाईँहरूको बोन्डिङ होस्, हाम्रो पनि त्यही कामना होइन। आउन सक्नुहुनेछ, आउँदै गर्नुहोला, कहाँ कहाँदेखि हामीलाई सुन्दै हुनुहुन्छ त्यहाँ त्यहाँसम्मका साथीहरूले यो व्यवसायमा फोन डायल गरेर सहभागिता जनाउनुहोला है। सो एकदमै गर्मी छ है, अब के गर्ने होइन, आफ्नो केयर गर्नुहोला साथीहरू, धेरै मात्रामा पानीहरू पिउनुहोला पनि भन्छु होइन। सो यति बेला फेरि पनि एउटा गीत नै पस्किन्छौँ हामी, गीतपछि फेरि पनि आउनेछौँ, कार्यक्रम सुन्दै गर्नुहोला।

फुल फुल्या छ, फूलमा भमरा डुल्या छ, होइन सगीतले भन्दै थियो एकदमै मिठो लोकभाका। हामीले यहाँहरूकोमा आजमा बस्क्यौं। लोकभाकापछि पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ लम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ। टक टु एलम्बु सिन्धुपाल्चोक चौताराबाट सुन्दै हुनुहुन्छ। व्यवसायमा चाहिँ यति बेला हामीले तपाईँहरूका होइन फोन कल लिँदै तपाईँहरूसँग मिठा रमाइला कुराकानीहरू गर्दै साथी बनाइरहेका छौ। आज शनिबारको दिन हामीले फ्रेण्डसिप गरिरहेका छौ, नयाँ नयाँ साथीहरू बनाइरहेका छौ। यदि तपाई पनि यो व्यवसायमा फोन गरेर नयाँ नयाँ साथीहरू बनाउन चाहनुहुन्छ, होइन आफ्नो भावनासँग मिल्ने खालका मिल्दाजुल्दा साथीहरू बनाउन चाहनुहुन्छ, होइन तपाईँको रुचि अनुसारको मिल्दाजुल्दा साथीहरू बनाउन चाहनुहुन्छ भने व्यवसायमा तपाईँले फोन गरेर होइन आफूलाई मिल्ने साथी, आफ्नो भावनासँग मेल खाने खालका साथी, आफ्नो रुचिसँग मेल खाने खालका साथीहरू तपाईँले बनाउन सक्नुहुनेछ। 97 48 26 65 79 यहाँका लागि हामीले एकदमै नम्बर खुला गरेका छौं, किनकि आउन सक्नुहुनेछ। हामी पनि लगभग अन्तिम क्षणमा जस्तै छौं, होइन त्यसले गर्दाखेरि तपाईँ एक दुईजना साथीको फोन कल लिन्छौ भन्ने मलाई लागिरहेको छ। त्यही भएर होइन एकदमै ढिला नगरिकन फटाफट फोन डायल गरेर आउन सक्नुहुनेछ। 97 48 26 65 79 80 फेरि पनि नम्बर नोट गर्न सक्नुहुनेछ। 97 48 26 65 79 80 माध्यम हुँदै तपाईँहरू नयाँ नयाँ साथीहरू बनाउनका लागि यो व्यवसायमा आउन सक्नुहुनेछ। आउँदै गर्नुहोला, होइन एकदमै कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ कार्यक्रममा तपाईँले चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ। यदि तपाईँका आफ्ना आफन्त साथी संगीहरू साथीहरूले पनि साथीहरू बनाउने होइन एकदमै अब इच्छा राख्नुहुन्छ भने तपाईँहरूले होइन आफूले अब साथी बनाउने माध्यम थाहा पाउनु भएको छ भने तपाईँले सेयर पनि गर्न सक्नुहुनेछ है त साथीहरू पनि भन्छु। त्यसै गरेर यो दिउँसोको समय है मजाले घाम छ, अब गर्मी भइरहेको छ, गर्मी लागिरहेको छ, यतातिर पनि त्यस्तै नै छ। तपाईँहरूको ठाउँ एरियातिर पनि एकदमै गर्मी भइरहेको होला, गर्मी लागिरहेको होला, होइन एकदमै आफ्नो केयर गर्नुहोला, कामधन्दा गर्नुहोला, साथमा रेडियो बजाउँदै रेडियो सुन्दै काम गर्नुहोला। अब रेडियो सुन्दै कामधन्दा गरियो भने चाहिँ काम पनि सकिन्छ, होइन अब प्रोग्राम पनि सुनिन्छ, आफ्नो काम सकिएको पनि थाहै हुँदैन, होइन त्यसले गर्दाखेरि चाहिँ एकदमै माया गरेर सुनेर साथ दिनुहोला पनि भन्छु। 97 48 26 65 79 80 यारका लागि हामीले नम्बर खुला गरिसकेका छौँ, फेरि पनि होइन मिस कल चाहिँ नहान्नुहोला साथी भन्छु। यति बेला फेरि पनि हामी गीत राख्छौ, गीतपछि फेरि आउनेछौ, कार्यक्रम सुन्दै गर्नुहोला।

0: हामीले गीत राख्यो. गीतपछि पुनः स्वागत गर्न चाहन्छौ. अब भने चाहिँ हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ. एकजना साथीको फोन कल लिइहाल्छु. साथी लाइनमा हुनुहुन्छ. नमस्कार हजुर.
1: नमस्ते,
0: गुड आफ्टरनुन. हजुरको बोल्दै हुनुहुन्छ?
1: म संगीता तामाङ बोलेको.
0: हजुर, कुन ठाउँदेखि बोल्दै हुनुहुन्छ संगीताजी?
1: संगीता हो दिदी, संगीता होइन.
0: आम्बो, लङ टाइम पछि संजिताजी बोल्दै हुनुहुन्छ है?
1: हजुर.
0: खुसी लाग्यो. सन्चै हुनुहुन्छ? हजुर, हामीलाई पनि ठिकै छौँ भन्नुपर्छ. कता हुनुहुन्छ आजभोलि?
1: आजभोलि यता काभ्रेतिरै छु भन्नुपर्छ दिदी.
0: काभ्रे हुनुहुन्छ?
1: हजुर.
0: ल ठिकै छ. अनि काभ्रेको कुन ठाउँमा हुनुहुन्छ?
1: काभ्रे नगरकोट.
0: नगरकोटमा हुनुहुन्छ?
1: हजुर.
0: अनि अरू नानाहरूले के छ त नगरकोटतिरको? ठिकै छ है? खुसी लाग्यो. धेरै दिनपछि सम्झिनुभयो. अन्तिम अन्तिममा हजुरको फोन लागेको छ कार्यक्रममा. साथी बनाउनका लागि फोन गर्नुभएको छ. कस्तो साथी बनाउन चाहनुहुन्छ संजिता? हस्, के छोड्न चाहनुहुन्छ? हजुर भन्नुहोस् त.
1: 97029.
0: हजुर, 97029.
1: 13853
0: है?
1: हजुर.
0: हस्, कार्यक्रममा फोन गर्नुभयो. हजुरलाई धन्यवाद. अहिलेको लागि हामी छेउ सम्मुख. बाबाई. हजुर, हुनुहुन्थ्यो अन्तिममा संजिता तामाङ हुनुहुन्थ्यो. उहाँले पनि केटी साथी मात्रै बनाउन चाहन्छु भन्नुभएको छ. यदि तपाईँ उहाँसँग साथी बन्न चाहनुहुन्छ भने नम्बर टिप्नुहोला. 97029 13853 को माध्यम हुँदै तपाईँ उहाँसँग नयाँ साथी बन्न सक्नुहुनेछ भन्दै हामी अन्तिममा आइसकेका छौं. जति पनि आजको बसाईमा तपाईँहरूले नयाँ साथीहरू बनाउनु हुँदैछ, बन्नु हुँदैछ, तपाईँ सम्पूर्ण सबैजनालाई शुभकामना. तपाईँले सोच्नु भएको जस्तै साथी मिलोस् तपाईँहरूलाई पनि भन्छु. फोन कल गर्नुभयो, यहाँलाई धन्यवाद. एक घण्टा अवधिभर सुनेर साथ दिनुभयो. तपाई सम्पूर्ण रेडियो प्रेमी मित्रहरूलाई पनि धन्यवाद. अनि प्राविधिक कक्षमा रहेर साथ दिनुभयो मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको वर्षाईबाट म पनि अझै पढ्न चाहन्छु. हवस् त, नमस्ते, नमस्कार.

0: Time check. It's 2 p.m.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा ठुली खेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 98138443 र 98018252525।

0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6204-42 98-41-43-49-72 98-512-00-642
1: बा
2: हजुर बुहारी
1: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
2: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 98493-40667 र 98188-77908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
3: एभा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
4: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी
3: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि
5: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-26-051 98-41-51-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै
6: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ

0: it. Just a minute. We will return back. Return back.
1: ओइले के पार ओइ मित्र, यो दुम्सले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849913727।
6: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
7: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
6: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842440254। सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
7: हाम्रा सेवाहरू
6: स्टेशनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
6: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
6: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
6: मायाको चिनो,
7: मेडल,
6: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
6: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
6: कस्टमाइज्ड कप प्रिन्ट,
7: मेटल फोटो प्रिन्ट।
6: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ,
6: सेवा स्टेशनरी एन्ड सप्लायर्स। सप्लायर्स
7: कन्ट्याक्ट नम्बर 9841924274।
8: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited, Soltara Shanga Suburi Nagarpalika 5, Singapore. Email hotelaruniko@gmail.com. Contact 011-620-326, 9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Soutara Shanga Subani Nagarpalika 5, Singapore.
9: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता प्रहरीमाथि छानबिन हुने। 4 महिनामा 5,000 बढ़ी विपदका घटना। 250 जनाले गुमाए ज्यान। पारिश्रमिक बढ़ेपछि विद्यालय कर्मचारीको आन्दोलन रोकियो। शिक्षक महासंघ आन्दोलनमै युरोपियनको सपिङ महलमा रूसी ड्रोन आक्रमणमा 15 जनाको मृत्यु। र पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता पीएमएनएस आजबाट शुरू। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। मकवानपुरको थाहा नगरपालिका र सिन्धपाल्चोकको मेलम्ची नगरपालिका बीच दुवै पालिकामा संचालित उत्कृष्ट कार्य अनुभव तथा असल अभ्यास आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। अन्तर्क्रियाका क्रममा विशेष गरी स्थानीय उत्पादनको प्रवर्धनका लागि दुवै पालिकाले संचालनमा ल्याएको कोसेली घरको संचालन व्यवस्थापन तथा बजारीकरणका विभिन्न पक्षबारे छलफल भएको छ। स्थानीय उत्पादनलाई बजारसँग जोड्दै स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने तथा स्थानीय पहिचानलाई स्थापित गर्ने उद्देश्यले संचालित कोसेली घरको अभ्यासलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीबीच अनुभव आदान प्रदान गरिएको थियो। स्थानीय उत्पादनको प्रवर्धन मार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन यस्तो अभ्यास महत्वपूर्ण हुने धारणा कार्यक्रम व्यक्त गरिएको थियो। कार्यक्रममा मेलम्ची नगरपालिकाका तर्फबाट नगर उपप्रमुख उमा प्रधान, रोजगार संयोजक रंजन श्रेष्ठ र सूचना प्रविधि अधिकृत अर्पणा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो। त्यस्तै थाहा नगरपालिका तर्फबाट माधव विक्रम मल्ल, गुनासो अधिकृत अनिल लामिछाने र भागीरथ कार्के लगायतका प्रतिनिधिहरू सहभागी थिए। चौतारा सागरचोकगढ़ी नगरपालिकाले नगरभित्रका किसानलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले 50% अनुदानमा विभिन्न कृषि सामग्री वितरण गरेको छ। नगरपालिकाले नगरका 14 ओडाका किसानलाई सहकारी तथा कृषक समूहको माध्यमबाट कृषि सामग्री हस्तान्तरण गरेको हो। नगर प्रमुख कृष्ण प्रसाद सापकोटा र उपप्रमुख सीता थापाको हातबाट किसान तथा सहकारी र कृषक समूहका प्रतिनिधिलाई अनुदानमा उपलब्ध कृषि सामग्री हस्तान्तरण गरिएको थियो। नगरपालिकाले कृषि उत्पादन वृद्धि, किसानको लागत न्यूनीकरण तथा आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सामग्री वितरण कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। गृहमन्त्री सुदन गुरूङले जघन्य अपराध रोक्न बलियो कानूनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 3 वर्षीय गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुखी बनाएको बताउँदै उहाँले घटनामा कानूनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको सामाजिक सञ्जालमा लेख्नु भएको छ। हाम्रो लक्ष्य एउटा घटनामा दोषीलाई सजाय दिनुमा मात्र सीमित छैन, हाम्रो छोरी डराएर होइन सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु हो भन्दै गृहमन्त्रीले विगतका अनुभव र कमी कमजोरीबाट पाठ सिक्दै सरकारले अनुसन्धान प्रक्रिया अघि बढ़ाइसकेको बताउनु भएको छ। आरोपितलाई तत्काल पक्राउ गरिएको र अनुसन्धानका जारी रहेको उहाँले बताउनु भएको छ। प्रारम्भिक चरणमा प्रहरीबाट लापरवाही भएको भन्ने प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन तथा कार्यवाहीको प्रक्रिया अघि बढ़ाइएको गृहमन्त्रीले फेसबुक मार्फत स्पष्ट पार्नु भएको छ। देशभरका विभिन्न स्थानमा वैशाखदेखि हालसम्म 5,000 भन्दा बढ़ी विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि भदौ 5 गतेसम्म देशभर 5,014 विपदका घटना भएका छन्। ती घटनामा 250 जनाले ज्यान गुमाएका छन् भने 8 जना विपत्ता र 1,607 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपदबाट उक्त अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। यस अवधिमा सबैभन्दा बढ़ी आगलागीमा 1,336 घटना भएका छन्। यसै गरी पहिरोका 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245, बाढ़ीका 273 र भारी वर्षाका 320 घटना भएका छन्। यसै गरी जनावरका आक्रमणका 272, लेक लाग्नी 59, हिम पहिरोका 2, डुंगा पल्टिनी 1, वन डढेलोका 191, विस्फोटनको 1, असिनाका 4, भूकम्पका 4 घटना भएको प्राधिकरणले जनाएको छ। सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक 5,000 रूपियाँले वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषदले पूर्व घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। मन्त्री परिषदका अध्यक्ष परिषदका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरेर विद्यालयका कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णयको स्वागत गर्दै आन्दोलन स्थगित भएको जनाउनु भएको छ। यद्यपि परिषदले विद्यालय कर्मचारीका सेवा सुविधा वृद्धि विकास र पेशागत तथा सामाजिक सुरक्षा आवश्यक दरबन्दी र स्थायी व्यवस्थापन लगायत माग सम्बोधन गर्न माग गरेको छ। सरकारको निर्णय अनुसार प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रूप 5,000 वृद्धि भएको छ। युक्रेनको मध्य भागमा रहेको क्रिभी रिहसहरूसित एक सपिङ महलमा रूसी ड्रोनको दुई चरणको आक्रमण हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले बताएका छन् आक्रमणमा 23 बालबालिका सहित 130 जना घाइते भएका छन्। घाइते मध्ये 29 जनाको अवस्था गम्भीर रहेको र भग्नावशेषमा अझै केही मानिस पसेको आशंका गरिएको छ। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आफ्नो गृह नगरमा भएको आक्रमणलाई अत्यन्त निन्दनीय भन्दै दुई चरणमा आक्रमण गरिएको बताएका छन्। उहाँका अनुसार पहिलो आक्रमणपछि उद्धार तथा राहत कर्मीहरू घटनास्थलमा पुगिरहेको बेला दोस्रो ड्रोनले त्यही क्षेत्रमा प्रहार गरेको थियो।
1: पब्जी मोबाइलको आधिकारिक राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल नेशनल च्याम्पियनशीप पीएमएनसी आजबाट काठमाडौँमा शुरू भएको छ। स्पोर्ट्स एसोसिएशन अफ नेपाल इसान र स्पोर्ट्स काउन्टीको संयुक्त आयोजनामा हुने दुई दिने प्रतियोगितामा नेपाल उत्कृष्ट 16 टोलीले प्रतिस्पर्धा गर्नेछ। पीएमएनसी पब्जी मोबाइल ग्लोबल ओपन पीएमजीओसम्म पुग्ने आधिकारिक छनौट प्रतियोगिता हो। यस संस्करणमा डीआरएस सहित 16 टोली सदस्य सहभागी हुनेछन्। लोकप्रिय टोली ओरा स्पोर्ट्स भने यसअघि नै अर्को चरणमा लागि छनौट भइसकेको प्रतियोगितामा सहभागी हुने छैन। प्रतियोगिताको विजेताले 25,000 अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले 1,500 र तेस्रो टोलीले 1,000 डलर पाउनेछन्। चौथोदेखि दशौं स्थानसम्म रहने टोलीले क्रमशः 800, 700, 600, 500, 400, 250, 250 डलर पुरस्कार प्राप्त गर्नेछ। 11 र 12 टोलीले झनै 150 डलर तथा 13, 16 स्थानसम्म रहने टोलीले झनै 100 डलर पाउनेछन्। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीले एमभीपीलाई 400 अमेरिकी डलर प्रदान गर्नेछ। राष्ट्रिय खेलकुद परिषद राखेपबाट स्वीकृत प्राप्त प्रतियोगिता खेल प्रतिस्पर्धासँगै दर्शकका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन भइरहेको छ। आयोजकका अनुसार कार्यक्रममा गीत संगीत फूड स्टल तथा विभिन्न गेमिङ जोनको व्यवस्था रहेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुन पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू। गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता। प्रहरीमाथि छानबिन हुने। 4 महिनामा 5,000 बढ़ी विपदका घटना। 250 जनाले गुमाए ज्यान। पारिश्रमिक बढ़ेपछि विद्यालय कर्मचारीको आन्दोलन रोकियो। शिक्षक महासंघ आन्दोलनमै युक्रेनको सपिङ मलमा रूसी ड्रोन आक्रमण। 15 जनाको मृत्यु। र पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता पीएमएनएस आजबाट शुरू। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार।
2: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुडिकेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
3: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, 0 सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडिखेल चोक, चौतारा बजार, सिन्धुपाल चोक।
2: सम्पर्क नम्बर 98138743043।
1: र 98 0 18 25 525।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842420254।
2: चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagarpalika 5, Sindhupasuk. Email hotelaruniko@gmail.com. Contact 011-620-326, 960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagarpalika 5, Sindhupasuk.
3: Let's go. This is your radio. This is LMWFM 89.6 MHz. 89.

0: minute, just a minute. We will return back. Return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिंग सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
1: भर्ना खुल्यो।
3: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र, व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083/84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
4: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
3: संकायहरू एजुकेशन फोर्थ इयर, इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
4: फारम वितरण 2083/1 प्रवेश परीक्षा 2083/29 बिहान 7 बजे कक्षा सञ्चालन 2083

0: राशि भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-04-42, 98-41-43-49-72, 98-512-00-642।
1: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Ilambu break time.
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
7: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
8: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
7: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
8: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
7: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
8: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
9: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र एक

0: Don't get him out of here! I can't!
1: Get it dark!
0: Oh, okay, okay! Get him out of here! I'm ready! Why didn't he get in the water?
2: My lord! Yes, that's why I'm not going to get him!
3: अब टुङ्गिएको छ ल प्याक जोड्छ
1: अर्को अर्को अर्को पनि बोलाउने
4: बाह्र बजी सिकेर अझै आउँदैन यार
5: आउला नि भाइ किन अतर गर्नु
4: दामी हुने भाइ दामी हुने लोकडा म कहिलेको दाम भयो
6: बाह्र
4: बजीको बाह्र
6: मेरो अरू काम चाहिँ हुँदैन तिमीलाई भेट्ने भाइ
4: मलाई थाहा छैन तिम्रो नौटङ्की जहिले पनि तिमी यस्तो गरिरहेको छौ
6: तिम्रो चाहिँ गाउँभरि डुल्ने भएको चाहिँ नाटक हुन नि पऱ्यो नि
4: तिम्रो नौटङ्की मलाई पहिले देखिरहेको छ केटा आइज नौटङ्की नै हो तिम्रो नौटङ्की नै हो

0: minute, just a minute, we will return back. Return back.
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अंकल अंकल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगो भइगो।

0: म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
1: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यस्तो आमा, सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
7: हो र? होइन होला त्यस्तो त।
8: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भो भन त।
7: केही भएन मिस,
8: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ मिस।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एलम्बु FM 89.6 MHz।

0: छोरी, तिम्रा हर कदम कुलको इज्जत चम्किलो पार्नतिर अग्रसर हुन्, थमिलो पार्नतिर होइन, बुझ्यौ?
1: के भयो तिमीलाई, किन निराश छौ?
2: म एउटा पण्डितकी छोरी, तिमी तल्लो जातको मान्छे, तिम्रो र मेरो मिलन असम्भव रहेछ समाजको लागि।

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: minute, just a minute, we will return back. Return back.
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ, अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा ठुडीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 9813748443 र 9807825525।

0: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: இளம்பு பிரேக் டைம்.
1: डिजिटल युगमा सूचना तपाईको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
4: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
4: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बाय एफएम 89.6 मेगाहर्ज।

Time check. It's 6 p.m. अहिले साँझको 6 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ छ बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरू गरौं हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। बालिका हत्या प्रकरणमा गृहमन्त्रीसँग वार्ता गर्न काठमाडौँ जाँदै आमाबुबा। चितवनमा बस र मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा दुईजनाको मृत्यु। चार महिनामा 5,000 बढ़ी विपदका घटनामा 250 जनाको ज्यान गयो। पारिश्रमिक बढ़ेपछि विद्यालय कर्मचारीको आन्दोलन रोकियो। शिक्षक महासंघ आन्दोलनमै। अर्घखाँचीमा वन्यजन्तुको शिकारका लागि लाइसेन्स खुल्ला गरियो। वार्ता असफल भएसँगै क्यानाडाको 20 अर्ब डलर बराबर उत्पादनमा अमेरिकाले 50% कर लगाउने। वर्ल्ड कप N20 सिरिज अन्तर्गत ब्याटिङ चल्न नसक्दा नेपाल बंगलादेशसँग 9 विकेटले पराजित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। आईपीओ स्वीकृतिका लागि धितोपत्र बोर्डमा दिने कम्पनीहरूमा जलविद्युत क्षेत्रको 1200 देखिएको छ। बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कुल 34 जलविद्युत कम्पनीहरू आईपीओ स्वीकृतिको पर्खाइमा रहेका छन्। यो कम्पनीले स्थानीय प्रभावित बासिन्दा र सर्वसाधारणका लागि गरी कुल 17,36,14,13,7,763 किता साधारण शेयर निष्कासन गर्ने स्वीकृति माग गरेको छ। बोर्डले जारी गरेको गत जेठ 22 गतेसम्मको आईपीओ आवेदन सूची अनुसार सबैभन्दा बढ़ी किता शेयर निष्कासनको लागि सिउरी नदी पावर लिमिटेडले आवेदन दिएको छ। कम्पनी स्थानीय तथा सर्वसाधारणका लागि 3,03,60,784 किता शेयर निष्कासन गर्न आवेदन दिएको छ। मेलम्ची नगरपालिका र मकवानपुरको थाहा नगरपालिका बीच दुवैमा संचालित उत्कृष्ट कार्य अनुभव र असल अभ्यास आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको क्रममा विशेष गरी स्थानीय उत्पादनको प्रवर्धनका लागि दुवै पालिकाले संचालनमा ल्याएको खोसीले घरको संचालन व्यवस्थापन र बजारीकरणका विभिन्न पक्षका बारेमा छलफल भएको थियो। स्थानीय उत्पादनलाई बजारसँगै जोड्दै स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने र स्थानीय पहिचानलाई स्थापित गर्ने उद्देश्यका साथ संचालित कोशीले घरको अभ्यासलाई थप प्रभावकारी बनाउने विषयमा सहभागी बीच अनुभव आदान प्रदान गरिएको थियो। स्थानीय उत्पादनको प्रवर्धनसँगै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन यस्तो अभ्यास महत्वपूर्ण हुने धारणा कार्यक्रममा व्यक्त गरिएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका 32 बस्ने काभ्रे पलाञ्चोक जिल्लाको मण्डन देवपुर नगरपालिका 12 घर भएका 37 वर्ष नवीन लामा र काठमाडौँ महानगरपालिका 32 बस्ने सल्यान सरदा नगरपालिका 2 घर भएका 50 वर्ष रमेश रेउले रहेका छन्। पक्राउ परेका मध्ये नवीनले मलेसिया पठाइदिन्छु भन्दै तीनजना पीड़ितहरूबाट 14,00,000 रूपियाँ र रमेशले अमेरिका पठाइदिन्छ भन्दै एकजना पीड़ितबाट 3,00,000 रूपियाँ लिए सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खोटिएको प्रहरीले नवीनलाई काठमाडौँ महानगरपालिका 26 र रमेशलाई काठमाडौँ महानगरपालिका 29 पक्राउ गरिएको हो। उनीहरूलाई आवश्यक अनुसन्धान र कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौँमा पठाएको प्रहरी केन्द्रीय समाचार कक्षले जनाएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई निर्वाचन केन्द्रित संरचनागत र अभियानमुखी ढंगले परिचालन गर्ने रणनीति अगाडि सारेको छ। केन्द्रीय समितिको पछिल्लो निर्णय हेर्दा रासपाले अब संगठन विस्तार मात्र होइन उम्मेद्वार छनौट प्रशिक्षण स्थानीय तहमा प्रत्यक्ष परिचालन संगठनको मूल्यांकन र आन्तरिक संरचना पुनर्गठनलाई यसअघिकै रूपमा अगाडि बढ़ाउन खोजेको देखिएको छ। राष्ट्रपाको केन्द्रीय समितिको बैठकले स्थानीय निर्वाचनका लागि तयार गरिएको उम्मेद्वार छनौट रूपरेखा अनुमोदन गर्ने केन्द्रीय उम्मेद्वार
छनौट समितिमा बस्न इच्छुक केन्द्रीय समिति सदस्य र प्रतिनिधि सभा सदस्यबाट नाम माग गर्ने निर्णय गरिएको छ। यससँगै 460 गाउँपालिकामा केन्द्रीय समिति र प्रतिनिधि सदस्यलाई परिचालन गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ र यसले राष्ट्रपतिले निर्वाचनलाई केवल उम्मेद्वार घोषणा गर्ने प्रक्रियाको रूपमा नभई केन्द्रीय नेतृत्वलाई स्थानीय तहसम्म पुर्याएको संगठन र मतदाता दुवैसँग प्रत्यक्ष जोडिने अभियानको रूपमा अगाडि बढ़ाउन खोजेको संकेत गरेको छ। पार्टीको पछिल्लो निर्णयमा केन्द्रीय समिति पदाधिकारी सचिवालय र विभिन्न ठूलो संख्यामा मनोनित गरिएको छ र 9 केन्द्रीय सदस्य थपिएसँगै सह महामन्त्रीको सदस्य, सहको सदस्य, प्रवक्ता र सहप्रवक्ताको जिम्मेवारी समेत तोकिएको छ। बाह्रमा बलात्कारपछि हत्या गरिएकी 3 बालिकाको न्यायको माग गर्दै उनको आमा बुबा काठमाडौँमा प्रस्थान गर्न लागेको छ। गृहमन्त्री सुदन गुरूङसँग वार्ता गर्न मृतक बालिकाकी आमा मनमती चौधरी र बुबा मनोज चौधरी अहिले सीमा र विमानस्थलबाट काठमाडौँमा जान लागेको छ। वार्ता गर्न 7 टोली काठमाडौँमा जान लागेको छ। बालिकाको बलात्कार र हत्याको विरोधमा नागरिक, युवा, विद्यार्थी र अधिकार कर्मी लगायतका विभिन्न संघ संस्थाहरूले 12 र काठमाडौँमा विरोध प्रदर्शन गरिरहेका छन्। प्रहरीको अनुसार जितपुर सिमरा 1-10 दूरी

वृद्धि र निर्णयको स्वागत गर्दै आन्दोलन स्थगित गरिएको हो। यद्यपि परिषदले विद्यालय कर्मचारीका सेवा सुविधा, वृत्ति विकास, पेशागत र सामाजिक सुरक्षा, आवश्यक दरबन्दी र स्थानीय व्यवस्थापन लगायतका विभिन्न माग सम्बोधन गर्न माग गरेको छ र यद्यपि परिषदले विद्यालय कर्मचारी सेवा सुविधा लगायतका सरकारको निर्णय अनुसार प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदान मासिक 5,000 रूपियाँले वृद्धि भएको छ भने नेपाल शिक्षक महासंघले भदौ पहिलो सातदेखि आन्दोलनको कार्यक्रम घोषणा गरे पनि तत्कालका लागि रोकिएको छ। तर महासंघले 21 दिनको म्याद राख्दै प्रधानमन्त्री र मन्त्री परिषद कार्यालयमा 54 बुँदे ध्यानकर्षण समेत बुझाएका छन्। अर्घखाँचीमा कानून बमोजिम वन्यजन्तुको शिकार गर्न चाहने नागरिकका लागि लाइसेन्स लिनका लागि आवेदन खुला गरिएको छ। डिभिजन वन कार्यालय अर्घखाँचीले सार्वजनिक सूचना जारी गर्दै शिकार गर्न इच्छुक नागरिकलाई आवश्यक कागजात सहित आवेदन दिन आह्वान गरेको छ। राति मृग, चितल र बँदेलको शिकारका लागि तोकिएको कानूनी प्रक्रिया पूरा गरी जिल्ला शिकार ज्ञापन पत्र लिनका लागि सकिने डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिएको छ। यसका लागि इच्छुक नेपाली नागरिकले भदौ 10 गते भित्र डिभिजन वन कार्यालय अर्घखाँचीमा आवेदन दिन सकिनेछ। वन्यजन्तुबाट हुने कृषि बाली र मानवीय क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्य सहित राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण ऐन 2029, राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण नियमावली 2030 तथा प्रचलित कानूनमा तोकिएको व्यवस्था अनुसार शिकार अनुज्ञापत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ। कार्यालयले जारी गरेको सूचनामा शिकार खेल्न चाहने व्यक्तिले निर्धारित ढाँचामा निवेदन दिनुपर्नेछ। निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र, प्रतिलिपि, लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र र प्रचलित कानूनले तोकिए अनुसारको आवश्यक कागजात पेश गर्नुपर्नेछ। डिभिजन वन कार्यालयले भने शिकार अनुज्ञापत्र वितरणको प्रक्रिया पारदर्शी र प्रचलित कानून अनुसार स्पष्ट हुने समेत बताएको छ। हेलम्बो खबरमा अब विदेशको खबर। अमेरिका र क्यानाडा बीचको वार्ता अन्तिम समयमा आएर असफल भएको छ। यो सँगै 20 अर्ब अमेरिकी डलर बराबरको क्यानाडामा उत्पादनहरूमा अमेरिकाले 50% रूपियाँ कर लगाउने भएको छ। अमेरिका अन्तिम समयमा सम्झौताहरूको शर्त फेरबदल गर्न खोज्दा वार्ता असफल भएको बताएको छ। अमेरिकाले आफ्नो देशका सामग्रीमाथि जति कर लगाउँछन् त्यति नै कर अमेरिकाकी सीमानामा पनि लगाइने चेतावनी दिएको छ। अमेरिकाद्वारा अन्तिम समयमा प्रस्ताव गरिदिएको शर्तहरूमा गरिएको फेरबदल दल अनुचित र अर्थहीन भएको थियो। प्रधानमन्त्री कार्नीले पछिल्लो हप्ताहरूमा अमेरिकासँगको सम्बन्धलाई थप सुदृढ बनाउने र विश्वकै उत्कृष्ट व्यापारिक सम्झौता कायम गर्ने प्रयास भएको पनि स्मरण गरेका थिए। तर यसका बावजूद क्यानाडाको अपेक्षा पूरा हुन भने सकेन। लम्बो खबरमा अब खेल खबर। अस्ट्रेलियाको डार्विनमा जारी टप एन्टी ट्वेन्टी सिरिज अन्तर्गत आफ्नो खेलमा नेपाल बंगलादेशसँग हाई पर्फमेन्स एचपी 11 9 विकेटले फराकिलो अन्तरले पराजित भएको छ। आज डार्विन स्थित मारोडा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको 100 रनको सामान्य लक्ष्य बंगलादेशले एचपीले मात्र 12.2 ओभरमा 1 विकेट घुमाएर सहजै पूरा गर्यो। बंगलादेशले 58 बल बाँकी छँदै जीत हात पारेको छ भने बंगलादेशको जीतमा ओपनर जिसस आलमले विस्फोटक अर्धशतकीय इनिङ्स खेलेको छ भने उनले मात्र 29 बलमा 3 चौका र 4 छक्काको मदतमा जीत निकाल्न सफल भएको हो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः पटक। बालिका हत्या प्रकरणमा गृहमन्त्रीसँग वार्ता गर्न काठमाडौँमा बुबा आमा जाँदै चितवनमा बस र मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा 2 जनाको मृत्यु। 4 महिनामा 5,000 बढ़ी विपदका घटनामा 250 जनाको मृत्यु। पारिश्रमिक बढ़ेपछि विद्यालय कर्मचारीको आन्दोलन रोकियो। शिक्षक महासंघ भने आन्दोलन। अर्घखाँचीमा वन्यजन्तुको शिकारका लागि लाइसेन्स खुल्ला। वार्ता असफल भएसँगै क्यानाडाको 20 अर्ब डलर बराबर उत्पादनमा अमेरिकाले 50% कर लगाउने। र टप एन्टी ट्वेन्टी सिरिज अन्तर्गत ब्याटिङ चल्न नसक्दा नेपाल बंगलादेशसँग 9 विकेटले पराजित।
साँझ 6 बजेको समाचार सकियो। अर्घ समाचारका साथमा भोलि बिहान 5:40

0: रातको समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरिखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 9813748443 र 9800825525।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98-41-057-105।
2: एलम्बु एफएम 89.6 MHz।
3: Grammarly. When you're writing a research paper and need to make sure your citations are solid,

0: जयमसी तथा ख्रिष्टे अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता ख्रीष्ट यीशुको पवित्र र उच्च नाउँमा ख्रिष्टे अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट यीशु ख्रीष्टको चेला युहन्नाद्वारा लिखित पत्र पहिलो युहन्ना 3 11-24 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। तिमीहरूले शुरूदेखि नै सुनेको सन्देश यही हो, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ। कैन जस्तो नहौ जो दुष्ट थियो, उसले आफ्नो भाइको हत्या गर्यो। उसले आफ्नो भाइको हत्या किन गर्यो? किनकि उसको आफ्ना कामहरू दुष्ट थिए अनि उसको भाइका कामहरू चाहिँ धार्मिक थिए। भाइ हो, संसारले तिमीहरूलाई घृणा गर्दा अचम्म नमान। हामी जान्दछौ कि हामी त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौ, किनभने हामी आफ्ना दाजुभाइहरूलाई प्रेम गर्छौ। जसले प्रेम गर्दैन त्यो मृत्युमा रहिरहन्छ। आफ्नो दाजुभाइलाई घृणा गर्ने हरेक हत्यारा हो र कुनै हत्यारासँग आनन्द जीवन रहँदैन भन्ने तिमीहरूलाई थाहै छ। र प्रेम के हो भनी हामी यसैबाट थाहा पाउँछौ कि उहाँले हाम्रा निम्ति आफ्नो प्राण दिनुभयो र हामीले

अनि आफ्ना दाजुभाइहरूको निम्ति आफ्नो प्राण दिनुपर्छ। कसैसित संसारका धन सम्पत्ति छ र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरू प्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा बास गर्छ? मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं तर काम र सत्यताले प्रेम गरौं। यसैबाट हामी जान्न सक्छौं कि हामी सत्यका हौं र यसरी उहाँको सामुन्ने हाम्रा हृदयलाई ढाडस दिन सक्छौं। जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ, हामी जान्दछौं परमेश्वर हाम्रो हृदयभन्दा महान हुनुहुन्छ र उहाँले सब कुरा जान्नुहुन्छ। प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्वरको सामुन्ने हामीलाई साहस हुन्छ अनि हामी जे माग्छौं सो उहाँबाट पाउँछौ, किनभने हामी उहाँका आज्ञा पालन गर्छौ र उहाँलाई मन पर्ने कामहरू गर्छौ। अनि उहाँको आज्ञा यही हो कि हामीले उहाँको पुत्र यीशु ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ र उहाँले हामीलाई आज्ञा दिनुभए बमोजिम हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ। उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्छन् र उहाँ तिनीहरूमा रहनुहुन्छ। उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौ कि उहाँ हामीमा बास गर्नुहुन्छ। आदरणीय श्रोता, यहाँनिर हामीहरू स्पष्ट रूपमा के देख्छौं भन्दा लेखकले एक अर्का प्रतिको प्रेमको बारेमा यहाँ लेखकले प्रस्ताएका छन्। यहाँनिर स्पष्ट रूपमा के कुरा राखिएको छ भन्दा कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ भन्ने कुरामा शुरूमै यो कुराहरू राखिएको छ। कैनको भाइ हाबिलका कामहरू धार्मिक थिए भने कैनको कामहरू दुष्ट थिए। यी बाइबलमा भएका यी दुई दाजुभाइहरूको बीचमा भएको द्वन्द्व लडाई अथवा एक अर्कामा भएको यो दुश्मनी हामी यहाँ देख्छौ। आफ्नो आफ्नै दाजुभाइको बीचमा भएको यो द्वन्द्व अथवा समस्या हामी देख्छौ। कसरी समस्या आयो त? समस्या के भयो त यो परिवारमा दाजुभाइको बीचमा भन्दाखेरि एकजना धार्मिक थिए भने अर्को चाहिँ दुष्टको प्रतिनिधित्व गरेका थिए। हाबिलले धार्मिक लाइनलाई धार्मिक बाटोलाई अप्नाएका थिए भने र कैनले चाहिँ दुष्ट मार्गलाई अप्नाएका थिए र दुवैले एउटै मार्ग अप्नाएनन् जसले गर्दाखेरि द्वन्द्व भयो र आफ्नै दाइले भाइको हत्या गरे। र यो बडो नमिठो घटना हामी बाइबलमा देख्छौ र त्यसै कारणले यहाँ यही कुरा भन्छ, जब दुष्ट र धर्मी धार्मिक कुरा र दुष्ट कुरा जब सँगसँगै हिँड्छ त्यसमा द्वन्द्व पक्कै पनि हुन्छ। त्यस कारणले यहाँ लेखकले भन्नु खोजेको कुरा के छ भन्दाखेरि प्रेम के हो र प्रेमले के गर्छ भन्ने कुरा यहाँ लेखकले बताउँछन् र आफ्नो दाजुभाइहरूलाई प्रेम गर्नेहरू चाहिँ मृत्युबाट जीवनमा सरी सकेका हुन्छन् भनेर यहाँ हामी देख्छौ। दाजुभाइहरूलाई घृणा गर्नेहरू हरेक हत्यारा हो, उनीहरूमा आनन्द जीवन रहँदैन। दाजुभाइहरूलाई घृणा गर्नेहरू, आफ्नै दाजुभाइहरूलाई घृणा गर्नेहरू, समाजमा भएका दाजुभाइहरूलाई घृणा गर्नेहरू चाहिँ उनीहरूमा आनन्द जीवन हुँदैन। आफ्नो दाजुभाइहरूलाई आफ्नो प्राण दिन सक्ने हुनुपर्छ भनेर यहाँ वचनले उल्लेख गरेका छन्। वचन मुखले मात्र प्रेम गर्नु नगरौं तर काम र सत्यताले प्रेम गरौं भनेर यहाँ यसरी उल्लेख गरिएको हामी पाउँछौ। उहाँको आज्ञा पालन गर्नेहरूले जे मागे पनि उहाँबाट प्राप्त गर्न सकिन्छ। जब परमेश्वरको आज्ञा पालन गर्छन् एउटा व्यक्तिले, परमेश्वरको वचन अनुसार जिउँछन् एउटा व्यक्ति, त्यो व्यक्तिले परमेश्वरबाट
धेरै आशीर्वाद प्राप्त गर्न सक्छ। उहाँको आज्ञा भनेको नै एक अर्कालाई प्रेम गर्नु हो र एक अर्कालाई प्रेम गर्नु नै परमेश्वरलाई परमेश्वरको आज्ञा पालन गर्नु हो भनेर यहाँ उल्लेख गरिएको छ। आफ्ना दाजुभाइहरूलाई घृणा गर्ने होइन, तर आफ्नो दाजुभाइहरूलाई प्रेम गर्नेहरू मृत्युबाट जीवनमा सरिसकेको हुन्छ। त्यसकारण उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्छन् र उहाँ तिनीहरूमा रहनुहुन्छ। आदरणीय श्रोता, यो खण्डमा हामीले विशेष गरेर परमेश्वरको प्रेम अथवा आज्ञालाई पालन गर्ने व्यक्तिहरू हुनु पर्दछ भनिकन हामी यहाँ विशेष देख्छौ। यहाँ के देख्छौ भन्दाखेरि उहाँको आज्ञा पालन गर्नेहरूले जे मागे पनि उहाँबाट प्राप्त गर्न सकिन्छ। यहाँ के भन्छन् भन्दाखेरि, प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्वरको सामान्य हामीलाई साहस हुन्छ अनि हामी जे माग्छौ सो उहाँबाट पाउँछौ, किनभने हामी उहाँका आज्ञा पालन गर्छौ र उहाँलाई मन पर्ने कामहरू गर्छौ। परमेश्वरको आज्ञा पालन गर्नु र उहाँले मन परेका कुराहरू गर्नु नै एउटा आशीर्वाद प्राप्त गर्नु हो। मानिसहरूलाई धेरै कुराको खाँचो छ, मानिसहरूलाई धेरै कुराको आवश्यकताहरू छन् र मानिसहरू खाँचोमा छन्। मानिसहरू आफ्नो खाँचो पूरा गर्नका लागि भौँतारिरहेको हामी देख्छौँ। उनीहरूको शारीरिक खाँचोहरू छ, उनीहरूको मानसिक खाँचोहरू छ र उनीहरूको आत्मिक खाँचो पनि छ र सामाजिक खाँचोहरू छ र शरीरमा उसको लागि स्वास्थ्य शरीर चाहिन्छ काम गरेर खानको लागि र मानसिक रूपमा पनि स्वास्थ्य मानसिकता चाहिन्छ, ठिक कुरा सोच्नका लागि, असल कुराहरू सोच्नका लागि, भलाइका कुराहरू सोच्नका लागि र आत्मिक रूपमा उसले सत्यलाई उसले चिनेको हुनुपर्छ, सत्य परमेश्वरसँग उसको सम्बन्ध बलियो हुनुपर्छ। त्यसकारण आत्मिक रूपमा पनि ऊ स्वास्थ्य चाहिन्छ र समाजमा ऊ सबै किसिमका समाजमा भएका सम्पूर्ण व्यक्तित्वहरूसँग मिलापमा बस्न सक्नुपर्छ र बिना पक्षपात जिउनुपर्छ र एकले अर्कालाई आदर गरेर आफूभन्दा श्रेष्ठ ठानेर जिउन सक्नुपर्छ। यी सबै खाँचोहरू मानिसहरूको जीवनमा एकदमै आवश्यक देखिन्छ, खाँचोहरू देखिन्छ। एउटा पक्ष मात्र होइन मानिसहरूको खाँचो, चौतर्फी छ। त्यसकारण यहाँ भन्छ, हामी जे माग्छौ सो उहाँबाट पाउँछौ। कसरी पाउँछौ भन्ने कुरा यहाँ प्रश्न छ। जे माग्छौ हामी पाउँछौ कसरी, किनभने यहाँ यसरी लेखिएको छ, हामी उहाँका आज्ञा पालन गर्छौ अनि उहाँको आज्ञा भनेको नै एक अर्कालाई प्रेम गर्नु हो भनेर यहाँ बताइएको छ। आदरणीय श्रोता, मुखले प्रेम गर्छु भन्नेहरू धेरै नै हुन्छ, तर मुखले प्रेम गरेर मात्रै पुग्दैन। यहाँ त मानिसहरूले मुखले त प्रेम गर्छु भन्छ, तर यहाँ यसरी लेखेको छ, कसैसित यहाँ यसरी लेखेको छ, प्रेम के हो भने हामी यसैबाट थाहा पाउँछौ कि उहाँले हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो र हामीले पनि आफ्ना दाजुभाइहरूको निम्ति आफ्नो प्राण दिनु पर्छ। यहाँ यसरी व्याख्या गरेको छ, कसैसित संसारको धन सम्पत्ति छ र पनि आफ्ना दाजुभाइहरूलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा बास गर्छ। मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं तर काम र सत्यताले प्रेम गरौं। यसैबाट हामी जान्न सक्छौ कि हामी सत्यका हौं र यसरी उहाँको सामान्य हाम्रो हृदयलाई ढाडस दिन सक्छौ। आदरणीय श्रोता, दाजु भाइहरूलाई प्रेम गर्नु, एक अर्कालाई प्रेम गर्नु आज्ञा पालन गर्नु हो, परमेश्वरको आज्ञा पालन गर्नु। यदि हामीले एक अर्कालाई प्रेम गर्यौं भने मुखले मात्र होइन व्यवहारले
हामीले प्रेम गर्यौं भने हाम्रो अथवा एउटा व्यक्तिको चौतर्फी खाँचोहरू पनि पूरा हुन्छ, किनभने परमेश्वरको आज्ञा पालन गर्नु भनेको एकअर्कालाई प्रेम गर्नु हो भने जब एउटा व्यक्तिले एकअर्कालाई प्रेम गर्न थाल्छ, बलिदानिक रूपमा प्रेम गर्छ, उसको शारीरिक खाँचोहरूमा ध्यान दिन्छ, सहयोग गर्छ, उसको मानसिक क्षेत्रहरूमा सहयोग गर्छ, उसको आत्मिक क्षेत्रमा सहयोग गर्छ र उसले आफ्नो सामाजिक क्षेत्रमा सहायता गर्छ, त्यो व्यक्तिले आफ्नो दाजु भाइहरूलाई अथवा एकले अर्कोलाई प्रेम गरेको हुन्छ, परमेश्वरको आज्ञा पालन गरेको हुन्छ। जब परमेश्वरको आज्ञा पालन गरेको हुन्छ एकले अर्कालाई प्रेम गरेर, तब त्यो व्यक्तिको सबै खाँचोहरू उहाँले पूरा गरिदिनुहुन्छ। हामी जे माग्छौ सो उहाँबाट पाउँछौ, किनभने हामी उहाँको आज्ञा पालन गर्छौ र उहाँलाई मनपर्ने कामहरू गर्छौ, अनि उहाँको आज्ञा यही हो कि हामीले उहाँको पुत्र यीशु ख्रीष्टको नाममा विश्वास गर्नुपर्छ। उहाँले हामीलाई आज्ञा दिए बमोजिम हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ। उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्छन् र उहाँ तिनीहरूमा रहनुहुन्छ। उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौ कि उहाँ हामीमा बास गर्नुहुन्छ। जसले एकअर्कालाई प्रेम गर्छ त्यो व्यक्तिसँग परमेश्वर बास गर्नुहुन्छ। आदरणीय श्रोता, के परमेश्वर तपाईसँग भएको के चाहना गर्नुहुन्छ? के पवित्र परमेश्वर, स्वर्ग र पृथ्वी बनाउनु हुने परमेश्वर तपाई भित्र बास गरेको के यहाँहरू चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यीशु ख्रीष्टलाई विश्वास गर्नुहोस् भनेर यहाँ लेखिएको छ, र उहाँले हामीलाई दिने भए बमोजिम हामीले एकअर्कालाई प्रेम गरौं। यसरी उहाँको आज्ञा पालन गर्नेहरूसँग उहाँ साथमा हुनुहुन्छ र पवित्र आत्माद्वारा उहाँ हामी हरेकसँग बास गर्न चाहनुहुन्छ। आउनुहोस्, उहाँलाई विश्वास गर्नुहोस्, उहाँका पुत्र यीशु ख्रीष्टको नाउँमा विश्वास गर्नुहोस् र एकले अर्कालाई प्रेम गर्नुहोस् र यो आज्ञा हुन् र यो आज्ञा पालन गर्नेहरूले जे मागे पनि उहाँबाट प्राप्त गर्न सकिन्छ। उहाँलाई विश्वास गर्नुहोस् र सबै किसिमको आशीर्वादहरू प्राप्त गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। आमेन।

हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: समस्याहरू लिखित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि सुरुमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ शुरूआत गरेका छौं।
1: सरकार र नागरिक बचाऊ महाअभियान बीच 14 बुधे सहमति, स्याङ्जामा उद्योग तथा व्यावसायिक फर्म खारेजी बढ्दै, जाजरकोटको रिसाङ पहिरोबाट विस्थापितहरूलाई तीन स्थानमा राखिने,
2: रिसाङ इस्युमा रहेका बाढी पहिरोबाट प्रभावित नागरिकहरूको अस्थायी टेन राखेर हामीले त्यहाँ चाहिँ स्थानान्तरण गर्ने चाहिँ भेरी नगरपालिकाको निर्णय अनुसार हामीले त्यहाँ स्थानान्तरण गरेका छौं।
1: र अमेरिकी राष्ट्रपति ट्रम्पको 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज, अस्ट्रेलियामा जारी टफ N20 सिरिजमा नेपालको लगातार दोस्रो हार, पर्सि तेस्रो खेल खेल्ने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नेपाली बजारमा अखाद्य तथा म्याद गुज्रेका वस्तुको बिगबिगी बढ़दै जानु गम्भीर चिन्ताको विषय छ। कमजोर अनुगमन, लापरवाही र नाफामुखी प्रवृत्तिले उपभोक्ताको स्वास्थ्यमाथि प्रत्यक्ष असर पारिरहेको छ। यसलाई नियन्त्रणका लागि केवल सरकारको प्रयास मात्रै पर्याप्त हुँदैन। उपभोक्ता स्वयं सचेत भई वस्तुको म्याद, गुणस्तर र लेबल जाँच गर्ने बानी विकास गर्न अपरिहार्य छ। अब खबर सन्तोषी रावलबाट।
4: चालू आर्थिक वर्ष 2083 को वैशाख 1 गतेदेखि

0: शान्ति महतले सीआईएनलाई जानकारी दिनुभयो।
1: पहिरोबाट हाम्रो वैशाख 1 गतेदेखि अहिलेसम्मको डेटा हेर्दाखेरि चाहिँ करिब 43 जनाको डेथ भएको छ भने अहिले यो मनसुन शुरू भएपछि असार 5 गतेबाट चाहिँ 39 जनाको मृत्यु चाहिँ पहिरोबाट भएको देखिन्छ। समग्र सबै विपदको हेर्दाखेरि चाहिँ सर्पदंशबाट सबभन्दा धेरै मानवीय क्षति भएको देखिन्छ। त्यसपछि चाहिँ पहिरो नै हो र थर्डमा अब त्यसपछि चट्याङ र अहिले चाहिँ नि त्यसपछि बाढी। अब मनसुन जानेको कुरा गर्दाखेरि चाहिँ पहिरो नै 1 नम्बरमा भयो।
0: 4.5 महिनाको अवधिमा चट्याङका कारण 245 घटनामा 28 जनाको मृत्यु र 1,39 जना घाइते भएका छन्। बाढ़ीका 276 घटनामा 25 जनाको मृत्यु र 7 जना बेपत्ता भएका छन्। यस अवधिमा लेक लागेर 24 जनाको मृत्यु भएको छ। आगलागीका घटनामा 20 जनाको मृत्यु र 1,000 भन्दा धेरै परिवार प्रभावित भएका छन्। जनावरको आक्रमणबाट 18 जनाको मृत्यु र 168 जना घाइते भएको प्राधिकरणले जनाएको छ। यसैबीच जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा गएको पहिरोबाट विस्थापित भएका नागरिकलाई 3 स्थानमा अस्थायी आवास बनाएर राखिने भएको छ। विपद व्यवस्थापन प्राधिकरणको टोलीले स्थलगत अनुगमन गरेपछि पीड़ितलाई सुरक्षित स्थानमा राख्ने सहमति भएको हो। सीआईएनसँग कुरा गर्दै जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी,
2: आज चाहिँ हामीले रिसाङ इस्यूमा रहेका गाडी पहिरोबाट प्रभावित नागरिकहरूको अस्थायी टेन राखेर हामीले त्यहाँ चाहिँ स्थानान्तरण गर्ने चाहिँ भेरी नगरपालिकाको निर्णय अनुसार हामीले त्यहाँ स्थानान्तरण गरेका छौँ। र अन्यको हकमा उहाँहरूको चाहिँ तपाईँको घर चाहिँ त्यहाँ हेर्नु भएको, कतिपयको साँझ चाहिँ बस्नलाई अलिकता गाह्रो हुने भएको हुँदा साँझ उनीहरू चाहिँ खाना आफ्नै घरमा खाने सुन्नको लागि चाहिँ स्कूलमा चाहिँ आउने व्यवस्थापन चाहिँ स्थानीय तहले गरेको छ। हामी दीर्घकालीन रूपमा चाहिँ उहाँहरूको चाहिँ वासस्थान कहाँ सार्ने भन्ने विषयमा चाहिँ भेरी नगरपालिका र भूगोल बिलले दिएको रिपोर्टमा पछि चाहिँ अहिले तत्कालको लागि र एनडीआरएमको चाहिँ भूगोल बिल दिएको रिपोर्टको आधारमा पछि अस्थायी आवासहरू भवनहरू निर्माण गरेर त्यता स्थानान्तरण गर्ने चाहिँ व्यवस्था चाहिँ तपाईँको मिलाएको छ।
0: विपद व्यवस्थापन प्राधिकरणको सुझाव तथा स्थानीय तहसंघको समन्वयमा 3 स्थान छनौट गरिएको हो। अस्थायी सेन्टर निर्माणका लागि आवश्यक जग्गाको भाड़ा स्थानीय तहले बेहोर्ने सहमति भएको छ। पहिरोले अवरूद्ध बनेको बेनी जोमसोम अन्तर्गत म्याग्दी श्रीवारी खण्ड र सुकी बगर सड़क सञ्चालनमा आएको छ। वर्षासँगै लिदु र पहिरो खस्दा सड़क अवरूद्ध भएपछि काली गण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला आयोजना कार्यालयको पहलमा एकतर्फी रूपमा आवागमन सञ्चालनमा ल्याइएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। लामो समयदेखि बन्द राखेर केही समय अघि परीक्षण उत्पादन शुरू गरेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा पूर्ति मन्त्री गौरी कुमारी यादवले आज उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको बताउनुभयो। मन्त्री यादवले नेपाली सेना र सरकारवालाहरूसँग उद्योगको पूर्वाधार वर्तमान अवस्था र रोजगारी सृजनाका विषयमा जानकारी लिनुभएको हो। 2.5 दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मत सम्भार गराइएको छ। गएको साउन 23 गतेदेखि 2 तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षणका क्रममा उद्योगमा 488 मध्ये अहिले 12 मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराएको थियो। अर्घाखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावरले किसानले लगाएको बाली सखा पार्न थालेपछि बदेल रातो मृग र चितलको शिकार गर्ने अनुमति दिन आवेदन खुलाइएको छ। नेपालमै पहिलो पटक अर्घाखाँचीमा किसानको बाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिइने भएको हो। डिभिजन वन कार्यालय अर्घाखाँचीका वरिष्ठ वन अधिकृत नारायण देव भट्टराई,
3: यो वनमा धान्ने क्षमता भन्दा बढी भयो, क्यारिङ क्यापेसिटी भन्दा बढी भयो, इकोलोजिकल ब्यालेन्स भएन, यसको संख्या एकदमै बढी भयो भनेर धेरै क्षति भएको समस्याहरू लिखित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि सुरुमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ सुरुवात गरेका छौँ र यो चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियावली 2030 आधारमा गरेको हो। त्यसमा भएका नियमको चाहिँ 7 देखि 7, 8, 9, 10 लगायतका नियमहरूमा प्रष्टसँग व्यवस्था छ र यसैमा भएको व्यवस्था अनुसार हामीले चाहिँ यसरी चाहिँ लाइसेन्स दिएर यो कृषि बाली र मानवीय क्षति गराउने बदेल लगायतलाई चाहिँ शिकार खेल्न दिने भनेर कानूनमा भएको व्यवस्था बमोजिम नै यो सूचना जारी गरिएको हो।
0: जनकपुर धामका राजगुठी अन्तर्गत रहेका पोखरी छेउछाउको जग्गामा अतिक्रमण गरेर

0: बनाइएका संरचनामा डोजर चलाइएको छ। संघीय सरकारको टोलीले साउन 1 गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको थियो। आजदेखि पहिलो चरणमा 7 पोखरीहरूको डिलमा बनाइएका अनाधिकृत संरचनाहरू तोड्न शुरू गरिएको प्रतिवेदन कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले जानकारी दिनुभयो।
1: साउनको 1 गते हामीले सार्वजनिक सूचना गरेका छौं। पोखरी र पोखरीको डिलमा भएका संरचनाहरू आफैले हटाउनु होला, अन्यथा चाहिँ हामी आफै हटाउनेछौ, सरकारद्वारा हट्छ भनेर हामीले सार्वजनिक सूचना गरेका छौं। त्यो मजिम चाहिँ उहाँहरूले केही संरचना हटाइसक्नु भएको र केहीमा बाँकी भएको कारणले आज हामीले बिहानैदेखि यो संरचना हटाउन लागि परिरहेका छौं। हामीसँग 7 पोखरी गरी हाम्रो कच्ची आंशिक र पक्की घरहरू गरेर हामीसँग 65 घरहरू चाहिँ घटहराहरू आजको कार्यक्रमबाट चाहिँ क्लियर गर्नेछौ।
0: स्वास्थ्य संस्थाहरूमा रहेका बायोमेडिकल उपकरणहरूको चुस्त मर्व सम्भारका लागि स्वास्थ्य संस्था र आपूर्ति केन्द्रहरूमा बायोमेडिकल इकाई गठन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मुलुकभरका स्वास्थ्य संस्थाहरूमा प्रयोग हुने बायोमेडिकल उपकरणहरूको गुणस्तरीय सुरक्षित मितव्याही र दिगो व्यवस्थापन सुनिश्चित गर्न बायोमेडिकल उपकरण व्यवस्थापन निर्देशिका 2081 वा 2082 जारी गरेको छ। सोही निर्देशिका बमोजिम यी इकाईहरू हुन लागेका हुन्। स्वास्थ्य सेवा विभागले गत साउन 20 गते आफ्नो वेबसाइट मार्फत यो निर्देशिका सार्वजनिक गरेको हो। साथै इकाई नियमित र आकस्मिक मर्मत, क्यालिब्रेशन र गुणस्तर सुनिश्चितता जस्ता कार्यहरू सञ्चालन गर्नेछन्। नेपाल सरकार राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपाल बीच 14 बुधे सहमति भएको छ। सहमति भएसँगै अभियानले आयोजना गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने निर्णय भएको छ। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका अभियान का प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। स्याङ्जामा आर्थिक वर्ष 2082-83 नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता हुने भन्दा खारेज हुनेको संख्या बढ़ी देखिएको छ। एक वर्षको अवधिमा 291 नयाँ उद्योग तथा फर्म दर्ता हुँदा 334 खारेज भएका छन्। एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलका अनुसार उद्योगतर्फ 149 र वाणिज्यतर्फ 142 गरी 291 नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता भएका हुन्। सोही अवधिमा उद्योगतर्फ 169 र वाणिज्यतर्फ 165 गरी 334 उद्योग तथा फर्म खारेज भएका छन्। साझा खबरमा अब विदेशका खबर। अमेरिकी अदालतले ट्रम्प प्रशासनले 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले उक्त नीति अमेरिकी विदेश मन्त्री मार्को रुबियोको कानूनी अधिकार भन्दा बाहिर रहेको ठहर गरेको हो। अमेरिकी संघीय आप्रवासी कानूनले कन्सुलर अधिकारीहरूको आप्रवासी भिसा प्रक्रिया गर्ने विषयमा विदेश मन्त्रीलाई हस्ताक्षेप गर्ने अधिकार नदिएको अवस्थामा विदेश मन्त्रालयले राष्ट्रियताका आधारमा भिसा रोक्ने नीति लागू गरेको थियो। अब खेल खबर। अस्ट्रेलियामा जारी टप एण्ड टी20 सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आज भएको खेलमा नेपालको ए टोली बंगलादेश हाई पर्फर्मेन्स टोलीसँग पराजित भएको हो। नेपाललाई बंगलादेशले 9 विकेटले पराजित गर्यो। नेपालले दिएको 100 रनको सामान्य लक्ष्य बंगलादेशले 10.2 ओभरमा 1 विकेटको क्षमता पूरा गर्यो। नेपाल आफ्नो पहिलो खेलमा हिजो एन्टी स्ट्राइकसँग पनि पराजित भएको थियो। नेपालले अब आफ्नो तेस्रो खेलमा सोमबार होवाट हरिकिन्स एकेडेमीसँग खेल्नेछ।
2: परिवारको सदस्यको सहयोगमा पर्याप्त स्तनपान सम्भव।
3: माछा मासु किनिदिन्छु, फलफुल ल्याइदिन्छु, हरियो सागसब्जी ल्याइदिन्छु, उनीहरूको खानेकुरामा एकदम ध्यान दिन्छु, घरमा खाना पकाएको हेल्प गर्छु, घरको काममा पनि सघाउँछु।
2: स्तनपानको सचेतना बढ़दै सरकारी तथा गैर सरकारी निकायको हातेमालो प्रभावकारी रिपोर्ट, रचना र लोकप्रियताले सर्जकलाई के कसरी फाइदा पुग्छ, कुराकानी सहितको शनिवार्य विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली चार एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीका आमा बुवासँग गृह मन्त्रालयमा भर्खरै छलफल शुरू भएको छ। गृहमन्त्री सुधन गुरूङ सहितको गृह मन्त्रालयको टोलीले र गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल शुरू गरेको हो। छलफलका लागि आज दिउँसो सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज र आमा मानमती काठमाडौँ आउनु भएको हो। उहाँहरूसँगै केही स्थानीय अभियन्ता पनि आएका छन्। छलफलमा सहभागी हुन कृषि मन्त्री गीता चौधरी पनि गृह मन्त्रालयमा पुग्नु भएको छ। गरिमाको न्यायका लागि बारा, काठमाडौँ लगायतका देशका विभिन्न स्थानहरूमा प्रदर्शन भइरहेका छन्। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न 92 संस्थागत अर्थात निजी विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे 35 दिने सूचना जारी गरेको छ। विभागले महानगर क्षेत्रभित्र प्रचलित कानून बमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी संचालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई 35 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न सूचना निकालेको हो। जन्मने बित्तिकैदेखि कम्तीमा 6 महिना शिशुलाई स्तनपान गराउनु पोषणका दृष्टिले महत्वपूर्ण मानिन्छ, तर कतिपय भ्रम पनि समाजमा देखिन्छन्। व्यावहारिक अप्ठ्यारोका कारण पनि पर्याप्त स्तनपान गराउन नपाएको आमाहरूको भनाई हुने गरेको छ। स्तनपानमा सजिलो बनाउनका लागि परिवारका सदस्यको भूमिका महत्वपूर्ण हुन्छ।
8: एक वर्ष अघि कैलालीकी सुविका श्रेष्ठले जुम्ल्या बच्चा जन्माउनु भएको थियो। 28 हप्तामै 1 केजी 200 ग्राम मात्र तौलका बच्चा जन्मिएपछि करिब 1 महिना उहाँले कोलपुरमा नवजात शिशु सघन उपचार कक्षमा राख्नु पर्यो। एउटा बच्चा जोगाउन सकिएन। बच्चा स्याहारमा परिवारका सदस्य श्रीमानको राम्रो सहयोग पाएपछि सुविकाको बच्चा अहिले स्वस्थ छ।
9: घर आएपछि चम्चले खुवाउनु पर्छ, 15 दिन जति चम्चले खुवाउनु पर्यो, त्यसपछि आफ्नै दुध पछि आफै खान थाले खान्छ, वेट कम छ, अरू त ठिकै छ। सिमनको साथ नि पाए घर परिवारको सबैको।
8: मीना उपाध्याय अहिले 45 दिनकी सुत्केरी हुनुहुन्छ। उहाँको बच्चा पनि जन्मदा 1 किलो 900 ग्रामको मात्रै थियो। शल्यक्रिया मार्फत बच्चा जन्माएकी उहाँले पनि बच्चा स्याहारमा निकै मेहनत गरिरहनु भएको छ।
10: जन्मिँदाखेरि एकदम वेट कम थियो, 1900 ग्राम मात्रै थियो। टाइम पुगेकै हो, दिन अनुसार खोइ के भयो, थियो वेट अलि सानै थियो, साह्रै गाह्रो भयो, सानो थियो, दुधै चुस्दैन थियो, अहिले दुध आफ्नै चुसाइरहेछ अहिलेसम्म।
8: जानकी गाउँपालिकाको गोलौरीकी मौसम चौधरीको 6 महिनाको बच्चा छ। मौसमलाई बच्चा स्याहार्न श्रीमान रामकृष्ण चौधरीले राम्रो साथ दिइरहनु भएको छ।
11: कमाएर घरमा ल्याउँछु, 2 बच्चा छन्। श्रीमती र बच्चाको फसलमा ध्यान दिन्छु, भएको यहाँहरूको लागि खाने कटाएर दिन्छु, मासु किनिदिन्छु, फलफुल ल्याइदिन्छु, हरियो साग सब्जी ल्याइदिन्छु, उनीहरूको खानेकुरामा एकदम ध्यान दिन्छु, घरमा खाना पकाएको हेल्प गर्छु, घरको काममा पनि सघाउँछु।
8: टिकापुर नगरपालिकाका वडा वडामा रहेका स्वास्थ्य संस्था र टिकापुर अस्पतालमा बाल बालिकाको पोषण सुधारका लागि उपचारात्मक तयारी खाना खुवाउने गरिएको छ। शीघ्र कुपोषण भएका उपचार चाहिने बच्चालाई टिकापुर अस्पतालमा उपचार गर्ने र भर्ना नै गरेर उपचार गर्नुपर्ने भएमा सेती अस्पताल धनगढ़ी पठाउने गरिएको छ। चालू आर्थिक वर्षको अहिलेसम्म अस्पतालले दुई बालबालिका धनगढ़ी रेफर गरेको र दुईजनाले अहिले उपचारात्मक तयारी खाना खाइरहेका छन्। समाजमा अझै पनि बच्चा छ महिना नपुग्दै पास्नी गरिदिने र थप खानाहरू खुवाउने गलत अभ्यास रहेकोले अझै सचेतना जगाउन आवश्यक रहेको टिकापुर अस्पतालका नर्सिङ निरीक्षक तथा पोषण सम्पर्क व्यक्ति निलम रावल बताउनुहुन्छ।
9: दालीको झोल भए नि खुवाउनु पर्छ भन्ने कन्सेप्ट छ होइन, त्यही भएर अब त्यो चाहिँ आवश्यक छैन। बच्चालाई छ महिना नपुगिकन अन्य खानाहरू दिन आवश्यक छैन, बच्चालाई आमाको दुध नै पर्याप्त हुन्छ। डाक्टरको सल्लाहले चाहिँ अब कहिले बच्चा बिरामी छ भने चाहिँ उसलाई औषधिहरू चाहिँ खुवाउन पर्ने हुन सक्छ।
8: स्वास्थ्यका लागि स्तनपान महत्वपूर्ण हो। स्तनपान अनिवार्य भएकाले हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक रहेको र स्तनपानका लागि सहज वातावरण बनाइदिनुपर्ने टिकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउनुहुन्छ।
12: स्तनपान आमा र बच्चाका लागि एउटा खोपको काम गर्छ। स्तनपानले पछि गएर बच्चा एउटा दिमागिलो निरोगी सुन्दर बच्चा हुनको लागि स्तनपान गराउन अति नै जरुरी छ।
8: टिकापुर अस्पतालमा स्तनपान कक्ष नभए पनि टिकापुर नगरपालिका पालिकामा रहेका अन्य स्वास्थ्य संस्थामा पोषण कर्नर स्तनपान कक्षको व्यवस्था गरिएको छ। दुर्गा देवकोटा, टिकापुर एफएम, कैलाली।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। उहिलेका गीत र लोकप्रियताले अहिले दिइरहेको सन्देश
13: नाम गोपालज्यूहरूका भक्तराजीहरूका गीतहरू अहिले पनि हामी सुनिरहन्छ होइन। आर्थिक पाटो पनि त्यस्तै सबल छ त्यो बेलाको। सुल्टिनी भने बोलाको सुनेनौ कि माया।
2: सांगीतिक संवाद सहितको शनिवारीय विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
14: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपदको समयमा आदेशको प्रतीक्षा गरेर बस्ने नभई आफ्नो जिम्मेवारी र परिस्थितिको गम्भीरता बुझेर तत्काल परिचालन हुन निर्देशन दिनुभएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय मकवानपुरको 9 वार्षिकोत्सवको अवसरमा आज महानिरीक्षक पौडेलले यस्तो निर्देशन दिनुभएको हो। एक्लो प्रयासबाट मात्रै विपदलाई पूर्ण व्यवस्थापन गर्न नसकिने हुँदा प्रभावकारी समन्वय र सहकार्य नै विपद व्यवस्थापनको प्रमुख आधार भएको पनि उहाँले उल्लेख गर्नुभयो। सरकारले दूरसंचार क्षेत्रलाई डिजिटल रूपान्तरणको मुख्य आधारका रूपमा विकास गर्ने उद्देश्यसहित एकीकृत दूरसंचार नीति 2083 को मस्यौदालाई अन्तिम रूप दिएको छ। नेपाल दूरसंचार प्राधिकरणले तयार गरेको मस्यौदामा 5 वर्षभित्र 80% र 10 वर्षभित्र 98% जनसंख्यामा कम्तीमा 50 एमबीपीएस क्षमताको ब्रोडब्याण्ड सेवा पुर्याउने लक्ष्य राखिएको छ। अब शनिबार विशेष नेपाली गीत संगीतले देशको सभ्यता संस्कार र संस्कृतिको प्रतिनिधित्व गर्छ तर पछिल्लो समय टिक्नकै लागि गीत बनाउने बिग्नका लागि वा क्षणिक समयका लागि गीत बनाउन होडबाजीले नेपाली मौलिकता हराउने चिन्ता पनि थपेको छ। लोक पपलाई आधार बनाएर नेपाली गीत संगीतलाई अंगाल्नुभएका गायक सुनिल गिरीसँग साथी सन्तोष गन्धर्वले गायनमा देखिएका पछिल्ला प्रवृत्ति र सुधारका उपायका बारेमा कुराकानी गर्नुभएको छ।
13: सबैभन्दा बेसी रुचाइएको र मलाई पनि एकदमै मनपर्ने मेरो सुरुको एल्बम कोहोलामा राखेको कोहोला

0: सुनिल गिरी भन्ने बित्तिकै लोक पपसँग जुडेका र केही आधुनिक जस्ता सुनिने सुगम संगीतसँग जोडिएका जस्ता सुनिने गीतहरू निकै लोकप्रिय भए। तपाईँकै गीतहरूबाट म्युजिक भिडियोमा प्रवेश गर्नुभएका थुप्रै कलाकारहरू अहिले नेपाली सिने क्षेत्रमा हुनुहुन्छ। अलिक छुट्टै र अलिक पृथक शैलीका गीतहरू तयार गर्ने तपाईँ अहिले खासमा केमा व्यस्त हुनुहुन्छ?
1: 4 वर्ष जस्तो भयो मैले खासै राम्रोसँग काम गर्न नपाएको, परिवारलाई मैले टाइम दिइरहेको छु।
0: र यी गीतहरू बजारमा ल्याउँदै गर्दाखेरि एउटा कलाकारले चाहिँ आफूले कस्तो खालको दर्शक श्रोताको अपेक्षा गर्छ, कस्तो खालको मायाको अपेक्षा गर्छ? लगानी सुनिश्चित मात्रै होस् भन्ने चाहना हो या त आफ्ना सृजनाहरू जीवन्त हुन् भन्ने अपेक्षा गर्छ?
1: मेलोडी कसरी बनाउने भन्ने कुराहरूलाई अलिकति प्राथमिकतामा राखिरहेको हुन्छु। यो होला त्यो एल्बमकै पाठ्य स्वर थोरै गुनगुनाउँछु। तिमी आउँछौ कि भने म त कुरिरहेको लाखुरी फेद मुनि, झमक्कै साँझ पर्यो तिम्रै बाटो हेरेर

0: सुनको चुरा किने देउलाए माया तिमीलाई जाउ हिँडा सहारा ठण्डी बढ्यो हिमालयमा न्यानो छ मेरो घर
1: मैले यसको म्युजिक प्रोडक्सन मैले एरेन्ज पनि मैले आफै गरेको छु, थोरै गुनगुनाउन चाहन्छु।

0: एकदमै मनपर्छ यो झरीको सिजनमा यो गीत। अहिले मात्रै होइन, अर्को पुस्ताले पनि त्यो गीतहरू सुनिदिन्छ र हाम्रो आफ्नै पनि अर्को पुस्तालाई पनि यही कुराहरूले चाहिँ हुन्छ नि चिनाउन, आर्थिक पाटोको कुराहरूमा अलिकति उभिनलाई मदत गरिरह हुन्छ। गीत संगीतलाई चाहिँ अझ अमर बनाउनुपर्छ भन्ने मान्यता राख्छु म चाहिँ।
1: गीत संगीतमा टिकिराख्नु या बिकिराख्नु या त आफ्नो सृजनालाई अमर बनाउनु, यी तीनवटा कुरामा केमा बढी विश्वास गर्नुहुन्छ?
0: टिकिराख्नु, बिकिराख्नु अनि आफ्नो सृजनालाई अमर बनाउनु, यो पक्ष, यो तिनटै कुरा चाहिँ तपाईँको यो तपाईँले लास्टमा भनेको कुराले चाहिँ कभर गर्छ जस्तो लाग्छ। जुन अमर बनाउनु, अमर बनाउनु भनेको नै आफू टिकिराख्नु र बिकिराख्नु पनि हो। यसो भयो भने अनि त्यसपछि हाम्रो जुन सस्टेन हुने यसमा चाहिँ आर्थिक आफ्नो पाटोहरू कसरी सम्हाल्ने भन्ने कुराहरू, यदि सिर्जनाहरू अमर छन् भने अहिले पनि हामी पुराना नाम गोपालज्यूहरूका भक्तराजज्यूहरूका गीतहरू अहिले पनि हामी सुनिरहन्छ होइन। आर्थिक पाटो पनि त्यस्तै सबल छ, त्यो बेलाको सङ्घर्ष पनि त्यस्तै थियो,

साढे चार महिनामा देशभर विपदका 5,000 भन्दा धेरै घटना भएका छन्। त्यसमा 250 जनाको मृत्यु भएको छ। सर्पको टोकाईबाट मात्रै 69 जनाले ज्यान गुमाएका छन्। हेटौँडा कपड़ा उद्योग नियमित सञ्चालन हुने भयो। जनकपुरका पोखरी छेउछाउको जग्गामा अतिक्रमण हटाउन शुरू गरिएको छ। अर्घाखाँचीमा भने बदेल, रातो मृग र चित्तलको शिकार गर्ने अनुमतिका लागि आवेदन खुला गरिएको छ। सरकार र नागरिक बचाउ महाअभियानबीच 14 बुँदे सहमति आज भयो। स्याङ्जामा उद्योग तथा व्यावसायिक फर्म खारेजी बढ़दै गएको छ। जाजरकोटको रिसाङ पहिरोबाट विस्थापितहरूलाई विभिन्न 3 स्थानमा राख्ने सहमति बनेको छ। र अमेरिकाका राष्ट्रपति ट्रम्पको 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज भएको छ। अस्ट्रेलियामा जारी टप एण्ड T20 सिरिजमा नेपालको लगातार दोस्रो हार भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लीलप्रकाश चन्द पनि विदा हुन्छ। नमस्कार, शुभरात्री।

भागवत भनेको केवल एकजनाको मात्रै कल्याण गर्नेवाला छैन, क्या? सुन्ने व्यक्ति, भन्ने व्यक्ति, पढ्ने व्यक्ति, यति मात्रै होइन ग्रामवासी सबैको कल्याण गर्छ। र साथमा मैले अगाडि पनि भनेको छु, यो आवाज जहाँ जहाँसम्म पुग्छ नि त्यहाँ भएका वृक्ष, लता, पक्षी, पशु सबको कल्याण गर्छ। ल हेर्नुहोस्, त्यो आवाज पुग्ने जति पनि छन्, प्रेत आत्मा छ भने पनि कल्याण गर्छ। यस्तो कथा हो भागवत। त्यही भएर यसलाई पितृमुक्ति भनिन्छ, पितृमुक्ति हेतु यसलाई भगवानको यस्तो दिव्य कथा जो साक्षात प्रभुको वाङ्मय प्रतिमूर्ति मानिन्छ। कलियुगमा भगवान कृष्णको प्रत्यक्ष दर्शन गर्नु छ भने भागवतको दर्शन गर्नु, भागवत भगवानलाई साक्षात भगवान कृष्णको रूप भनिएको छ। भागवतमा लेखिएको छ, श्रीमद् भागवताख्योयम् प्रत्यक्ष कृष्ण एव हि। भगवान कृष्णको साक्षात दर्शन गर्ने इच्छा छ भने भागवतको दर्शन गर्नु, म स्वयं हुँ भन्नुहुन्छ भगवान। भने भगवान भागवत कथालाई कृष्ण कथा पनि भनिन्छ, पञ्चम वेद पनि भनिन्छ, सत्र पुराणको सार अठारौं महापुराण पनि भनिन्छ। त्यही भएर भागवत कथा एक श्लोक मात्र पनि यो कान रूपी दुनाबाट प्रवेश भएको छ भने सम्झिनु भगवानको कृपा भएको छ। राधे राधे भन्नु। अगाडि प्रसङ्गमा प्रवेश गरौं।

ध्रुवजीले आफ्नो राज्य अगाडि बढाउनु भयो अरे. बढाउँदै जाँदा एक दिन आफ्नो भाइ उत्तमको हत्या भएको सुन्नु भएछ. तब त यक्षहरूले हत्या गरे भन्ने सुनेपछि सब यक्षलाई मार्न भनेर जानुभएछ ध्रुवजी. तब मनु महाराज स्वयं कुबेरजी यक्षका राजा आएर सम्झाउनु भयो. एकजना एक यक्षले गल्ती गर्यो भनेर सबलाई दण्ड दिनु उचित होइन, यो बन्द गर. तब ध्रुवजी शासन गरिसक्नुभयो, 36,000 वर्ष पुरा भयो. अब ध्रुवजीलाई लाग्यो अब भगवानको धाम जाने समय भएको छ. त ध्रुवजी जानको लागि गंगा सागरतर्फ प्रस्थान गर्नुभयो, गंगाको तटमा जानुभयो. त्यति बेला कालो कालो पुरुषहरू विमान लिएर तयारी छन्, चार हात छ, एकदम हट्टा कट्टा हेर्दै डरलाग्दा छन्. चार चारवटा हात भएका यस्ता व्यक्तित्व विमान विशाल लिएर आएका छन्. ध्रुवजी अचम्मित भएर हेर्नुभएछ, सोध्नुभयो, हजुरहरू को हुनुहुन्छ? ती चार हात भएका ती दूतहरूले भन्छ, हामी भगवान स्वयं नारायणका दूतहरू, पार्षदहरू, हजुरलाई लिन भनेर आएका. हजुरको समय सकिसक्यो, अब जानुपर्छ भगवानको धाम. त ध्रुवजी भन्छ, त्यसो मलाई लिएर जाउँ न त, किन अलमल गरिराखेका छौ त? त भगवानका पार्षद के भन्छन्, सबैलाई त हामीले स्पर्श गर्न साथ मृत्यु हुन्छ र लिएर जान्थ्यौँ, तर तपाईँ कस्तो व्यक्ति कि तपाईँलाई स्पर्श नै गर्न सकेनौँ हामीले. ध्रुवजीलाई, हामी काल हौ, यो कालले पनि स्पर्श गर्न सकेन अरे कालो कालो पुरुषलाई, हेर्नु त. अब ध्रुवजी, त्यसो भए मैले एक काम गर्न सक्छु नि, तपाईँले मलाई स्पर्श गर्न सक्नु भएन त के भयो, म तपाईँलाई स्पर्श गर्छु स्वयं. तब ध्रुवजीले उनीहरूलाई स्पर्श गर्दै विमानमा गएर सवार हुनुभयो. विमानमा बस्दा बस्दै याद आएछ कसको, आमाको, सुनीति महारानीको. मेरी आमालाई पनि सँगै लिएर जान पाए हुन्थ्यो भन्ने मनमा आएछ. मनमा मात्रै लाग्दै थियो, अगाडि बसेका पार्षदहरू भन्छन्, चिन्ता नगर्नुहोस् महाराज, तपाईँभन्दा अगाडि माथिको विमानमा तपाईँकी आमालाई हामीले लगिसक्यौँ. त्यसो भए ठिक छ भन्नुभयो. ध्रुवजी जानुभयो, गएर भगवानको चरणमा दण्डवत गर्नुहुन्छ. भगवानले भन्नुभयो, ध्रुव तिमीलाई तल लोकमा पनि खुब सुख थियो, अब

यो परलोकमा पनि तिम्रो लागि एउटा लोक छ जसको नाम हो ध्रुव लोक। भगवानको परम भक्तलाई यस्तो छ, हेर्नुहोस् यहाँ पनि सुख परलोकमा पनि सुख। त्यही भएर बार बार हजुरलाई अनुरोध गर्छु म, भगवान नाम लिनुहोस्। अनि तपाईँले लिएको भगवान नामले मलाई केही मिल्नेवाला छैन हजुर, तपाईँलाई नै हुन्छ पुण्य, त्यो तपाईँको व्यक्तिगत सम्पत्ति हो। त्यही भएर भगवान नाम छोड्दै नछोड्नुहोस् है। प्रेमले भन्नु राधे राधे, राधा कृष्ण भगवानको। अगाडि चल्दै जाँदा उहाँको वंशमा एक बेन नाम गरेका राजा भए, जसलाई सन्त महापुरुषले हुङ्कार मारेर अन्त्य गरेका थिए। बेनको शरीरबाट मन्थन गरेर ऋषिगणहरूले स्वयं भगवान नारायण स्वरूप पृथु महाराज प्रकट गर्नुहुन्छ। पृथु महाराजले अर्ची महारानीसँग विवाह गर्नुहुन्छ। त पृथु महाराजको राज्यमा एकपटक के भयो, पृथ्वी रानीले जति पनि अन्न थियो सब खाइदिन लाग्नुभयो। हजुरले छरेको अन्न पृथ्वीले खाइदियो भने के हुन्छ, के अवस्था हुन्छ होला, विचार गर्नु त। हजुरहरू यति यति बिउ राख्नुहुन्छ, यति धेरै धान फलाउनु हो कि होइन, त्यो राखेको बिउ धान पनि खाइदिन लाग्यो पृथ्वीले भने हजुरहरू के गर्नुहुन्छ होला, के अवस्था हुन्छ होला, विचार गर्नु त। धन्न हो नि यो पृथ्वी, तपाईँले टेके पनि, थुके पनि, किल्चिए पनि, यसलाई गाली गरे पनि, यसलाई फोहोर गरे पनि, यसले उमारेर खान दिन्छ। हेर्न भइदिएको भए त हामी त सबैजना कहाँ जान्थ्यौँ, हाम्रो घर कहाँ अडिन्थ्यो होला। त्यही पृथ्वीमाथि छ नि घर त, हेर्नु त, यही पृथ्वीमाथि घर छ, यही पृथ्वीमाथि कुल्चेको छौँ, थुकेको छौँ, फोहोर गरेका छौँ, तर पनि यो पृथ्वी कति सहनशील होला, त्यसले हामीलाई उब्जाएर खान दिन्छ। त्यही भएर शास्त्र भन्छ, जुरुक्कै उठेपछि, उठ्ना साथ सबभन्दा पहिले आफ्नो हात हेरेर, हेर्नुहोस् है, आफ्नै हात हेरेर आफ्नो शिरमा आफूले आफूलाई स्पर्श गर्नु। पहिले हात हेरेर नमन गर्ने, त्यसपछि शिरमा स्पर्श गर्ने, त्यसपछि भुइँलाई डोग्ने, भूमि पृथ्वीलाई। दाहिने चरण जब पृथ्वीमा पर्छ, पहिलो दाहिने चरण पृथ्वीमा राख्नु र पृथ्वीलाई ढोग्नु भनेको छ। किन हामीले प्रतिदिन यसलाई कति दुःख दिन्छौँ, तर पनि हेर्नुहोस् त पृथ्वीको कृपा कस्तो छ। त एकपटक पृथ्वीले के गरिन्, सबै अन्न खाइदिन लागिन्, जति जति छर्न लागे सब। अब के गर्ने, तब सबै सबै प्रजाहरूले पृथु महाराजलाई भन्न लागे। तब पृथु महाराज क्रोधित भएर पृथ्वीलाई, आज तिमीलाई म अन्त्य गरिदिन्छु, अर्को पृथ्वीको निर्माण गर्छु भनेर हातमा धनुष लिएर खडा हुनु। पृथ्वी गौ माताको रूप बनाएर भाग्न लाग्नुभयो। पछि पछि पृथु महाराज, अघि अघि पृथ्वी, जाँदा जाँदै एक यस्तो स्थानमा पुगेपछि पृथु महाराज भन्नुहुन्छ, आज तिम्रो अन्त्य निश्चित छ। तब गौ माता रूपी पृथ्वीले माफी माग्नुभयो, भन्नुहुन्छ पृथु महाराजलाई, ठिक छ, हजुरले भन्नुभएको अनुसार म अन्न उब्जाएर दिन्छु, तर अहिले म गाईको रूपमा छु, मलाई दोहन गरेर अन्नहरू प्रकट गर्नुहोस्, दोएर। ल ठिक छ, मनु महाराजलाई बाछो बनाउनु भयो, फटाफट दुन लाग्नुभयो। दुँदाखेरि अन्नहरू प्रकट भए, वृक्षहरू प्रकट भए। हेर्नुहोस् है, अन्नहरू विचार गर्नु त सबभन्दा पहिले दुध बन्छ अनि अन्न बन्छ कि। चामल पनि पहिला धानमा भित्र दुध हुन्छ अनि चामल बन्छ, याद गर्नुभएको छ। मकै पनि पहिला दुध हुन्छ, मकै बन्छ, गहुँ पनि त्यस्तै हो। वृक्षहरूमा सेतो दुध जस्तो चो पाउँछ, सब भगवानको कृपा छ। हेर्नुहोस् यहाँ दोहन गर्नुहुन्छ, दोहन पश्चात पृथ्वीलाई जलमाथि स्थापित गरेर पृथ्वी नाम राख्नुभयो। त्योभन्दा अगाडि पृथ्वीको नाम धरती, धरा, वसुन्धरा भन्ने चलन थियो, पृथु महाराजले नाम राखेर पृथ्वी बनाइदिनु भयो। र आज हामी भाग्यमानी छौँ कि यो पृथ्वीमाथि बस्न पाएका छौँ, र यति ठुलो पृथ्वीभित्र एउटा सानो ठाउँमा, सानो गाउँमा, सानो क्षेत्रको सानो घरबाट पनि हामीले राम राम भनेको पनि भगवान सुन्नुहुन्छ। कत्रो कृपा होला है, भगवानको कत्रो कृपा होला। हेर्नुहोस् त, उहाँले एउटा सानो कमिलाले पनि आवाज निकालेको पनि भगवानको कानमा पुग्छ भने हामी त मनुष्य छौँ हजुर, हामीले पुकार गरेको भगवानले सुन्नुहुन्छ कि। त्यही भएर म बार बार भन्छु, भगवानलाई खुब पुकार्नु, मनले पुकार्नु, प्रभु म जस्तो छु, म जे छु, म

तपाईँको हुँ, मलाई थाहा छ यो संसारमा नि धेरै मनुष्य छन् तपाईँलाई बार बार दिन रात पुकार्ने धेरै मनुष्य छन्, ती मध्ये म पनि एउटा हुँ। तपाईँको लागि त लाखौं छन्, करोडौं छन्, अरबौं छन्, तर मेरो लागि त तपाईँ एउटा हो नि त प्रभु, म तपाईँको हुँ, मलाई दर्शन दिनुहोस्। भला यो जीवन कम हुन्छ होला दर्शन पाउनको लागि, प्राण जाने बेलासम्म भए पनि प्रभु मलाई महसुस त गराइदिनु कि प्रभु म तेरो साथमा छु, मलाई महसुस गराइदिनुहोस्। भगवानलाई प्रार्थना गर्नु, भगवान नि भगवानको एउटा कमजोरी छ कि, कसैलाई नै नजिक बनाउनलाई एउटा कमजोरी छ भने कमजोरी पक्रिहाल्नु। के कमजोरी छ भने भगवान भक्तको आँखामा आँसु देख्न सक्नु, तर त्यो आँसु कसको आँसु हुनु पर्यो? केवल भगवानको दर्शनको प्यासी वाला आँसु हुनु पर्यो। त्यहाँ स्वार्थ हुनु भएन कि, बिना स्वार्थ, कुनै स्वार्थ छैन, मलाई यो चाहियो त्यो दिनुहोस्, यो भएन त्यो होइन, बस बिना स्वार्थ केवल प्रभु तपाईँको दर्शनको प्यासी, बस म हजुरको हुँ, मलाई हजुरको दर्शन चाहियो, बस केवल एक पटक मेरो जीवन कालमा एक पटक हजुरको दर्शन मिलोस्। भगवान म जे हुँ, म जस्तो, म तपाईँको हुँ, आफ्नो चरणमा स्थान दिनुहोस्, आफ्नो शरणमा मलाई लिनुहोस्। भगवानलाई बार बार भन, भगवान त दिनबन्धु हो नि, जगतपति हो, कृपा निधान हो, हेर्नुहोस् भक्त वत्सल हो, आफ्नो पुत्र सर, आफ्नो पुत्री सर, जसरी माता पिताले जतिसुकै फोरिकन नहोस् आफ्नो छोराछोरीलाई कसरी अङ्कमाल गर्छ, त्यस्तै भगवानले पनि आफ्नो सन्तानलाई अति प्रेम गर्नुहुन्छ। त्यो प्रेम भगवानसँग यसरी जुडोस् प्रभु, यो संसारका व्यक्तिलाई त खुब प्रेम गरेर हेरिसके, तर यो संसारमा हर सम्बन्धले एक दिन धोका दिन्छ, हर सम्बन्ध एक दिन छुट्नेवाला छ, तर प्रभु हजुरसँगको सम्बन्ध, यस्तो सम्बन्ध जो जन्मौ जन्मान्तरदेखि थियो, अहिले पनि छ र अब आउने समयमा पनि तपाईँसँगै रहन्छ। अहिले यो खोल बनाएर हजुरले पठाउनुभयो, यस्ता खोल कति फेराइसक्नुभयो प्रभु, म जे छु नि मलाई थाहा छ, धन्न मलाई हजुरको कृपाले यो मानव छोलामा भागवत अमृत सुन्ने अवसर मिल्यो, हजुरको नाम उच्चारण गर्ने अवसर मिल्यो, संसारमा करोडौं मनुष्यको बीचमा मलाई यति त कमसेकम योग्य सम्झिनुभयो हजुरले, हजुरको कथा सुन्ने, हजुरको गुणगान गर्ने, हजुरको भजनमा डुब्ने यस्तो अवसर मिल्यो मनुष्य चोलामा, होइन भने यो कृपा नपाएको भए सायद फेरि पनि कतिपल्ट जन्मिने, कतिपल्ट मर्ने यो जीवनमा भइरहन्थ्यो। प्रभु म माथि यति कृपा बर्साउनु भएको छ, अब थोरै कृपा बर्साएर मलाई दर्शन दिनुहोस्, म तपाईँको हुँ, म जहाँ हुँ जे हुँ म तपाईँकै छु, बस यो प्राण रहुन्जेलसम्म यो मेरो मन वचन बुद्धि चेतना सबले हजुरको नाम नछोडोस्, हजुरको भक्ति नछोडोस्, बस यो मन सदा सर्वदा हजुरमा जोडिरहोस्। भगवानलाई खुब प्रार्थना गर्नु, हजुर यो सम्बन्ध यी सब संसार सब छुट्नेवाला छ, तर भगवानको साथ छुट्नेवाला छैन। एक पटक जब पक्रिनु पनि हजुर, यो एक पटक मात्र पक्रिन गाह्रो, पक्रेपछि छुट्न फेरि सक्दैन, सम्भवै छैन। बार बार यही सम्झाउँछु, यो कथा सुन्नुहुन्छ, सात दिन बस्नुहुन्छ, समय यत्तिकै खेर जान्छ हजुर, आउनुभयो बस्नुभयो कथा सुन्नुभयो, तर जीवनमा भगवान नाम आएको छैन भने त्यो कथा सुनेको बेकार छ नि, फेरि के परिवर्तन भयो त जीवनमा? एउटा त परिवर्तन होस् कमसे कम, कि भगवानसँग यस्तो प्रेम जुडोस् कि जसरी गोपीले भगवानलाई प्रेम गर्थे, जसरी सुदामाले भगवानलाई चाह राख्थे, जसरी भगवानको भोजनको लागि कर्मबाईले खिचडी तयार गर्थिन्, जसरी भगवानको भजनमा डुबेर मीराबाईले आफ्नो अन्तिम समय पनि भगवानको गायन गर्दा गर्दै प्राण छोडिन्, त्यो भक्ति हामीमा पनि आओस्,
अरूले 20 पिलाउँदा पनि अमृत बनाउन सक्ने हो नि हजुर त. मिरालाई त घरका मान्छेले 20 पिलाइदिएका थिए त, हजुरले अमृत बनाउन सक्नुभयो. त्यस्तै यो भगवान नाम रूपी अमृत पनि सदा सर्वदा रहिरहोस् यो मनमा, सधैँ हजुरको गुणगान गर्न सकौँ, सधैँ हजुरको बन्न सकौँ. प्रभु म तपाईँको हुँ, भगवानसँग खुब प्रार्थना गर्नुहोला. किन भगवान बाहेक यो संसारमा नि हजुर पग पगमा हजुरले महसुस गर्नुहुन्छ, सब सम्बन्ध बिस्तारी बिस्तारी छुट्छ, कोही आफ्नो हुँदैन है. वास्तविक आफ्नो कोही छ भने सब द्वार जब बन्द हुन्छ त्यति बेला एउटा द्वार सदा खुल्ला छ, त्यो भगवानको द्वार. त्यो भगवान तपाईँ भित्रै हुनुहुन्छ. सबके ऊ र अन्दर नि बसे हुँ, जाने हुँ भावको भाव. सब भित्र बसेर हेरिरहनु भएको छ हजुर. हजुर हजुरमाथि कसैले अन्याय गर्दैछ नि हजुर, एक दिन हजुरले आँखाले देख्नुहुन्छ, हजुरले मुखले उत्तर दिनु भएको छैन भने एक दिन यस्तो उत्तर देख्नुहुन्छ जो समाज संसारले देख्छ. यो चलिरहन्छ, दिन आयो नि रात पनि अवश्य आउँछ, रात आयो नि दिन अवश्य आउँछ. फेरि त यहाँ सोही प्रकारको भक्ति हामीलाई पनि मिलोस् जो भगवानले सधैँ कल्याण गर्नेवाला हुनुहुन्छ. कृष्ण

0: सबैजना पाल्लोलाई भन्दै अब फेरि पनि कथामा प्रवेश गरौँ। र एउटा सानो जानकारी हजुरलाई, भोलि हाम्रो कृष्ण जन्म छ, भोलि चाहिँ कृष्ण जन्म उत्सव हुन्छ, सबैजनाले भोलि बच्चा जन्मिने पीडामा छटपटाउन लागे, पछि पछि एउटा सिंह खानको लागि तयार भएछ, दौडिन लागेछन्, बच्चा जन्माऊ त यो सिंहले खाइदिइहाल्छ, नजन्माऊ कसरी नजन्माऊ, अब प्रसव पीडाले च्यापेको छ, के गरौं के गरौं, दौडिँदै दौडिँदै जाँदा गण्डकी नदीलाई छलाङ लगाएर पार गर्छु र पारी गएर सन्तान जन्माउँछु भनेर छलाङ लाउन खोज्दा बीचमै बच्चा जन्मेर बगाउन लाग्यो। पारी गएपछि त्यो मृग पनि मर्यो, त्यो बच्चा बगाउँदै बगाउँदै लगेर भरतजीको चरणमा गएर ठोक्यो, चरणमा ठोक्यो, भरतजीलाई बडो दया लाग्यो, उठाउनु भयो, लिएर आउनुभयो घरमा, यसको को पो छ र, यसको आमा छैन बाबा छैन मै हुँ, त उसलाई दुध पिलाउनु भयो, कलिला कलिला दुबो पिलाउनु भयो, खुब स्याहार गर्नुभयो, हुर्काउनु भयो, बढाउनु भयो, अब यति मात्रै गर्नुभएको भए त केही थिएन, राम्रो काम हो सेवा गर्नु, कसैलाई प्राण दिनु राम्रो कुरा थियो, तर प्राण बचाउने हो, आफ्नो मन मुटु सब सुम्पिने होइन, बिहानदेखि बेलुकासम्म राम नाम जप्ने, राम राम राम राम गर्ने भरतजी अब मृग मृग मृग भन्न थाल्यो, छुट्यो ना राम नाम छुट्यो, अब अब भगवान नाम लिने जिब्रोले मृग कता गयो मृग कता गयो भन्न थाल्यो, जति बेला पनि मृगमा ध्यान। एक दिन यसो बिहान भजन गरेर बस्नु भएको थियो, मृग बाहिर निस्केछ, यसो हेरेको त परबाट मृगको झुन्ड आउँदै रहेछ, मृगले देख्यो हो मेरो कुल खानदान त त्यता पो रहेछ, म त जानु पर्यो छोडेर, भने गयो मृग भाग्यो। यता भरतजी पूजा सक्नुभयो, ध्यानबाट उठ्नुभयो, मृग छैन घरमा, कहाँ गयो कहाँ गयो, चिन्ता भयो, खोज्न थाल्नुभयो मृग मृग मृग, बाहिर निस्किनुभयो, वृक्षलाई सोध्नुहुन्छ, कहिले सूर्यलाई सोध्नुहुन्छ, सोद्धा सोद्धै मृग मृग भन्दा भन्दै प्राण गयो हजुर। शास्त्रले भन्छ अन्त्यमति स्वागती, मर्ने बेलामा जे बोली निकाल्नुभयो अर्को जन्म त्यस्तै हुन्छ अरे, राधे राधे भन्न, मती जस्तो बनाउनु भयो अर्को जन्म त्यस्तै तयारी छ, अर्को जन्ममा भरतजीले मृग भएर जन्मिनु पर्यो। अब हेर्नु त, मृग भएर जन्म लिनुभयो, त्यसपछि के भयो, पूर्व जन्ममा राम्रो कर्म गरेको कारण चेतना सबै छ, पूर्व जन्मको सबै थाहा छ, ज्ञान छ, के गर्ने, तब भरतजीले यो जीवन म यसै छोड्छु भनेर सुकेका घाँस पात खाएर जीवन त्याग गर्नुभयो, अर्को जन्म फेरि ब्राह्मण कुलमा जन्म भयो।
1: उच्च हिम श्रृङ्खलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु FM 18

नमस्कार, हिलम्बया छेम्र रेडियो जुगुलबाट एकै साथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल भदौ 7 गते आइतबार, श्रावण शुक्ल पक्ष एकादशी तिथि। इस्वी सन् 2026 अगस्त 23 तारीख नेपाल सम्बत 1146। आज बिहान सूर्योदय 5:38 को समयमा भएको छ भने सूर्यअस्त भने साँझ ठिक 6:33 को समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। गरिमा चौधरीको अभिभावक र सरकार बीच 3 बुँदे सहमति। साथै प्रदेशमा अटिज्म भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने। नेपालमा मलेसियाको सिन्डिकेट 25 म्यान पावरले मात्र श्रमिक पठाउन पाउने। हेटौडा कपड़ा उद्योग सञ्चालनका लागि सरकारले पुनः लगानी गर्ने तयारी। सरकार र दुर्गप्रसाई बीच 14 बुँदे सहमति। आन्दोलनका सबै कार्यक्रम अन्त्य। अर्घखाँचीमा वन्यजन्तुको शिकारका लागि लाइसेन्स खुल्ला गरियो। र टप एन्ड टी20 सिरिज अन्तर्गत ब्याटिङ चल्न नसक्दा नेपाल बंगलादेशसँग 9 विकेटले पराजित। साझा खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाका पूर्व सांसद माधव सापकोटाले बागमती प्रदेश सरकारको बजेटबाट जुगलमा निर्माण गरिएको शहीद स्मृति शहीद प्रतिष्ठान नेपालको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टी जुगलको एकता संयोजना विस्तारित बैठक तथा भवन उद्घाटन कार्यक्रममा बोल्नुहुँदै सापकोटाले नेपालमा वामपन्थी शक्तिबीच एकता र सुदृढ सहकार्य आवश्यक रहेको बताउनु भएको छ। पछिल्लो नवनिर्वाचनपछि नागरिकमा देखिएको पछुतो अभाव, महँगी र अस्तव्यस्तको अवस्थाले राजनीतिक स्थायित्वको आवश्यकता देखिएको तर्क गर्नुभएको छ र नेपाल कम्युनिष्ट पार्टीलाई शक्तिलाई घेराबन्दी गरिएको भन्दै त्यसलाई असफल बनाउन एकताको बाटो खुल्ला गर्नुपर्ने समेत बताएको छ। आगामी महाधिवेशनसम्म वामपन्थी बीच सम्बन्ध र सहकार्यको स्पष्ट खाका बनाउनुपर्ने समेत बताएका छन्। सापकोटाले गत फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनमा जुगलवासीले दिएको यो उच्च सम्मानप्रति आभार व्यक्त गर्दै आगामी निर्वाचनमा अझ बढ़ी जनविश्वास हासिल गर्ने पार्टी पंक्तिहरूलाई आग्रह गर्नुभएको छ। केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अमृता नेपालले सदस्यता विस्तार, नवीकरण र डिजिटलाइजेशन कार्यलाई प्रभावकारी बनाउन समेत निर्देशन दिएको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बु, ईश्वर गुभाजु, जयबहादुर लामा लगायतका नेता तथा कार्यकर्ताको पनि सहभागिता रहेको थियो। वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छ भन्दै प्रलोभनमा पारी रकम ठगी गरिएको आरोपमा काभ्रे पलाञ्चोकका एकजना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे पलाञ्चोकको मण्डन देवपुर नगरपालिका 12 घर भए। हाल काठमाडौँ महानगरपालिका 32 बस्नेत 37 वर्षीय नवीन लामा रहेका छन्। उनले मलेसियामा पठाइदिने भन्दै 3 जना पीड़ितबाट 14 लाख रूपियाँ लिई रकम ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। रकम लुका लिएपछि सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका 26 बाट पक्राउ गरेको हो। अमेरिका पठाइदिने भन्दै एकजना पीड़ितबाट 3 लाख रूपियाँ ठगी गरेको आरोपमा अर्को पुरूष पनि पक्राउ परेका छन् र सल्यानको सरदा नगरपालिका 2 घर भई हाल काठमाडौँ महानगरपालिका 32 नै बस्ने 50 वर्षीय रमेश रेउलेलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई पनि अपराध अनुसन्धान कार्यालय टेकुबाट घटेको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका 29 बाट पक्राउ गरिएको छ। साझा खबरमा राष्ट्रिय खबर। 12 जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका 1 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीड़ित परिवारबीच 3 बुँदे सहमति भएको छ।